0: मौसमजन्य जोखिम कम गर्न उपत्यका नदी किनारका नागरिकलाई सुरक्षित स्थानमा सरकारले स्थानान्तरण गरेको मन्त्री गुरूङले बताउनुभयो। मन्त्री गुरूङले गृह मन्त्रालयका लागि विनियोजन भएको बजेट पर्याप्त नभएको समेत बताउनु भएको थियो।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले 5,38,622 क्रियाशील सदस्यले एनसीआईटी प्राप्त गरिसकेको र 1,49,309 अध्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद पुरालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिका लागि कुल 7,82,209 सदस्य मध्ये उक्त संख्याका सदस्यले वडा सभापति मार्फत एनसीआईडी प्राप्त गरेका छन्। साथै 1,49,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी वडा सभापति मार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन्। कांग्रेसले इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला विकट पहाड़ी भूभाग 12 र खोटाङ जिल्ला तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ। पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने समेत स्पष्ट पारेको छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली कांग्रेसले धन्यवाद व्यक्त गरेको छ।
0: काभ्रे पलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल आइपुगिन्। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलेखेल स्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1,000 रूपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज विरूद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1,000 रूपियाँ तिर्दा जम्मा 4,000 रूपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यसपछि यहाँसम्म धाएं। टेकुमा भेटिएकी उनले सुनाइन्। खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभाका सांसदले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने विदा हटाउन माग गर्नुभयो। त्यस्तै सांसद लीमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिएको छ। श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।
1: मनसून शुरू हुन लागेसँगै सम्भावित विपदजन्य घटनाको पूर्व तयारी, खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्य पलाञ्चोकमा मनसून जन्य विपद सम्बन्धी संयुक्त अभ्यास गरिएको छ। विपद व्यवस्थापन समिति, नेपाली सेनाको श्रीमेहरगढ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गढ़ हेकुवा पनौती नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे पलाञ्चोकको संयुक्त आयोजनामा बिहिबार पनौती नगरपालिका 5 खोपासीमा हातीमालो 2083 नामक संयुक्त विपद अभ्यास सञ्चालन गरिएको हो।
2: कानूनले तोकेको सिफारिश र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मधेस प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ। मधेसका 8 जिल्लाका 136 पालिका छन्।
1: बागमती प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालको विवरण पेश गर्न निर्देशन दिएको छ। समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र मार्फतका निकायबाट आर्थिक वर्ष 2082-83 नयाँ निजी अस्पताललाई दिएको संचालन अनुमति र नवीकरण गरिएका अस्पतालको विस्तृत विवरण 7 दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको छ। प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो।
2: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल को आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार हुने निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम ब्लोन लामा र वर्तमान महासचिव बलराम खतिवड़ा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
1: पोखरा महानगरपालिकाले पोखरा बस पार्कको निर्माणका लागि नयाँ प्रस्तावित नक्सा सार्वजनिक गरेको छ। बस पार्क क्षेत्रमा रहेका अतिक्रमित संरचना भत्काएसँगै नयाँ बन्ने बस पार्क आधुनिक र सुविधा सम्पन्न हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। आचार्यका अनुसार प्रस्तावित बस पार्कको लागत 2 अर्ब रूपियाँ रहनेछ।
2: बाँदर र जंगली बदलको सम्पूर्ण बदलले सम्पूर्ण खेतबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रमा किसानहरू यति बेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन्।
1: रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दीवास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उहाँहरूलाई सरकारवाला निकाय बर्दीवास 14 वडा अध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउण्डेशनको रोहबरमा बुधबार सीमावर्ती भिट्टा मोड़ चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदीप यादवले बताउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने प्रदेशसभा सदस्यहरूले बताएका छन्। प्रदेशसभामा बिहिबार पनि नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट ल्याउनुपर्नेमा जोड़ दिइएको हो।
1: मधेस प्रदेश सभाको बिहिबारको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसमितिले पारित गरेको छ। प्रदेश सभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषयवस्तुलाई मधेस प्रदेश सरकारले समावेश गर्ने भनी मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिबद्धता जनाएपछि सर्वसमितिले पारित भएको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए त अमेरिका इरान बीच त्यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर, बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा समेत सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा 3 भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार बोस्निया र हर्ज गोविनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। विश्वको सबभन्दा ठूलो फुटबल मंचमा क्यानाडाका लागि घरेलू मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो।
1: अब विचार तथा विश्लेषण। संविधान संशोधन बहस पत्रका आधारभूत सरकार शीर्षकमा कान्तिपुर दैनिकमा जेबी विश्वकर्माको विचार छापिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत 16 प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनको बहस पत्र निर्माण सम्बन्धी कार्यदल गठन गर्यो। कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ। तथापि प्रश्न उठेका छन्, संविधान संशोधन बहस पत्रको आवश्यकता र औचित्य के हो? संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बहस पत्रमा समेटिन जरूरी छ। संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षा सहित बलियो र सशक्त संघीयतालाई प्रवर्धन गर्ने सवाल बहस पत्रको अनिवार्य विषय बन्नुपर्छ।
2: शैक्षिक परामर्शमा व्यथिति शीर्षकमा इन्जिनियर महेश भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। प्रतिस्पर्धी परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रको चुहावटले निम्त्याएको कोलाहल, प्रतिस्पर्धी परीक्षा तयारीका नाममा खुलेका कोचिङ सेन्टरको अवांछित प्रतिस्पर्धाले खान सरबाट फैजल खानको नामले चिनिन पुगेको बिहारको घटना, सिटीभिटीको नियमित क्रियाकलापमा नाटकीय बिचौलियाको प्रवेश भनिएको गण्डकी खोज जस्ता घटना केही प्रतिनिधि घटना मात्र हुन्।
1: हाउस पर काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिले आइति नै। यसपछि पत्रकार खिमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
1: खेतमा पानी जमाइराख्ने,
2: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
4: साहिनो समय सूचक, अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: प्रवास शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार,
1: इरान र अमेरिका बीच शान्तिवार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह, द्वन्दका कारण विश्वभर 54 लाख विस्थापित भएको एक अध्ययन सार्वजनिक,
0: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिकालाई 2-0 पराजित, विश्वकप फुटबलमा दुई खेल हुने, क्यानाडा पहिलो जीतको खोजीमा अमेरिकाले पाराग्वेको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधनका लागि मसौदा लेखनको काम शुरू भएको प्रसंग।
1: संविधान संशोधन बकसपत्र तयार गर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मसौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मसौदा तयार पार्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मसौदा लेखन प्रारम्भ गरिरहेको बताउनु भएको हो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारिता, कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहितका विषयमा सुझाव दिइएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा छलफल गरेको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने समेत उहाँले बताउनुभयो। यस्तै कार्यदलको सदस्य सचिव सुवेदीका अनुसार पूर्व राष्ट्रपतिदेखि नागरिक संघ समेत कार्यदलले सुझाव संकलन गरेको छ। उहाँले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी रहने लगायतका विषयमा पनि प्रश्न गरिएको पनि बताउनु भएको छ।
0: प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउनु पर्ने माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने बिता हटाउन माग गर्नुभयो। सांसद बीमा अधिकारी आचार्यले भने विराटनगर एकीकृत बस्तीको नाम मात्रको बनेको र यस्तो सुकुम्बा को आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गर्न ध्यान आकर्षण गराउनु भयो। सांसद विपिन कुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शोभा खनालले प्रदेश अस्पतालमा गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गर्नुभयो भने सांसद सन्दीप राणाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सड़क धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न पनि सरकार सरोकार भएका निकायको ध्यान आकर्षण गराउनुभयो। सांसद समीना मियाले स्वास्थ्य बीमा कार्यक्रम अझै उपेक्षित भएकाले प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद समीक्षा बासकोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्नेमा पनि जोड़ दिनुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि संघीय संसदका दुवै सदनमा छलफल भएको छ। प्रतिनिधि सभाको बैठकमा बुधबारदेखि नै छलफल भएर बिहीबार समाप्त भएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाब दिनुभयो। त्यसपछि राष्ट्रिय सभाको हिजोकै बैठकमा अर्थमन्त्री वाग्लेले छलफलका लागि बजेट प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ 29 अर्थात आज र असार 1 गतेको समय तोक्नु भएको छ। प्रतिनिधि सभामा भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले आफूले 2 रूपैयाँ पनि बदमाशी वा बेमानी नगरेको दावी गर्दै सार्वजनिक जिम्मेवारी नै त्याग्नको लागि पनि आफू तयार रहेको तर त्यसलाई पुष्टि गर्नुपर्ने चेतावनी दिनुभयो।
3: सोडेङ वाग्लेले कुटुकुटु अर्थमन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ। सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्न हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्। शुभकामना।
0: आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा भएको सामान्य संशोधनलाई लिएर आफू विरूद्ध संगठित रूपमा आक्रमण भइरहेको उहाँको भनाइ छ। संसदमा प्रस्तुत गरिसकेपछि पनि आर्थिक विधेयकमा भएको संशोधनले करका दर प्रभावित हुने भन्दै अर्थमन्त्रीको संसदभित्र र बाहिर पनि आलोचना हुँदै आएको छ।
1: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकका लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसूरदारलाई कसूरको मात्रा हेरी 2 वर्षदेखि आजीवन कैद सजाय र 1,25,000 $5,00,000 जरिवाना गर्ने कम्बोडियन सरकारले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोधपछि अन्तिम पटक भनेर आजसम्मका लागि अन्तिम म्याद तोकेको थियो। यसैबीच तस्करले प्रति व्यक्ति 6,00,000 असुलेर नेपाली युवालाई कम्बोडिया पुर्याएर अवैध कल सेन्टरमा बदुवा मजदूरका रूपमा काममा लगाउँदै आएका छन्। कम्बोडियन सरकारले नेपाली नागरिकलाई मुलुक छाड्न आजसम्मको समय दिएको छ। हाम्रो अनुरोधमा उसले जारी गरेको यो अन्तिम पटकको समय हो, थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले भन्नुभयो।
0: यसैबीच सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादी सेनाका ब्रिगेडियर कमाण्डर गोविन्द बहादुर बटलालाई 10 वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्ट्याउँदै बिहिबार यस्तो आदेश हिजो सुनायो। सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 वर्ष कैद सजाय तोकिएको हो। अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाई तोक्न सक्ने व्यवस्था रहेको छ। सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भनी सफाई दिएको छ। व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division सम्पर्क कार्यालय भाडामा राखिएको थियो। 2064 चैत 14 गते उक्त कार्यालयबाट 17,00,000 नगद सहित हतियार चोरी भएको थियो। तत्कालीन माओवादीले सो घटनाको छानबिनका लागि 3rd Division कार्यालयबाट बटलालाई खटाएको थियो। बटलाले 2065 वैशाख 7 गते श्रेष्ठ लगायतसँग सोधपूछ समेत गरेका थिए। पछि वैशाख 15 गते राति 2 बजे श्रेष्ठको घर परिवार सुतिरहेको बेला बटला त्यहाँ पुगेका थिए। श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो। वैशाख 28 गते राति शक्तिखोरमा श्रेष्ठको टाउको, छाती र तिग्रामा कुटपिट गरी मरणासन्न गरिएको थियो। उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा भालु ढुङ्गामा श्रेष्ठको मृत्यु भएपछि शवलाई तन्नामा पोको पारी ढुङ्गा बाँधेर नारायणी नदीमा फालिएको सरकारी वकिलको दावी छ। शव बोक्न र फाल्न डिभिजनकै बोलेरो गाडी प्रयोग गरिएको पाइएको थियो। 2065 वैशाख 28 गते बिहान नारायणी नदीमा श्रेष्ठको शव फेला परेको थियो। त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरिएको भन्दै किटानी जाहेरी दिनुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालाहरूमा बदनीतपूर्वक काम गर्नेलाई कार्यवाहीको सुझाव तथा चिकित्सकको असहमति।
4: यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदेला, पछि हस्पिटलले लिँदैन।
0: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन। कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद। अध्ययन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिण बंगालको खाड़ीबाट आएको मनसूनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखिएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसून प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको हो। यद्यपि अबको केही सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले CIN बताउनुभयो।
9: बंगालको खाड़ी आउँदै यो अलिकति सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा किन भन्दाखेरि मनसून स्टार्ट हुनको लागि शुरू हुनको लागि पूर्वी वायुले पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छ। त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, स्थापित गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसून चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्र सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
1: नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्षभरि मनसून औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकको भित्री पन्नामा वैदेशिक रोजगारीमा जानेको सेवा शुल्क निर्धारण गर्न बने उच्चस्तरीय कार्यदल शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई भनिएको छ। श्रम मन्त्री रामजी यादवले वैशाख 22 जेठमा मन्त्री स्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको समजकत्वमा 7 सदस्यीय समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, केन्द्रीय तथ्याङ्क कार्यालय, चार्टर एकाउन्टेन्ट र आप्रवासन विज्ञ छन्। सदस्य सचिवमा वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव रहेका छन्। गन्तव्य मुलुक, श्रमिकको प्रकृति र प्राप्त हुने मासिक आयका आधारमा 5 साताभित्र सेवा शुल्क सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर पनि छ। बसाई सराई रोकियो, 200 भन्दा बढ़ी घर परिवारमा दालचिनी मुख्य आमदानीको स्रोत भनेको खबरमा उल्लेख गरिएको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड़ राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको खबर छापिएको छ। पहिला पनि पटक पटक राजस्व दाखिला गर्न पत्राचार गरिएकामा पालिकाहरूले व्यवस्था गरेको पाइयो। स्थानीय तहको यस्तो कार्यले संघीय शासन व्यवस्थापनमाथि नै प्रश्न उठ्छ। स्थानीय सरकार स्वायत्त हुन्, कानून भन्दा माथि होइनन्। अर्थमन्त्री युवराज भट्टराई जो मधेस प्रदेशको हुनुहुन्छ, उहाँको प्रतिक्रिया सहितको खबर छापिएको छ। अर्को खबर, पहिलो पन्नामा खरीद ढिलाइले देशभर रेबीज खोपको अभाव भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको छ। काभ्रे प्लाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरूआ रोग अस्पताल पुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबीज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबीज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नु भएको थियो। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेल स्थित सरकारी संस्थामा पनि पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। खोप तत्काल उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनलाई महामारी तथा रोग नियन्त्रण महाशाखाले पनि अनुरोध गरेको छ। अर्को खबर, अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिश गरिएको बारेमा छ। विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव गएको हो। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो।
10: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा इतिहासमै ठूलो वित्तीय अपराध बिचौलिया भट्टदेखि व्यवसायिक घरना विरूद्ध एकैपटक चार मुद्दा दायर शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै धरनारत 8 समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरूङको आग्रह, सरकारले सबैको माग पूरा गर्छ घर फर्किनु शीर्षकमा पनि खबर छ। त्यस्तै बाजुरामा बाढ़ीको एक वर्ष भत्किएकै घरमा अधिकांश बाढ़ी पीड़ित 210 मध्ये 17 परिवार पूर्ण विस्थापित शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्री पण्डामा आगामी बजेटमा क्रिट भन्दा ठूला आयोजना लगानी गर्ने सरकारको योजना शीर्षकमा मध्य प्रदेशको खबर छ। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसहमत रूपमा पारित गराएको छ। यो सँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ़ेको बिहिबार बसेको प्रदेश सभा बैठकमा 3 नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यस्तै ब्रोकरबाट मार्जिन सुविधा लिएर शेयरमा लगानी 13-31 कम्पनीलाई स्वीकृत तर एउटाबाट मात्रै कर्जा प्रवाह शीर्षकमा खबर प्रकाशित छ भने अर्को भित्री पृष्ठमा नेपाल भारत सीमा व्यवस्थापन सम्बन्धी संयन्त्रको बैठक बस्ने शीर्षकको खबर पनि छ। त्यस्तै निर्वाह भत्ता रोकिएपछि वीरका आवश्यक चिकित्सक आन्दोलनमा शीर्षकमा खबर छ भने साझा सहमति खोज्न संस्थापन र देउबा समूह लचक बन्दै शीर्षकमा अर्को खबर प्रकाशित छ।
0: प्रश्न सोध्नेलाई अर्थमन्त्री वाग्लेको चेतावनी शीर्षकमा अन्नपूर्ण पोस्टको भित्रीपन्नामा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छापिएको छ भने अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार गरिएको बारेमा गोर्खा पत्र दैनिकमा खबर छापिएको छ। अधीन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो। शिक्षा मन्त्रालयले बिहिबार गृह मन्त्रालयले पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउनको लागि अनुरोध गरिएको छ। बागमतीमा रोकिएनन् नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित गरिरहेका छन् तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोकेको खबरमा उल्लेख गरिएको छ। भूमिहीन नागरिकलाई बीमा सुविधाको तयारी शीर्षकमा गोर्खापत्र दैनिकमै अर्को खबर छापिएको छ भने उत्कृष्ट कार्य सम्पादन गर्ने 37 सैनिक सुशोभित शीर्षकमा खबर छ। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गर्ने उनीहरूलाई सम्मान गरिएको हो।
10: साझा खबरमा अब विदेशका खबर, इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार 2 दिन आक्रमण प्रत्याक्रमण भएको छ। 8 अप्रेलमा युद्धविराम भए ता अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एशियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ।
1: इरानमा अस्ति रातिदेखि र हिजो बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमण प्रत्याक्रमले युद्ध विरामलाई खतरामा पारेको भन्दै पूर्व मध्य पूर्वमा शान्ति स्थापना कायम गर्नका लागि कूटनीतिक उपाय अप्नाउन सम्बन्धित पक्षलाई आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले मध्यपूर्व लामो युद्धका कारण गहिरो संकटमा तानिएको उल्लेख गर्दै त्यसको प्रभाव उक्त क्षेत्रभन्दा बाहिरसम्म पुगेको समेत बताउनु भएको हो र द्वन्द र उत्पीड़नका कारण विश्वभर सन् 2025 झण्डै 44 लाख मानिसहरू विस्थापित भएका छन्। यो सँगै विश्वभर शरणार्थी वा शरणार्थी शहरको जीवन जिउन बाध्य मानिसहरूको कुल संख्या 4,16,00,000 पुगेको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला सम्बन्धी उच्च आयुक्त यूएनएचसीआरको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
11: फिफा विश्वकप 2026 उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको छ। मेक्सिकोको आइकोनिक एन्टको रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता दिलाउनुभयो। सोही समूहको दोस्रो खेल अहिले बिहान 7:45 चेक रिपब्लिक र दक्षिण कोरियाको बीचमा हुनेछ। सह आयोजकका रूपमा स्वत विश्वकपमा छनौट भएको क्यानाडा घरेलु मैदानमा पहिलो जीतको प्रयासमा हुनेछ। क्यानाडाको बोस्निया एण्ड हर्ज गोविनासँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा उनीहरूको बीचमा पहिलो खेल हुनेछ। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहिबार राति भव्य उद्घाटन भयो। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको हो। मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका साकिराले प्रतियोगिताको आधिकारिक गीत लेट्स गो प्रस्तुत गर्नुभएको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा प्रयोगशालामा बद्ने पूर्व काम गर्नेलाई कार्यवाहीको सुझाव तर चिकित्सकको असहमति।
11: बुझाई कुराकानी कार्टुन लगायतका सामग्रीहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब राष्ट्रिय प्रयोगशाला सम्बन्धी विधेयकको प्रसंग। राष्ट्रिय प्रयोगशाला संचालन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकका बारेमा संसदीय समितिमा छलफलको क्रममा छ। यो विधेयकमा सुझाव गर्नुपर्ने पक्षका सुधार गर्नुपर्ने पक्षका बारेमा गरिएको छलफलको संक्षिप्त भाग आजको साझा खबरमा प्रस्तुत गर्दैछौं।
13: एसएसपी योग बहादुर पाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा 2 जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो। 2 ङमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेलाई अहिले।
14: डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
15: आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ।
14: डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिरहनु भएको
15: छ, आइदर अफ जेनेटिक डिएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी?

0: यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
1: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
2: यसमा जुन संचालक समिति भनेर जुन कोट गर्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा व्यक्ति एउटा नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, संचालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
1: फरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तेजीलाई म हार्दिक अनुरोध गर्छु।
3: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ। त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ। जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टिङ ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार
4: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने। डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ। भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ। हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले पिक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन। पहिला हामीले यो ऐन आउन दिनुपर्छ।
1: राष्ट्रिय स्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनुहोस्।
5: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अघि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ। आजकै डेटमा हाम्रो लाभमा साथीहरू किन अरू लाभले लिनुहुन्न सम्पत, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला हामीलाई फसाइदेला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञतै पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, छानबिन गर्ने विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट है। जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु विचार राख्नको लागि अनुरोध गर्दछु।
6: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु। विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु। र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने, ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेको यो छलफल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: समयमा खरिद नहुँदा देशमा रेबिज विरूद्धको खोप अभाव, मधेसका 25 पालिकाले 62 करोड़ राजस्व बुझाउन बाँकी, आगामी बजेटमा मधेस प्रदेशले ठूला आयोजनामा लगानी गर्ने,
1: राष्ट्रिय प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयक संसदीय समितिमा, बदमाशी गर्ने व्यक्तिहरूलाई कानूनी कार्यवाहीको व्यवस्था गर्न सुझाव, मनसून भित्रिन अझै 1-2 दिन समय लाग्न सक्ने,
7: वैदेशिक रोजगारीमा जाने सेवा शुल्क निर्धारण गर्न उच्च स्तरीय कार्यदल गठन, कम्बोडियामा अवैध बसेका नेपालीलाई देश छोड्न आजसम्मको म्याद, अधीन भिसा सिफारिशमा छानबिन गर्न पत्राचार,
1: इरान र अमेरिका बीच शान्ति वार्ता टुंगो लागेन, दुवै देशबाट तीव्र आक्रमण, कूटनीतिक समाधान खोज्न राष्ट्रसंघको आग्रह,
7: र विश्वकपको उद्घाटन खेलमा मेक्सिकोद्वारा दक्षिण अफ्रिका 2-0 पराजित, विश्वकप फुटबलमा आज 2 खेल हुने, क्यानाडा पहिलो जीतको खोजीमा, अमेरिकाले पाराग्वेको सामना गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अर्थमन्त्री स्वर्णिम वागले, जसले अहिले संसदीय समितिहरूमा पुगेर पत्रकारहरूले नै माइक्रोसफ्ट वर्ड चलाउन सक्दैनन् कि क्या हो भनेर प्रश्न गर्नुभएको छ। बजेटमा केही पन्ना गायब गरिएको भनेर विभिन्न संचार माध्यममा

0: खबर पनि आइराखेका छन्। भलै उहाँले दुई रूपियाँ पनि बदमाशी गरेको पुष्टि गर्न सक्ने हो भने आफूले मन्त्री र अरू सार्वजनिक पदबाट छोड्ने भनेर घोषणा नै गर्नुभएको छ। एउटा बद्ध कोठा देखाइएको छ, कोठाभित्र सोफा छ, सोफामा अर्थमन्त्री वाग्ले जस्ता देखिने व्यक्ति अगाडिपट्टि टेलिभिजनमा त्यहाँ फुटबल हेरिराखेको जस्तो देखाइएको छ र एउटा औंला टीभीतर्फ तिर्साउँदै केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, के खेलेको यसले, यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो।
1: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: भैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन।
4: सम्पर्क नम्बर 98-450-82-997, 98-550-10-997।
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawanpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
0: रेडियो साहिनो 89.8 MHz।
6: यति बेला बिहानको पाउने 7 बज्यो, अब तपाईँले सुन्न सक्नुहुनेछ ताजा खबरहरूको सङ्गालो चाहिनु खबर।

0: चार पर्सेन्ट चितवनको आवाज रेडियो पाइने हुँदा 90.8 मेगाहर्ज र हाम्रो यो सेप्टेम्बरदेखि प्रसारण भइरहेको मुख्य समाचारहरूको सङ्गालो बिहान 5:45 बजेको साहिले खबरमा हुन मगरको नमस्कार। साहिले खबर सुरु गरौं अहिलेसम्मका प्रमुख समाचारका खेलमा दक्षिण अफ्रिका माथि मेक्सिको
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने,
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा टासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिइएको हो। नव युवा आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनु भएको छ। अध्यक्ष भण्डारीले यो अन्तिम पटकको लागि मात्र म्याद थप गरिएको र अब पुनः म्याद नथपिने स्पष्ट पार्नुहुँदै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिला गर्नुपर्ने बताउनु भएको छ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री वीरेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नेता थापाले प्रधानमन्त्रीको घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभए प्रधानमन्त्री स्वयं पोस्टमा उपस्थित भएर जवाब दिनुपर्ने माग समेत गर्नुभएको छ। प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउनुहुँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकतावादको संकेतका रूपमा चित्रण समेत गर्नुभएको छ।

गुवाकाशमा माओवादी पार्टी जसपा नेपालले जेठ 30 गतेदेखि आगामी असार 14 गतेसम्म विभिन्न जिल्लामा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। पार्टीको हालै सम्पन्न केन्द्रीय सम्मेलन समितिको बैठकले यही जेठ 30 गते वर्षाबाट भने शुरू हुने सो अगुवा कार्यकर्ता भेला असार 14 गतेसम्म हुने समेत स्पष्ट पारेको छ। विश्व रक्तदाता दिवसको अवसरमा यही जेठ 30 गते चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव 2083 आयोजना हुने भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शन केन्द्रमा महोत्सवको आयोजना गर्न लागि हो। भरतपुरलाई अस्पतालहरूको शहरका रूपमा चिनिने भएकाले चितवनमा नै रगतको माग उच्च रहने गर्दछ। विशेष गरी गर्मियामा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भए रक्तदान गर्न आयोजकले आग्रह समेत गरेको छ। हरेक वर्ष जून 14 विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाता प्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगुन मलेखु सड़क खण्डका चार पुल आगामी असारमा सञ्चालनमा ल्याउने काम गरिएको छ। ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन्। नागडुङ्गा मुगुन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सत्येन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र उगदी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। उहाँका अनुसार ती पुल मध्ये कतिपयको सड़कसँग जोड्ने बाटो बनाउन बाँकी रहेको छ। पुलको प्लास्टर, रंगो, कन्ट्राफिक सुरक्षा लगायतका सामान्य कामहरू अब बाँकी रहेका छन्। माडी नगरपालिकामा जडीबुटी पार्क उद्यान बनाउन लागेको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी 6-7 भने पार्क निर्माण गर्न लागिएको हो। कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलका अनुसार पार्कमा 300 जडीबुटीका बिरूवा रोपिनेछ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेल जस्ता जडीबुटी प्रकृतिका बिरूवा रोपिने भएको छ। 3-5 मिटर फलकमा बिरूवा रोपण गरी सम्झौता भई काम शुरू गरिएको समेत उहाँले जानकारी गराउनु भएको छ। यसको लागि कार्यालयले ₹2,00,000 बजेट विनियोजन गरेको समेत बताइएको छ। सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुर स्थित बीटी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। मंगलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामी मैत्री सेवा प्रवाहमा ढिलाइ कर्मचारीको व्यवहार तथा स्वास्थ्य बिमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए। कर्मचारी र सेवाग्राही बीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राही बीच भने सहमति भएको छ। नेपाल राष्ट्र ब्याङ्कले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिरान हित सबै जसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो र अस्ति लगातार घटेको सबै मुद्राको भाव आज बढेको हो। क्यानाडा सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छुट दिने बताइएको छ।
विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापन गरेर कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याटबटहरूलाई भने सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीले बताएको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यही जरिवाना हुने विधेयकमा प्रस्ताव समेत गरिएको छ।

पहिलो खबरमा अब खेल खबर. आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई 2-0 पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ. मेक्सिको सिटी स्थित एजेन्टा रंगशालामा भएको खेलमा मेक्सिकोका लागि जुलियन किनियोस र राउल हेर्मिन्डेजले एक एक गोल गरेका थिए. प्रतिस्पर्धात्मक खेलमा 3 रातो कार्ड समेत देखाइएको थियो. बिहान पाउने 7 बजेको साहिनो खबर अहिलेको लागि यति नै. अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक. सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप. जसपा नेपालले 10 जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने. प्रधानमन्त्रीले नै संसदमा स्पष्टीकरण दिनुपर्ने एमालेको माग. रगतको अभाव हुन नदिन चितवनमा रक्तदान महोत्सव हुँदै जेठ 30 गते आयोजना गरिँदै. चितवनको मारी नगरपालिकामा जडीबुटी उद्यान बनाइँदै. चितवनको क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता. क्यानाडाले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने. र विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको जित. यसका साथै रेडियो साहिनो 90.8 MHz र साहिनो न्यूज .com बाटै साथ प्रसारण भइरहेको बिहान पाउने 7 बजेको साहिनो खबर आजको लागि यति नै. अवधिबाट साथ पुर्याउनु हुने सहकर्मी विश्वनिधि अर्याललाई धन्यवाद. समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै पूनम मगर विदा हुन्छु. नमस्कार.

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क
3: 56 हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98-450-82-997
5: 98-550-10-997।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 तनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454। इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ।
7: घर जग्गा, बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
8: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
7: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
7: घर जग्गा, बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
8: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
7: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
8: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
7: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
7: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
8: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
9: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुनङ्गुवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजमिति 2083 साल जेठ महिनाको आज 29 गते, तपाईँहरू साल इसी सन 2026 जुन 21 तारिक, सकसम वर्ष 1948, नेपाल समुद्र 1146, अनलागा रोद्र नामक संवत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज शुक्रबार रहेको छ अधिक ज्येष्ठ कृष्ण पक्ष, तिथि रहेको छ आज द्वादशी, आज द्वादशी तिथि रहेको छ 27 घडी 47 पला, नक्षत्रमा रहेको छ भरणी, नक्षत्र रहेको छ 51 घडी 55 पला, योगमा रहेको छ अति गण्ड योग रहेको छ 35 घडी 55 पला, करणमा रहेको छ कौलवाह करण रहेको छ 0 घडी 22 पला, यानि कि बिहानको 5 बजेर 18 मिनटसम्म कौलवकरण रहेको थियो भने अहिले यतिखेर तैतिलकरण प्रारम्भ भइसकेको छ, तैतिलकरण रहनेछ 55 घडी 4 पला। चन्द्रमा आज विशेष गरी मेष राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज मुद्गर योग रहेको छ, आज बिहान सूर्योदय 5 बजेर 9 मिनटमा भयो भने सन सूर्यास्त 6 बजेर 58 मिनटमा हुनेछ र आजको दिनमान घडी 13 घडी 49 पला रहनेछ। यी त रहे आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको कालबेलाको समय रहेको छ बिहानको 10 बजेर 19 मिनट 39 सेकेन्डदेखि बिहानको 12 बजे, दिउँसोको 12 बजेर 3 मिनट 41 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 6 बजेर 51 मिनट 35 सेकेन्डदेखि बिहानको 8 बजेर 35 मिनट 37 सेकेन्डसम्म लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 12 बजेर 3 मिनट 41 सेकेन्डदेखि दिउँसोको 1 बजेर 47 मिनट 43 सेकेन्डसम्म शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ ग्रह गोचर, ग्रह गोचर यानि कि सूर्यदेव नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ, नाम आउँछ लीलामणि, लीलाधर, यस्तो नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी पनि गराए र आज भने बाल श्रम विरूद्धको दिवस रहेको छ, बाल श्रम विरूद्धको दिवस आजको दिनमा विशेष रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुने अर्का लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जन्मघरी स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका भन्ने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभाव खर्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा रोकिनु पर्ने परिस्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइहरूसँग असमझदारी बढ्नेछ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जुटाउनु पर्ने खालको यो गुण राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बन्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिन्छ। व्यापारमा राम्रो फल्गु मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम सम्पादन हुँदै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढेका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू हार्दै जानेछन् भने विभिन्न अवसर पछ्याउँदैछन्। कर्मयोगले मन पनि प्रफुल्लित हुने खालको योग पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन विशेष गरी आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्न सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता भने दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगनशीलता जोखिम बढ्न सक्छ। अवसर प्राप्त भए पनि आफैले काम बिगार्न सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन परिवन्दरी अवसरसित निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्च गर्नु पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनु होला। आफ्नो वस्तुमा अरूले दाबी र विरोध गर्लान्। दोहा र प्रत्न गर्दा रोकिएको काम पनि सम्पादन हुने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन समय लागे पनि काम बन्द जानेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। व्यापारमा आमदानी बढाउन पनि सकिने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: वृश्चिक राशि,
0: वृश्चिक राशि उनीहरूका लागि आजको दिन मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजय भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खाँदैछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चेहरे काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अवसरका साथै चुनौती समेत देखा पर्ने समय रहेको छ। तत्काल फाइदा लिँदा लाभ अनुसार अरूलाई पनि बाँड्नु पर्ला। निर्णय लिन सक्दा अलमल परिला कामका लागि पछि परिनेछ। छोटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुरेन होला। मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको यो भई राशि धनु नै आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन फाइदामा त हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिल्नाले काम देखाउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उतर्नु पर्दा सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। आफ्नै सहयोगीहरूले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतले फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनगर धन लाभ हुन सक्छ। शिरमूलक कामबाट पनि प्रतिष्ठा पाइने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन आतिने बानीले काम बिर्नुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकेला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। विचार र सम्प्रेषण गर्न केही समय पर्खन बुद्धिमानी हुने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: कुत्रियुदार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

सर्वप्रथम प्रति पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलको विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो लागेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। अहिले विशेष रूपमा मलमास यानि कि पुरूषोत्तम महिना चलिराखेको छ। अहिले यो समयमा चाहिँ यो मलमास यानि कि पुरूषोत्तम महिनामा बाह्र राशिफलको विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो लागेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि

0: आज छोडेर 30, 31 र 1 गते अब आजको समेत गर्ने हो भने 4 दिन छ बाँकी, नभए 3 दिन बाँकी छ। आज छोड्ने हो भने 3 दिन, किनकि यो महिना भनेको चाहिँ 31 को महिना छ अनि 1 गतेसम्म चाहिँ असारको 1 गतेसम्म चाहिँ नै पुरुषोत्तम महिना छ। त्यसपछि शुद्ध जेठ शुक्ल पक्ष लाग्नेछ। अहिले चाहिँ अधिक मासको अधिक जेठ कृष्ण पक्ष छ, अहिले पुरुषोत्तमको महिनाको जेठको कृष्ण पक्ष छ अहिले। यसरी कुरा बुझ्नु होला तपाईँहरूले। अब जेठको फेरि शुक्ल पक्ष सुरु हुँदैछ, शुद्ध जेठ शुक्ल पक्ष। अब यो बेलामा तपाईँहरूले पूजा पाठ लगाउनु भएको छैन होला, घरमा विवाहहरू व्रतमुण्डहरू गर्नु भएको छैन होला। अब गर्ने बेला आउँदैछ। 1 गतेदेखि पुरुषोत्तम महिना सकिन्छ, यानि कि मलमास सकिन्छ। कसैले मलमास भन्नुहुन्छ, कसैले पुरुषोत्तम महिना भनिन्छ, है यो सकिनेवाला छ। यो पनि जानकारी मैले तपाईँलाई गराएँ भने हामी कार्यक्रम ज्योतिष वास्तुको वसाइमा छौँ। यतिखेर तपाईँहरूसँग हामी कुराकानी गर्नेछौँ, तपाईँको भूत वर्तमान अनि भविष्य, ग्रहले के भन्छ, भाग्यले के भन्छ, तपाईँले गरिराख्नु भएको मेहनत, गरिराख्नु भएको कामलाई निरन्तरता गर्ने अथवा रोक्ने, जुन काम गरिराख्नु भएको छ तपाईँलाई फाप्छ अथवा फाप्दैन, विवाहमा बाधा आएको छ, वैदेशिक यात्रामा बाधा आएको छ, सन्तानमा बाधा आएको छ, बाबु नानीको पढाइ लेखाइमा बाधा आइराखेको छ, दाम्पत्य जीवनमा बाधा आइराखेको छ भने सम्पर्क सहकार्य तपाईँले गर्न सक्नुहुन्छ। ज्योतिष शास्त्रले गर्न सक्ने सहयोग र सल्लाह म तपाईँलाई दिनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर 2 छ, एउटा एनटिसीको छ, एउटा एनसीएलको छ। एनटिसीको नम्बर हो 98451 75223, र अर्को एनसीएलको नम्बर हो 98056 अनि फेरि त्यही हो 75223। यो नम्बरमा तपाईँले हामीले सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु म उहाँलाई। कामरूपको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रुकुम जिल्लादेखि मनोज केसी।
0: रुकुमबाट के केसी भन्नु, मनोज केसी,
1: सबिन केसी,
0: सबिन केसी रुकुमबाट, पूर्वी रुकुमबाट हो?
1: हजुर,
0: पूर्वी रुकुमबाट। कतिको सुन्नुहुन्छ रुकुमतिर कार्यक्रम?
1: कार्यक्रम त दैनिक सुनिन्छ गुरु, तर फोन चाहिँ कहिले कहिले हालिन्छ, कहिले लाग्छ कहिले लाग्दैन,
0: धेरै प्रयास गरेपछि लागिहाल्छ होइन।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
1: आफ्नै विषयमा।
0: आफ्नै विषयमा, योभन्दा पहिला पनि अरू कसैको हेर्नु भएको थियो?
1: हजुर।
0: कसको हेर्नु भएको थियो?
1: भाइको।
0: भाइको, ल अब आज तपाईँको हेर्नु कस्तो रहेछ है?
1: हजुर।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2062/12/25।
0: 2062 साल चैतको
1: 12 महिना। हजुर,
0: के बार पर्दो रहेछ?
1: शुक्रबार।
0: हजुर, जन्म समय भन्नुहोस् त।
1: रातिको 10 बजे।
0: रातिको 10 बजे हो?
1: हजुर।
0: जन्म जिल्ला?
1: रुकुम।
0: रुकुम जिल्ला।
1: हजुर,
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर गुरु,
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा तपाईँको 2062 साल चैत्र शुक्ल पक्षको शुक्रबार नवमी दशमी तिथि पर्दो रहेछ। तपाईँको कर्कट राशिमा जन्म भएको छ, अथ्रेसाको प्रथम चरण, नाम आउँछ तपाईँको डीबाट, दिल्ली राज अथवा दिल्ली कुमार नाम आउँछ, डी भएर नाम आएको छ। तपाईँको अन्तिराले राक्षस गर्नुपर्छ, राशि सुन्दाखेरि राशिफल सुन्दा कर्कट राशि सुन्ने गर्नु होला, तपाईँको राशि कर्कट हो है। तपाईँलाई घातक तिथि द्वितीया सप्तमी द्वादशी हुन्छ, घातक बार नराम्रो नफापने बार बुधबार हो, नम्बर वा 7 नम्बर हो, राशिमा तपाईँलाई वृष राशि राम्रो हुँदैन भन्छ। ग्रहका छ भाग्य राम्रो छ, तपाईँको भाग्यशाली हुनुहुन्छ, भाग्यमानी हुनुहुन्छ, तर दुईटा कुरा कमी कमजोर भयो। एउटा तपाईँ माण्डलिक हुनुहुन्छ, एउटा तपाईँले परेको छ सूर्य ग्रहको दोष परेको छ है। सूर्य ग्रहको दोषको लागि आइतबारको दिन नुन नखाने, सूर्यदेवको पूजा गर्ने, रवि सप्तमीको दिन व्रत बस्ने तपाईँले है।
1: हजुर,
0: सूर्यको पूजा गरे, ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्ने तपाईँले है। यो चाहिँ दिनदिनै भन्ने बिहान उठेर पहिलो घाम लाग्छ नि, अनि हो त्यो घामलाई यसो हेरेर नमस्कार।

0: गरेर हातमा धुनुहुन्छ, हातमा धुनुहोस्, नुहाउनुहुन्छ झन् राम्रो, स्नान गर्नुहोस्। तर रुकुमतिर अलिक धेरै चिसो पानी हुन्छ, दिनले नुहाउन गाह्रो हुन्छ होला, होइन? झन् जाडा महिनामा त छैन सक्नुहुन्छ। त्यो गर्नुहोस् तपाईँले मङ्गलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, माङ्गलिक पान भएको छ आठ माङ्गलिक, प्रेममा धोका खाने, प्रेममा असफल हुने, मनमा चिन्ता लाग्ने, यस्ता खालको ग्रहहरू छन्। मनमा रिस उठ्ने अनि छिटो रिस उठ्न मन लाग्ने ग्रहहरू तपाईँको परेको छ, यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ। अरू त्यस्तो नराम्रो छैन, ग्रह ठिकै छ। समस्या जिज्ञासा
1: अब तपाईँलाई
0: एजुकेसन पनि राम्रो छ तपाईँको लागि चाहिँ, त्यस्तै गरी साइन्स पनि राम्रो छ तपाईँको लागि, तर तपाईँले एजुकेसन विषय लिएर पढेर पछिको टिचिङ सम्बन्धी होइन यो काममा तपाईँलाई राम्रो फाइदा हुन्छ। साइन्स विषय लिएर पढ्नुभयो भने पढाइ अधुरो हुन्छ कि भन्ने, अलिकति मन पढाइमा कम छ नि त तपाईँको, हो कि होइन? त्यो भएर अब अलिक सजिलो सजिलो विषय लिएर डिग्री हासिल गर्नु, उच्च शिक्षा हासिल गर्नु तपाईँलाई फाइदै फाइदा हुन्छ। अहिले तपाईँको ग्रह चलेको छ शुक्र सिद्धा, अहिले तपाईँलाई ग्रह राम्रो छैन, यो बेलामा निर्णय गरेको निर्णय गलत हुन सक्छन् है। यो बेला फेरि यसो चाहिँ केटीहरू डिस्कन मन लाग्ने, लभ गर्न मन लाग्ने ग्रह छ क्या तपाईँको, बुझ्नुभयो?
1: हजुर,
0: लभ पार्नु भए पार्नु भए होइन केटीसँग, पारेको छैन, अघि परेर छुटेको हो, परेको छैन।
1: हजुर,
0: ए तपाईँलाई ढाट तपाईँ मलाई पाइँदैन, यहाँ त सबै देखिन्छ नि, सबै देखिन्छ तपाईँको यहाँबाट। माङ्गलिक पर्व छ, प्रेम गर्ने, लभ गर्ने कुण्डली छ तपाईँको, अनि लभ गरिसकेपछि विषय हुन्छ क्या, सफल हुँदैन त्यो लभ चाहिँ। अहिले होइन, अलिकति अगाडि नै लभ गर्नु भएको थियो, तपाईँले बिर्सिनु बिर्सिसक्नु भयो, नखापे हो तपाईँले, हुँदै हुँदैन, माघे विवाह गर्नुपर्छ तपाईँले है, रत्नगर लाउनुहुन्छ भने माङ्गलिकको लाउनुहोस्, विवाह दाम्पत्य राम्रो हुन्छ। चन्द्रमाला विषय परेको छ, चाँदीको सिक्री अथवा एउटा ब्रासलेट बनाएर लगाउनुहोस् है, राम्रो हुन्छ। रिसालाई अलिक कम गर्नुहोस्, रिस अलिक छिटो उठ्यो क्या, तपाईँ झक्की स्वभावको मान्छे हो कि होइन? माता पितासँगको सम्बन्ध तपाईँको राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन। दाजुभाइसँग पनि ठिक छ, बाबासँग कुरा अलि मिल्दैन, पितासँग अलि नमिल्ने कुरा, दिदीबहिनीसँग मिल्छ कुराहरू, त्यस्तो नराम्रो छैन। राजनीतिक क्षेत्र तपाईँको ठिक ठिकै छ, धेरै नराम्रो पनि छ, नराम्रो पनि छैन, ठिक ठिकै छ, बिस्तारै गर्नुभयो पनि भइहाल्छ। मैले भनेको कुरा मान्नु, आइतबारको दिन नुन नखानु, सूर्यलाई जल अम्खा तामाको अम्खामा जल चढाउनुहोस् अम्खाबाट, अनि त्यसपछि सकिन्छ दिनदिनै गर्नु, सक्नुहुन्न भने आइतबार आइतबार गर्नै पर्छ, सकिन्छ भने त दिनदिनै गर्ने हो है। अनि त्यसपछि मङ्गलबारको दिन व्रत बस्नु, व्रत भनेको लक्ष्मी पूजा, माछा मासु होइन, यस्तो होटलमाहरू नखाने, चोखो खाने, त्यो काम गर्नु तपाईँले। गणेश चौथी मङ्गल चौथीको व्रत बस्नु, चाँदीको सिक्री बनाएर लगाउनुहोस्, एकदम मामा हुन्छ, फाइदै फाइदा हुन्छ, तपाईँलाई कुनै समस्या आउने वाला छैन, त्यसपछि राम्रो हुन्छ है।
1: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धन्यवाद, कार्यक्रम सुन्दै हेर्नु होला।
1: हजुर
0: हस्, उहाँले फोन गर्नुभएको थियो हामीले विशेष गरी आफ्नो विषयमा हेर्नुको लागि, रुकुम जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर पनि गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगंज हेल्प पोस्टकै अगाडि आउन सक्नुहुन्छ। भरतपुर चितवन जिल्लामा तपाईँले आउन सक्नुहुन्छ। हाकिमचोकबाट दक्षिणतर्फ अटो म्याजिक लागिराखेको हुन्छ, अटोमा चढेर आउनुभयो भने पनि हुन्छ। अलिकति पैसा बेसी लाग्छ, अटोमा चाहिँ 150-200 रुपियाँ लाग्न सक्छ। म्याजिकमा चढेर आउनुभयो भने 25-30 रुपियाँमा 35 रुपियाँमा हाम्रो ठ्याक्कै अफिसमा आइपुगिन्छ। त्यही हाकिमचोकबाट यस्तो भित्र छिर्नु दक्षिणतर्फ त्यो म्याजिक लागिराखेको हुन्छ, रुट नम्बर 5 लेखेको म्याजिक लाग्छ। त्यो म्याजिकमा चढेर मलाई उहाँलाई भन्नुहोला, गौरीगंज हेल्प पोस्ट भन्नुहोला, अरू नभन्नुहोस्, गौरीगंज हेल्प पोस्ट भन्नुहोस्। हो, हेल्प पोस्टको गेटमा आउनुभयो भने तपाईँ हाम्रो ज्योतिष कार्य देखिहाल्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कालोको बोल्दै हुनुहुन्छ कि नमस्ते? कालोको बोल्दै हुनुहुन्छ? धादिङबाट अमृत गुरुङ बोल्दै हुनुहुन्छ। धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? नेत्रवतीबाट। पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा? भनेपछि कार्यक्रम दिनदिनै सुन्नुहुन्छ? खुसी लाग्यो, कोसिस गर्नुपर्छ, लागिहाल्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त आज? हजुर भन्नुहोस् त, छोराको जन्ममिति कति हो?
2: 2068 साल।
0: भदौको 10 गते बिहानको 6 बजे। जन्म कुन जिल्लामा? धादिङ हो कि अन्य कहीँ हो? ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश सङ्ग्रहमा श्रीमती रामायण गायनमा 2068 साल भाद्र कृष्ण पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म भएको छ। कर्पकाशी आउँदो रहेछ। तिसको चौथो जन नाम आउँदो रहेछ होमराज नाम आउँदो रहेछ, अथवा हेमराज नाम आउँछ। राशि चाहिँ कर्पकाशी पर्छ है। बाबुको घातकमा तिथि नराम्रो तिथि द्वितीय सप्तमी द्वादशी, नराम्रो बार भनेको बुधबार, सात नम्बर नराम्रो हुन्छ। राशिमा चाहिँ वृष राशि नराम्रो हुन्छ है। बाबुको लागि चाहिँ ग्रह दशा भाग्य राम्रो छ, त्यति खासै नराम्रो छैन। उनीहरूले राम्रै गर्छन्, अनि छिट्टो रिसाउने झक्की स्वभावको छन्। त्यसपछि जे काम गरे पनि असफल हुनेछ, यो चाहिँ नागदोष परेर असफल भएको हो। विदेशमा राम्रो सरकारी चाहिँ राम्रो हुनुपर्ने हो। बाबुको कुण्डलीमा अलिकति पढाइमा रुचिहरू कम आउने ग्रहहरू पनि छ, यसको लागि रत्न कवच लाउनु पर्छ। रत्न कवच हामीसँग पाउँछ, यो लगाइदिनुहोस्। अहिलेमा उल्टा चढेको छ, साथीको सङ्गतमा धेरै हिँड्ने, तपाईँले भन्यो भने रिसाउने, पढ भन्यो भने रिसाउने, यस्तो बानी छ। अलिकति बाबुको बानी सोच विचार त्यति राम्रो होइन, मान्छे राम्रो हो। फेरि हिम्मतवाला छ, जोसिलो छ, हिम्मतवाला छ, यो पनि गर्न सक्छु, त्यो पनि गर्न सक्छु भन्नेवाला छ, आत्मविश्वास बेसी राम्रो भएको व्यक्ति छ। तर अहिले ग्रह राम्रो छैन, नागदोष परेको छ, उल्का भन्ने ग्रह छ, बाबुको राम्रो छैन। अब यसको लागि विशेष ख्याल गरौँ, खानपिनमा विशेष ख्याल गर्नुहोस्। साथीहरूको सङ्गत लाग्दै गयो भने यसो चाहिँ चुरोटहरू खाने होइन, कुर्काहरू खाने, सुपारीहरू खाने हो, यस्तो खालको साथीको सङ्गत लाग्न सक्छ। अलिकति सावधान तपाईँहरू गर्नुपर्छ। अरू भाइहरू छन् ठिक छ, रत्न कवच बाबुलाई ठिक्क आवश्यक छ। रत्न कवच लगाइदिनु भयो भने पढाइ राम्रो हुन्छ, बानी राम्रो हुन्छ, रिसलाई कम हुन्छ, कन्ट्रोलमा लिएर आउँछ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
2: मेरो समस्या
0: यसको लागि चाहिँ रत्न कवच लगाइदिनुपर्छ।
2: होइन
0: राम्रो 10 बजेपछि यही नम्बरमा फोन गरेर तपाईँ अर्डर गर्न सक्नुहुन्छ अथवा वाट्सएपमा अथवा मेसेन्जर पनि मेसेज गर्न सक्नुहुन्छ। गर्नु तपाईँले यति गरिसकेपछि छोराको लागि राम्रो हुन्छ, सक्नुहरू बाधाहरू आउँदैन। अलिकति यो बेलामा ठ्याक्क बेला भएको छ, अलिकति एक दिन बसेर ढिलो भएको हो। तपाईँ थिएन, शान्त स्वभावको थियो होइन, अलिकति बिगार्न खोजेको छ। बिगार्नु भन्दा पहिला नै रत्न कौर लगाएर स्वास्थ्य बनाएर राख्नुहोस्, राम्रो हुन्छ, फाइदा हुन्छ, समस्या आउँदैन है।
2: धेरै 10 बजेपछि
0: फोन गर्नु छ यही नम्बरमा, त्यसपछि म तपाईँलाई रत्न कवच गरेर अर्डर ल्याइदिन्छु, बनाइदिन्छु, पठाइदिन्छु, त्यहीँ पनि आउँछ अथवा तपाईँ यहीँ लिन पनि आउन सक्नुहुन्छ है। पठाउन सकिन्छ,
2: धेरै खुसी लाग्यो।
0: उहाँलाई फोन गर्नु भएको थियो धादिङ जिल्लाबाट फोन गर्नु भएको थियो छोराको विषयमा हेर्नुको लागि। चाहिँ साल महिना गते समय उहाँले दिनुभयो, म उहाँको बारेमा हेराइदिएँ, छोराको बारेमा जे आउँछ चिनामा जे देखेँ मैले यहाँ त्यही कुराको बारेमा जानकारी पनि गराएँ मैले। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनिताजी, सुनौल जिल्लाका, सुनौलबाट, नवलपरासी जिल्ला। कार्यक्रम कतिको सुन्नुहुन्छ सुनौलतिर? सुनिरहनुहुन्छ। अनि यो भन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा, कसको बारेमा हेर्नु भएको थियो? योभन्दा पहिला हेरा फोन गरेर खाने छोराको बारेमा मैले भनेको कुरा कति मिल खाँदो रहेछ, खाँदो रहन्छ। मैले भनेको कुरा मिल्यो, खाने छोरालाई भनेको कुरा मिल्यो। अनि आज ठुलो छोराको बारेमा हेराउनुहुन्छ, जन्ममिति भन्नुहोस् त, ठुलो बाबु कति हो?
3: 7 गते
0: जन्म समय भन्नु त?
3: हजुर, 1:40
0: जाँदा मङ्गलबारको बिहान हो। हुँदाखेरि मङ्गलबार पर्थ्यो है। ल सुन्नुहोस् है त, ध्यान दिएर, श्रीमती रामानु गाईमा 2050 साल कार्तिक शुक्ल पक्षको
3: 10
0: हजुर मङ्गल भए पनि कार्तिक शुक्ल पक्ष पर्छ है। कार्तिक शुक्ल पक्षको 10 तिथिमा जन्म भएको छ, सोमबारको राति उजाल भएको मङ्गलबार, राशि चाहिँ कुम्भ राशि आउँछ, नाम आउँछ सोबाट शोभा खर भन्ने नाम आउँछ है। हजुर, कुम्भ राशि पर्छ बाबुको, घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया, अष्टमी, त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। ग्रह दशा भाग्य बाबुको राम्रो छ, अलिकति बुवा नफाप्ने ग्रह छ, पिता तपाईँको चाहिँ बाबुलाई छोडेर आफ्नो बुवा नफाप्ने ग्रह छ बाबुको लागि। चाहिँ आइतबारको दिन नुन खानु हुँदैन, चोखो खाने, सूर्यदेवको पूजाहरू गर्नुपर्छ। बाबुले आफै खोलेर आफै गरेर विवाह गर्ने, प्रेम गर्ने, असफल हुने यस्ता खालको ग्रहहरू पनि चलेको छ। अलिक एकवर स्वभावको, अलिक जिद्दी जिद्दी स्वभावको, उसले भनेको कुरा सबै कुरा ठिक, हामीले भनेको कुरा सबै कुरा बेठिक भन्ने स्वभावको पनि देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ अहिले ग्रह मनमा पिरो चिन्ता लाग्ने ग्रह छ अहिलेलाई चाहिँ है, बाबुको अहिले ग्रह मनमा पिरो चिन्ता लाग्ने ग्रहहरू देखिएको छ। अब आउने मसिन महिनापछि ग्रह अलिकति राम्रो हुन्छ, सुधार हुन्छ बाबुको लागि। चाहिँ अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। विदेश यात्राहरू बाबुको लागि राम्रै छन्, मध्यम छन्। अहिले साढे साथै सधैँ चढेको भएर स्वास्थ्यमा समस्या आउने, मुखमा जे पनि भन्न मन लाग्ने, मनमुटाव हुने, परिवारसँग श्रीमतीसँग मनमुटाव हुने, झै झगडा पर्ने कुराहरू परेको छ। अलिकति सावधान हुनुपर्छ है। अनि अरू तपाईँले सोध्न मन लागेको कुरा के छ त बाबुको बारेमा?
4: मन लागेको अब त्यस्तो हजुरले भन्नुभयो, त्यस्तो त त्यस्तो यस्तो भक्ति बन्दाखेरि सुन्नु आफ्नो मात्र गर्नु, म बन्दाखेरि सुन्नु त्यस्तो म सुन्न नसक्नु गर्छ।
0: मैले भनेको कुरा मिल्यो?
4: हजुर,
0: फोन गरेर तपाईँले आइतबारको दिन नुन नखानु, सूर्यदेवको पूजा गर्नु, ओम घेरे सूर्य भन्ने मन्त्र जप गर्नुपर्छ 108 पटक। सकिन्छ भने सकिँदैन भने 12 पटक भए पनि, नभए 21 पटक भए पनि गर्नुपर्छ भन्नु, राम्रो हुन्छ। चिन्ता लिनु पर्दैन, मन्त्र जपहरू गऱ्यो भने राम्रो हुन्छ। मैले भनेको कुरा जस्तो गरी बाबुले चोखो निद्रा गर्ने, शुद्ध भोजन गर्ने, सूर्य र जल चढाउने गर्यो भने राम्रो भइहाल्छ। चिन्ता गर्नु पर्दैन, ठिकै छ है। गर्दाखेरि त्यस्तो भएको
4: हो।
0: अब नातिनुहोस्, पछि एक डेढ वर्ष जति ग्रह छ अझै नराम्रो, अनि एक डेढ वर्ष पछि राम्रो हुन्छ। अब आउने मङ्सिर पछि अलिकति ग्रह सुधारिन्छ। बिरामी हुने, स्वास्थ्य बिग्रिने ग्रहहरू अलिकति छ पिङ्गोलाले गर्दा, आगोबाट जोगिनुपर्छ यो समय। त्यसपछि धेरै बिरामी हुने ग्रह पनि छैन है त। उहाँले फोन गर्नुभएको थियो सुनौलबाट, अस्ति कान्छ छोराको विषयमा हेर्नुभयो, आज ठुलो छोराको विषयमा हेर्नुभयो। यसै गरी तपाईँ पनि आज एउटाको विषयमा, भोलि आगोको विषयमा, पर्सि आगोको विषयमा, घरै बसी बसी ग्रहदशा भाग्य हेर्नुहोस्। कुनै शुल्क लाग्दैन, निशुल्क रूपमा तपाईँले हेर्न पाउनुहुन्छ कार्यक्रम ज्योतिष वास्तुको समयमा। दिउँसो फोन गर्नुभयो भने टिकट काट्नुपर्छ, पालोमा बस्नुपर्छ है। अनि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर हाट गौरीगञ्ज हेरो पोस्टकै अगाडि आएर पनि तपाईँले मलाई भेट्न सक्नुहुन्छ। भरतपुर चितवनमा हाम्रो ज्योतिष कार्यालय रहेको छ, फोन गर्दै गर्दै पनि तपाईँले आउन सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँ को बोल्दै हुनुहुन्छ? रगत रिजाल धादिङ जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ रगतजीले? छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2075
0: साउन महिनाको 20 गते बेलुकाको 10:17 है, बेलुकाको 10:17 मिनटमा जन्म। चिना बनाउनु भयो त? चिना बनाउनु भयो छोराको? चिना चिना बनाउनु पर्यो। दिउँसो फोन गर्नुहोस्, ए टिपाउनुहोस्, बुवा आमाको नाम, गोत्र, ठेगानाहरू सबै टिपाउनुहोस्, चिना बनाएर म पढाइदिन्न तपाईँलाई है। ल, 2075 साल श्रावण कृष्ण पक्षको आइतबार नवमी तिथिमा जन्म, वृष राशि, कृतिका नक्षत्रको दोस्रो चरण, नाम आउँदो रहेछ इन्द्र, अन्त्याने राक्षस गर्नु परेको छ बाबुको। घातकमा तिथिहरू छ पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ। कुण्डली त असाध्यै राम्रो छ आगो कुण्डली, अलिक छिटो रिसाउने स्वभावको छ बाबाले। सूर्य ग्रहको योग परेको भएर आइतबारको दिन विशेष सूर्यको पूजाहरू गर्ने, आइतबारको दिन चोखनी त गर्ने, सकिन्छ नुन नखाने, बाबाले सानै छन् है। अहिले ग्रह चढेको छ सिद्ध, राम्रो छ ग्रह, नराम्रो छैन। 13 वर्ष पुरा भएर 14 वर्ष ठ्याक्क लाग्ने बित्तिकै दशाको शान्ति गर्न नबिर्सिनु होला। त्यो बेलामा दशाको शान्ति गर्न बिर्सिनु भयो भने चोटपटक लाग्न सक्छ, घरमा आगो लाग्न हुन सक्छ, घरको सुनहरू धातुहरू हराउन सक्छ। यो बेलामा अलिक विशेष ख्याल गर्नु होला है। भन्ने पनि म हेरिदिन्छु नातिनु होला बाबुको लागि चाहिँ कालसर्प पुरा कालसर्प परेको छ ल एउटा कालसर्प एउटा कालसर्प परेको छ एउटा सूर्य ग्रहको योग परेको छ है यसमा अलिकति विशेष ख्याल गर्नुपर्छ तपाईँले पछि गएर बोलीमा अलिकति अस्पष्टता हुने अलि त्यतै खालको अलि ढिलो बोल्ने पनि हुन्छन् कोही कोही तर त्यस्तो नहोला भन्छु मैले किनकि सूर्य राम्रो पोजिसनमा छ बाबुको चाहिँ अरू त्यस्तो नराम्रो चाहिँ ठिक छ यो कालसर्पको रत्नगर लगाइदिनु भयो भने पछि विदेश र तपाईँको चाहिँ सरकारी जागिर खानाले हाकिम हुनलाई सजिलो हुन्छ सरल हुन्छ भन्ने हो बाबुको लागि
5: चाहिँ है
0: यो ग्रहले बिचरा उसलाई दोष नदिनुहोस् ग्रहले भएको हो कालसर्प परेको व्यक्ति त्यस्तै हुन्छ सर्प पनि धेरै रिसाउँछ चलायो भने हो कि होइन ग्रह पनि त्यस्तै छ फेरि सूर्य पनि बिग्रिएको छ बाबुको चाहिँ त्यो भएर त्यस्तो भएको हो अब यसको दस बजे पनि फोन गर्नुहोस् रतन कपाल लगाइदिनुहोस् सत्तरी प्रतिशत राम्रो सुधार हुन्छ है सत्तरी प्रतिशत राम्रो सुधार हुन्छ तीस प्रतिशत चाहिँ तपाईँहरूले नै सुधार्ने फेरि उहाँले फोन गर्नुभएको थियो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845975223 र 9805975223 नम्बरमा सम्पर्क हुने गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ फोन गर्दाखेरि तपाईँले साल महिना गते र समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर हाट गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम जति वास्तवको समय अवधि सकिन आँटेको जानकारी मलाई प्रारम्भदेखि तपाईँलाई इसारा भएको छ भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्रारम्भिक मित्रको साथै म जतिश आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारस विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सम्हाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लस
1: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9845-82-997
2: 9845-82-997।
5: यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लौजी कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855-52-454, 9855-20-454, इमेल lok.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
9: चैत्य धानमा नेक ब्लास्टको समस्या।
10: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैत्य धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, कुमल दुई, कुमल पाँच, कुमल छ र कुमल सात लगाउने।
8: खेतमा पानी जमाइराख्ने
9: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
8: ट्राई साइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
11: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
12: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
11: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सपोर्ट मूल्यमा पाइन्छ।
12: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै सनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 98452-049-86।
13: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राइभेट कम्पनी दर्ता गर्न चाहनु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
14: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
13: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनटी कम्पनी जाने नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाम ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारे सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
14: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
13: अर्को विशेष थप काम, यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
14: सञ्चालक
13: सूर्य श्रेष्ठ,
14: एसएनटी कम्पनीको कार्यालय,
13: बाइपास रोड, भरतपुर, चितवन।
14: मोबाइल नम्बर
13: 98550-60-359
14: 98555-26-959।
9: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
8: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
9: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

What if all this jump in is unforgivable? Hiding my potential like it's criminal. But I got an alter ego like a whole. इतिहास साक्षी छ, भोक निद्रा थकाई त परे जाओस्, पानी समेत नखाई नखाई तिर्खाले प्याक प्याक परुन्जेल, शरीरमा एक मुठी सास र दुई थोपा रगत रहुन्जेल, जीवनकै बाजी राखेर ती वीर पुर्खाहरूले आरजेको हाम्रो मुलुक हाम्रो देश नेपाल हो. आज हाम्रो देशको यो भूमिमा धेरै वर्षसम्म विदेशीले नाङ्गो नाच नाचिरहँदा पनि हाम्रा सरकारका देशभक्तहरू अर्थात आफूलाई देशभक्त हौ भनेर अगाडि सार्नेहरूको एक शब्द पनि सुन्न गाह्रो भएको छ. करोडौं नेपाली जनता घर घर गल्ली गल्लीबाट हाम्रो भूमि बचाउनको लागि झुरमुराइरहँदा सत्तासीनहरू चुपचाप छन्. बरु ती न्यायप्रेमी जनताहरूलाई विभिन्न बहानामा बिथोल्ने प्रयास गरिरहेको नमिठो यथार्थता र वास्तविकतालाई औल्याउँदै लिपू लेख कालापानी लिपिया धुरामा भइरहेको भारतीय विस्तारवाद तथा साम्राज्यवादको हस्तक्षेपको विरूद्धमा करोड़ौं नेपाली हामी एक साथ आवाज उठाउ र सदा पुर्खाहरूको शान हाम्रो पहिचानलाई बचाइ राखौं.

त्यो जमिन हामीले कुनै पनि हालतमा फिर्ता लिएर देखाउनुपर्छ। पारसँग दबेर होइन लडेर अगाडि बढ्नुपर्छ। कुरा बुझ्यौ नि, हामी जस्ता धेरै मान्छे होला नि यहाँ जसले सल्लाह गरेर होला यो लिपुले कसरी फिर्ता लिने भनेर। कुरा बुझ्यौ, त्यसको लागि हामी सबै अगाडि बढ्नुपर्छ।

0: I love Sunday Monta Radio Silent 89.8 MHz.
1: सजिलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपरान्ह 1:15 बजे बस्ने तय भएको बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ। संसद महासचिव पद्म प्रसाद पाण्डेका अनुसार बैठकमा बजेटमाथिको छलफल र वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउँदा गृह मन्त्रालयलाई पत्राचार गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्राचार गरेको हो। मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थगित अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखियो भने पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाइएको छ। अनुगमनका क्रममा उक्त व्यक्तिले सम्बन्धित शैक्षिक संस्था र विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। नक्कली घोटाला शरणार्थी प्रकरणमा मुद्दामा अन्तिम सुनवाई शुरू भएका बेला केही हाई प्रोफाइल व्यक्तिहरूलाई पनि बयानमा बोलाउनु पर्ने भने जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता भएको छ। तीनजना उसुलीकर्ताहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, पूर्व मन्त्री डाक्टर आरसु राणा, तत्कालीन गृह सचिव प्रेम कुमार राईलाई बयानका लागि छिटाउनु पर्ने माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गराएका छन्। जारीकर्ताहरू रामकुमार रेग्मी, प्रेमराज पन्थी, सुमन दाहाल, उनीहरू पूर्व मन्त्री बालकृष्ण खारकी पत्नी एवं पूर्व सांसद मंजु खार, पूर्व मन्त्री थापाकी पत्नी नैला कला थापा, पूर्व प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश भद्राचार्य, पूर्व सांसद अजय क्रान्ति साक्य र काठमाडौँका पूर्व मेयर विद्या सुन्दर साक्यलाई समेत अदालतको बयानमा झिटाउन माग गरेका छन्। जारीमा उनीहरूको नाम भएको कतिपयले बकपत्रमा समेत नाम उल्लेख गरेकाले उनीहरूलाई छानबिनका लागि झिटाउनु पर्ने निवेदकहरूको माग रहेको छ। उनीहरूले पेश गरेको निवेदन विधा जिल्ला अदालत काठमाडौँमा दर्ता भएको छ। ले आरोपित कतिपयको सम्पत्ति समेत रोक्का नभएको भन्दै सम्पत्ति समेत रोक्का राख्न माग गरेका छन्। त्यस्तै उनीहरूले माग गरेको निवेदन सम्बोधन भएमा अदालतले पूर्व प्रधानमन्त्री ओलीदेखि पूर्व मेयर साक्य सुन्नीलाई अदालतमा पत्रका लागि झिकाउन सक्छ, तर त्यो निवेदनको भरमा प्रहरीबाटै फौजदारी अनुसन्धान शुरू हुन भने सक्दैन। 3 वर्ष अघि नक्कली शरणार्थी प्रकरण सत्रमा आउँदा उनीहरूको नाम पनि जोडिएको थियो, तर प्रहरीले उनीहरूलाई अनुसन्धानमा तानेको थिएन। बिहिबार बहसका क्रममा पीड़ितको तर्फबाट खरब गरेका कानूनी व्यवसायले ओली लगायतका हाई प्रोफाइलहरूलाई पकपत्रमा झिटाउन माग गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी विरूद्ध चलेको कृत्य, राज्य विरूद्धको कसुर, ठगी र संगठित अपराधको मुद्दामा जिल्ला अदालत काठमाडौँमा बुधबारदेखि अन्तिम सुनवाई चलिरहेको छ। नेपाली कांग्रेसले 83 सदस्यता अध्यावधिक अभियान अन्तर्गत 7,82,209 योग्य सदस्य मध्ये हालसम्म 5,38,622 वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेको जनाएको छ। त्यसै गरी 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको छ। उक्त पार्टीले केही बेर अघि जारी गरेको विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न एनजेट 28 गते राति 12 बजेसम्मको समय सीमा निर्धारण गरिएकोमा अर्को सूचना जारी हुँदैसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाइएको छ।
1: दाई, एकको चियाको 30 रुपियाँ कस्तो महँगो! आजकल त चुन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो
2: नि। एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँगै मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै #1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निगमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काठमाडौँको मुख्य नाकाना ढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब 7 लाख रूपियाँ बराबरका 14 थान पुराना आइफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार मंगलबार राति पौने 10 बजे चन्द्रागिरी नगरपालिका 2 स्थित नागढुङ्गा चेकपोस्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला परेका हुन्। पुतलबाट काठमाडौँ तर्फ आउँदै गरेको 2X6566 नम्बरको यात्रुभाग बसलाई शंका लागेर खान तलासी गर्दा अवैध रूपमा ल्याइएका ती सामग्री बरामद गरिएको हो। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले बसको खान तलासी गर्दा चालकको सीटको छेउमा कालो झोलामा लुकाएर राखिएको अवस्थामा ती आइफोनहरू फेला पारिएको थियो। बरामद गरिएका मोबाइलहरूको सम्बन्धमा कुनै पनि आधिकारिक बिल वा खरिद कागजात फेला नपारेको प्रहरीले जनाएको छ। बरामद गरिएका ती मोबाइल आवश्यक कानूनी कार्यवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका 6 वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका 1488 जना भूमिहीन तथा अव्यवस्थित बसोबासीको सम्पूर्ण सुरक्षा जिम्मा अब सरकारले लिने भएको छ। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले यी नागरिकका लागि सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमा, स्वास्थ्य बीमा, जीवन बीमा र बालबालिकाका लागि बाल शैक्षिक योजना समेत उपलब्ध गराउने तयारी तीव्र पारिएको छ। यो बीमा बापत लाग्ने सम्पूर्ण प्रिमियर खर्च सरकार आफूले बेहोर्नेछ र यसको स्रोत समेत सुनिश्चित भइसकेको छ। हालसम्म 95% भन्दा बढ़ी नागरिकको डिजिटल लागत संकलन भइसकेको र बाँकी 5% पनि पहिचान कार्ड मार्फत विवरण समेटेर कम्तीमा 10 वर्षसम्म यो कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने सरकारको योजना छ। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री सर्वानन्द तामाङले सत्ताको प्रभावमा आफ्नो मान्छे छानबिन समितिमा राख्ने अनि समितिले तयार पारेको प्रतिवेदन संसदमा सार्वजनिक नगरी कार्यान्वयनमा जाने प्रवृत्तिले गम्भीर संशय पैदा गरेको आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भ्रमणमा पत्रकार खेमबमसँग कुरा गर्दै केन्द्रीय सदस्य तामाङले सरकारको यस्तो कार्यशैली अपारदर्शी भएको टिप्पणी गर्नुभयो। अर्को प्रसंगमा उहाँले गृहमन्त्री सुदन गुरूङको पुनर्वहाली वर्तमान सरकारको राजनीतिक चरित्र र छवि स्पष्ट पारेको बताउनुभयो। वर्तमान सरकार जनताकै मात्र प्रक्रियाबाट बनेकाले यसका हरेक निर्णय र परिणामको हिस्सेदार पनि जनता नै हुने उहाँको तर्क थियो। पार्टीको आन्तरिक विषयमा बोल्दै नेता तामाङले एमालेभित्र कुनै पनि प्रकारको विवाद र भार पहिले नरहेको दावी गर्नुभयो। संचार माध्यम र बाहिर प्रचार गरियो जस्तो पार्टीमा कुनै संकट नरहेको उल्लेख गर्दै उहाँले आगामी केन्द्रीय कमिटिको बैठकपछि एमाले थप सशक्त र एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। बालश्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस सार्वजनिक जुन 12 का दिन संसारभर मनाइँदैछ। यस वर्षको दिवस बालश्रममा रातो कार्ड, बाल बालिकाका लागि निष्पक्ष खेल, वयस्कहरूका लागि मर्यादित काम भन्ने नारासहित मनाइँदैछ। बालश्रम विरूद्ध सरकार र निजी क्षेत्रबाट बाल बालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् तर अपेक्षित रूपमा बालश्रम ल्याउने क्रम हुन सकिरहेको छैन। सड़क बाल बालिका, बाल मजदूर, होटल तथा रेस्टुरेन्टका बाल श्रमिक र सवारी साधनमा काम गर्ने बाल बालिकाका दुःख पीड़ा र यातना कमी भने आउन सकेको देखिँदैन।
4: Oh,
0: यस वर्षको मनसुनी बाढी नेपालको सीमा क्षेत्र आसपास आएको छ तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि भने गरेको छैन। मनसुनी बाढीको गतिविधि देखे पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी पारो नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सर्दा जुन 13 तारीकमा मनसुन भित्रिने गर्दछ, आज जुन 11 तारीक हो, यसपालि औसत मिति आसपास किनमै मनसुन भित्रिने मौसमविदहरूको अनुमान रहेको छ। गएको वर्ष सर्दा भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगै बसेको थियो। यसैबीच आज देशभरको गर्मी निकै घट्ने अनुमान गरिएको छ। पछिल्लो 24 घण्टामा सबैजसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परे सबै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ। आज राति सहित भोलि र पर्सी पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान गरिएको छ। राजकुमारी बसर किटी एपको निधन भएको छ। उनी 3 वर्षभन्दा बढ़ी समयदेखि कोमामा थिइन्। उनको 47 वर्षको उमेरमा निधन भएको साई दरबारले घोषणा गरेको छ। सन् 2022 डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेका बेला उनी अचानक ढलेकी थिइन्। चिकित्सकहरूका अनुसार उनको मुटुमा भएको माइको प्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अत्यन्त अनियमित भएको थियो, जसका कारण उनी बेहोश भएकी थिइन्। त्यसै त उनी कोमामा थिइन्। शुक्रबारद्वारा जारी गरिएको दरबारको वक्तव्यमा भनिएको छ, चिकित्सकहरूको टोलीले सम्भव भएसम्मको सबैभन्दा नजिकबाट र सघन उपचार प्रदान गर्यो, तर उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रदै गयो। वक्तव्य अनुसार उनको बिहिबार साँझ स्थानीय समय अनुसार 7:48 बजे निधन भएको हो। उनको निधन सुँदै थाइल्याण्डको साई परिवारले आफ्नो सबैभन्दा सक्षम र सार्वजनिक रूपमा सक्रिय सदस्य गुमाएको छ। साथै भविष्यमा साई उत्तराधिकारको प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने व्यक्तित्व पनि गुमेको विश्लेषण गरिएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न सहमति अन्तिम चरणमा पुगेको दावी गरेका छन्। उनले इरानमाथि गर्नु भनिएको तप सैन्य आक्रमणलाई रोकिएको बताएका छन्। व्हाइट हाउसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हत्या निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याएका छन्। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। विश्वकप 2026 समयको दोस्रो खेलमा एसियाली शक्ति दक्षिण कोरिया युरोपेली टोली चेक रिपब्लिक आर्मीले सामान्य हुँदैछन्। नेपाली समय अनुसार खेल आज बिहान 7:43 बजेबाट शुरू भइसकेको छ। यो खेललाई यस समयको सबैभन्दा प्रतीक्षित खेलहरू मध्ये एक मानिएको छ। दुवै टोलीले आफ्नो अन्तिम तयारी खेलहरूमा जित दर्ता गर्दै उच्च मनोबलका साथ विश्वकपको यात्रा शुरू गर्दैछन्। प्रशिक्षक हन मान बोको नेतृत्वमा रहेको दक्षिण कोरिया टोलीको मुख्य आधार कप्तान सन हेन मिन रहेका छन्। लिग स्टार संसदीय टोलीमा लिटान इन र वाङ इन बेन र लिजेसन जस्ता अनुभवी खेलाड़ीहरूको साथ छ। टोलीले सन्तुलित रक्षा पंक्षी र तीव्र गतिको आक्रमणको रणनीति अपनाउने अपेक्षा गरिएको छ। सन् 2006 पहिलोपटक विश्वकपमा फर्किएको चेक रिपब्लिक यसपटक सरप्राइज प्याकेज भन्ने लक्ष्यमा छ। प्रशिक्षक मिरोस्लाभको बेकको टोली प्याट्रिक सिकको गोल गर्ने क्षमतामा निर्भर रहने जनाइएको छ। साथै टोलीमा टोमस सोचेक र भ्लादिमिर कुफ्रोव जस्ता अनुभवी खेलाड़ीहरूले मिडफिल्ड र डिफेन्स सम्हाल्दछन्। समयमा आफ्नो स्थान बलियो बनाउने दुवै टोलीलाई यो जित निकै महत्वपूर्ण छ। मेक्सिको गर्मी र एकनिष्ठ डियमको मायामा कुन टोलीले बाँझो मार्ला भन्ने कुराले फुटबल प्रेमीहरूको ध्यान खिचेको छ। काठमाडौँ उपत्यकामा रेडियो 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डट कम बाटो उपसाद प्रसार भइरहेको नेपाली खबर अहिलेलाई 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछ।

0: नमस्कार, हामी श्रोता आजको नेपाली बहसबाट खेलबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँमा सुन्दै हुनुहुन्छ नेपाली नेटवर्कबाट र यतिखेर रेडियो नारी 99.1 मेगाहर्जबाट काठमाडौँमा सुनिरहनु भएको छ। हामी नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ र यो बिहानी पखमा तपाईहरू नेपाली बहसको तपाईँलाई जानकारी गराउन चाहन्छौ। राजनैतिक विश्लेषक डाक्टर सुन्दरबाणी दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले सुन्ने धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। डाक्टर साहब, अहिलेको अवस्थामा अब शिक्षा र स्वास्थ्यमा लगाएको करको बारेमा चर्को विरोध हुँदैछ। सरकारले ल्याएको बजेटमा के त चाहियो शिक्षा स्वास्थ्यलाई बढी करको दायरामा ल्याउन खोजियो?
1: सबभन्दा बढ्दो छुट दिनुपर्ने शिक्षा र स्वास्थ्यमा ती चाहिँ ल्याएर यिनले चाहिँ कर जुन लगायो यो त एकदमै गल्ती हो, एकदमै गल्ती हो।
0: यो प्रतिशत कर लाग्यो यसमा
1: होइन, स्वयंमुखी बेसिकली नेपालमा धेरै वर्ष बसेका थिएनन्, नेपालको रियल समस्या बुझेकै छैन। मलाई विदेशमा बसे 34-36 वर्ष चाहिँ मुलुकको त्यहाँनिर अर्थतन्त्र हेर्यो होलान्, त्यहाँ सक्सेसफुल भयो होलान्, त नेपालमा बसेका थिएन। हाम्रो यहाँको मेन समस्या भने चाहिँ स्वास्थ्यमा एकदम न्यूनतम बजेट र शिक्षामा त्यस्तै न्यूनतम बजेट, अनि त्यसै गर्दाखेरि अब अलिकति शिक्षित अलिकति स्वस्थ व्यक्ति तपाईँको मूल कति अगाडि बढ्छ, अब त्यो तपाईँ ध्यान छैन कि। अब ठुल्ठुलो प्रोजेक्ट कुरा गर्छन्, खर्बौ खर्ब बजेट गर्छन्, खाल्टो ठुलो छ त्यो पैसा कहाँबाट आउने हो? यो चाहिँ यो अहिले शिक्षा र स्वास्थ्यमा ल्याउनु त यो त अन्याय हो, यो नेपाल नबुझेको मान्छेले गएछ बुझ्छ।
0: अनि डाक्टर, अब डाक्टर सोनम वागले के भन्नुभएको छ भने सन्तानलाई निजी स्कूलमा पढाउनेको वार्षिक आमदानी 10 लाख भन्दा धेरै छ, 10 लाख भन्दा सम्म चाहिँ आयकर छुट दिएकै छ, शिक्षामा भएको खर्चमा कर कटीमा पनि पर्छ भनेर चाहिँ उहाँले उदाहरण दिनुभएको छ कि हिजो।
1: उहाँले उदाहरण जस्टिफिकेसन उहाँ धेरै दिनु खोज्नु होला, तर बेसिकली त्यो सबै जुन कर लाग्छ त्यो कर त्यो बाबुआमालाई हो 10 लाख कमाउन वर्षको 10 लाख कमाउला नि, मिहिनेत कति गरे त्यो पनि बुझ्नुहोस् न, कति मिहिनेत गरेर 10 लाख भने 10 लाख भनेपछि उसले महिनाको चाहिँ कहिले 80,000 खर्च गर्ने पाउने भयो, त्यसमाथि उसको कति ठुलो खर्च होला, म त्यो सब विचार गर्नु छैन। यति कमायो भने त त्यही सुनको फुल पार्ने कुखुराले काट्ने हो र। अब यो चाहिँ कि यो चाहिँ उल्टो दिशामा गयो यिनीहरूले भन्दाखेरि, के क्यापिटलिस्ट हिसाबले चल्ने एकदम अब चाहिँ व्यापार बिजनेसलाई प्रोत्साहन दिने भन्छन्, तर इन्डिभिजुअल लेभलमा चाहिँ नि 10 लाख कमाउने चाहिँ अब त्यहाँ माको भार लगाइसके यो काम हो। गरिबको त हेर्दै हेर्दैन, त्यो भिन्दै कुरा हो, गरिबले त ध्यानै दिएनन्। अब यतापट्टि चाहिँ अब कमसे कम चाहिँ आफ्नो कमाइ गरिकन बसेकाहरूलाई चाहिँ त्यहाँ पनि अब एकदमै माडसँग भार हालिदिए, अब यो कस्तो खालको बजेट हो यो?
0: अनि डाक्टर, अब गृहमन्त्रीमा सुरन गुरुङ फेरि फर्किए नि त होइन,
1: यो त्यो सुदन गुरुङ फर्किए दुईटा कुरा छ। सुदन गुरुङले 15 दिने म्याचमा पनि खुब राम्रो काम गरे, उनले सबै भन्नु जनताको सारोकारको विषयमा दुःख पाएको कुरा सबै पर्सनली हेरिकन गएका हुन् र पुलिसको मनोबल बढाइदिए कि, यति राम्रो काम गरे सुदन गुरुङले, फेरि आउनु मलाई त खुसी लाग्यो, तर आउने बाटो यसपालि फरक भयो। पहिलोचोटि आउँदाखेरि चाहिँ उनी सफा बिल्कुलै चाहिँ अलिक कोरा थिए, तर उनलाई कुनै किसिमको दाग साग थिएन, जेएनजीबाट आएका छन्, ठिक छ, युवा हुन् गर्छन् भनेर गर्न पनि गरे, तर यसपालि आएको बाटो छ अहिलेसम्म त्यो प्रतिवेदनको छानबिनको बाहिर निस्केको छैन। हेर्नुहोस्, सरकारले गठन गरेको कमिसनले सरकारलाई बुझायो, त्यही सरकारले फेरि निर्दोष हरायो, त्यही सरकारले चट्ट त्यहाँदेखि गृहमन्त्री बनायो। यो त हेर्दा के छ, कहीँ लुकुवा बाटोबाट फस्याओ कि पहिले त सोझो बाटोबाट ठुलो ढोकाबाट भित्र पसेका थिए मन्त्रीमण्डलमा, यसपालि त लुकुवा बाटो सुरुक्क पस्या बुझिन्छ, त्यो हुने बित्तिकै नैतिक बल घट्छ। त्यसले यसपालि सुदन गुरुङ जति हामीले मन पराए पनि
0: सुदन गुरुङको एक्सनहरू, सुदन गुरुङ राम्रो काम गर्दैछन् गृहमन्त्री
1: गर्छन् पनि होला, तर अब उनको भित्र पस्ने बाटो फरक भयो कि, जहिले पनि हामीले प्रक्रिया पनि हेर्नपर्छ, नतिजा भन्दा पनि कहिलेकाहीँ जाने बाटो कुनबाट आएको छ भने, कुनै मान्छे एकदम आएर एकदम ठुलो दान दातव्य गर्ला त त्यो मान्छे काटिकन आएको छ फर इक्जाम्पल छ भने त त्यो त अन्यायको पैसा हो नि त। त्यसै याद छ त मलाई हन्डुरास भन्छ अब बेबी डकले जाने त्यो पैसा एकदम भयङ्कर डोनेसन दिन्थे, मदर टेरिजाले मदर टेरिजाले त्यो पैसा लिँदाखेरि कत्रो आलोचना भयो संसारमै, चाहिँ यस्तो हत्याराको पैसा तपाईँले कसरी दिनु भएन, मदर टेरिजालाई पनि त्यो भएको थियो कि सुदन गुरुङको आए राम्रो भयो त बाटो चाहिँ नि लुक्वा बाटो भयो,
0: त्यसको मतलब सुदन गुरुङलाई चाहिँ निष्पक्ष रूपमा छानबिन क्लियर हुन सकेन, प्रतिवेदन बाहिर ल्याइएन होइन,
1: जुन चाहिँ नि जुन छानबिन प्रतिले गरेछ नि त्यो कमसेकम पब्लिकमा या मिडियामा त आउनु पर्यो नि त, सरकारले गठन गर्ने अब उद्देश्यले चाहिँ उनलाई ल्याउनु भनेर, अब त्यो उद्देश्य प्राप्तिको लागि चाहिँ त्यही खालको कमिसन बनायो, त्यही खालको प्रतिवेदन आयो, त्यही खालको चाहिँ प्रधानमन्त्री ओ निष्पक्ष एकदम निर्दोष भने र गृहमन्त्री बनाए, हामीले हेर्दाखेरि त्यसो देखियो के त्यसो नदेखिनुलाई उनले पहिले त्यो प्रतिवेदन मिडियामा र जनतामा दिन पर्थ्यो, हामीले पनि हेर्न पाउनु पर्थ्यो, हो जनताले पनि भन्छ मिडियामा होइन यो के एकदम सफा रहेछ मान्छे भनेदेखि अहिले आउनु मलाई त्यो फ्रन्ट डोरबाट आएको हुन्थ्यो कि सोझो बाटोबाट, यहाँ त हेर्दा के छ न प्रतिवेदन जनतामा दिन्छ न मिडियामा दिन्छन्, सोझे निर्दोष भनेर ल्याउँछन्, कसरी भन्ने निर्दोष भनेर हेर्दाखेरि उनलाई उनले सफाई पाएको होइन कि सफाई दिलाइयो जस्तो हामीलाई लाग्छ, अब त्यो कुरा सुदङलाई खराब हो कि हामीले उसलाई मन पराएको व्यक्ति हो, जनताले यो मान्छेले काम हाम्रो लागि गरेको छ भनेर परेको व्यक्तिलाई अब यो हिसाबमा आउँदाखेरि चाहिँ मान्छे जनताले पनि पर्छ ए बाबा यो त के हो यो भने शङ्का त पर्यो नि, जुन कुरा स्वच्छ हिसाबमा उहाँलाई सोचेको सुदङलाई हामीले हेरेका छौँ दृष्टिबाट, अब त्यो त त्यो नहुने भयो त्यो, त्यसले गर्दा उनको इफेक्टिभनेसको हो पावर होला पावर खेलाउलान् पावर छ तर जनताको नजरमा चाहिँ क्या हो यो
0: अहिलेको अवस्थामा हेरिदियो भने चाहिँ सरकारले जुन किसिमले भ्रष्टाचारीहरूलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाहरूलाई चाहिँ अगाडि बढ़ाइरहेको छ, यो नक्कली भूटानी शरणार्थी प्रकरण समेत ओली आर्जु सहितलाई झिकाउन माग गरेको निवेदन समेत दर्ता भएछ, यो भ्रष्टाचारमा शून्य सहनशीलतामा बालिन सरकार एक्टिभ भएर अगाडि बढ़िरहेको जस्तो लाग्दैछ,
1: यो दुईटाको म के को लागि दिएको भ्रष्टाचारले निर्मूल गर भनेर भने सुरुदेखि भनिहाल्छ बाबा व्हाइट बडी काण्ड सुन काण्ड भेपिङ काण्ड ललपेनिवास काण्ड गिरिबन्धु काण्ड क्याम्बोडिया काण्ड चाङसोको चाङसो मुद्दाहरू त त्यो खोल न बाबा हामीले भन्दा त्यो खोल अब यिनीहरू कहिले चाहिँ राजा हत्याकाण्ड भन्छन् कहिले 46 साल भने होइन ठिक छ तर भ्रष्टाचार यता जुन अहिलेको ताततातै पोलिटिसियन त्यही हुन् त्यही ओली त्यही देउवा त्यही प्रचण्ड छन् पार्टीहरू त्यही हुन् यिनीहरूले 20-22 वर्ष लुटेर खायो यो मुलुकमा तिनीहरू त कमसे मुद्दा रेडी छ बाबा खोले खोलिसकेका छ त उनी आफै आफै मिलेछ नि तिनवटा प्रधानमन्त्रीले आफै मिलेछ नि एउटाको मुद्दा अर्को बन्द गरिदिने अर्को अर्को हेर्न दिने गरेर मेरो मित्रमा सब भएका थियो अब त्यो त मुद्दा खोल बाबा त्यो मुद्दा रेडी छ खोल्न मात्रै बाँकी छ खोलेर अगाडि बढेर दण्ड दिने पर्छ दण्ड दिने व्यवस्था गर त्यो हाम्रो भनाइ छ अहिले ताततातै हाम्रो जाने व्यवस्थाले यता कुरा गर अब अगाडि त्योभन्दा पछाडि हेर्ने भने पछि गर्दै गरौँ भिन्दै कुरा सक्छौ भने अहिले हामीले व्यक्ति के छन् पोलिटिक्समा एक्टिभ छन् यिनले फेरि पावरमा कुनै आउन सक्छन् तिनलाई त भ्रष्टाचार त त्यहाँ त दण्ड हिंसाको अन्त गर्नु पर्यो त्यो तिनलाई त त्यही कुरालाई ल्याए त हो नि जनताले के कारण ल्याएन भनेदेखि
0: अनि दरबार हत्याकाण्ड छानबिन गर्छु भने चाहिँ कतै आफूमाथि लागेका आरोपहरूलाई डाइभर्ट गर्ने र जनताको अलिकति पब्लिसिटी
1: पब्लिसिटी पुरा हो यो किन मैले त पहिले भनिसकेँ कतिवटा मिडियामा यो दरबार हत्याकाण्ड कुनै कुनै प्रुफ कतै देख्ने छ त्यो भएको ठाउँको संरचना भत्काइसकेका छन् व्यक्तिहरू कहाँको कहाँ पुगिसके अब सबै 25 वर्ष बितिसक्यो यो त अब कहाँबाट कुन चाहिँ प्रमाण ल्याउने प्रमाण त त्यो स्पटमा गएर हेरेर पो हुनसक्छ त अब स्पटै खत्तम भइसकेको छ सबै खन्जर भइसकेको छ त्यहाँ यो अहिले यो भन्नु चाहिँ पब्लिकले मात्र हो अहिले चाहिँ डाइभर्ट गर्न खोजा मात्रै हो
0: होइन अब डाक्टर साहब यो सरकारका मन्त्रीहरूले पनि काम गर्ने कुरामा डेलिभरी दिने कुरामा नवप्रवर्तन र डिजिटलाइजेसनमा जाने कुरामा होइन अहिले नयाँ मन्त्रालय पनि थप भएको छ महावीर पुन पनि मन्त्रालयमा गएका छन् तर उहाँले चाहिँ झोली झुण्डा बोकेर फेरि मन्त्रालयतिर प्रवेश गर्नुभयो अहिले उहाँको पनि के आलोचना हुँदैछ भने अब हामी नवप्रवर्तनतर्फ अलि अगाडि बढ़नु पर्यो चौचौको पेटीमा चाहिँ मतदान गरिरहेका दृश्यहरू देखिए होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै यो अधिवेशनहरूमा जिल्ला अधिवेशनहरूमा अब प्रदेशमा पनि त्यही हुने होला नवप्रवर्तनका नाममा पैसा चाहिँ छुट्याउने तर यसको प्रगति विवरणहरू चाहिँ दिन नसक्ने यो अन्य स्टनतिर लागे कतै भन्ने खालका पनि विषय आएका छन् कसरी
1: मैले भने महावीर पूर्ण अहिले मन्त्री हुन, पहिला हामीले भन्छ एक जमानामा चाहिँ होइन यो कार्यकारी जाँदाखेरि चाहिँ भइगयो टप मोस्ट मान्छे देऊ, सन्दीप रोहित छन्, महावीर पुन छन् भनेर कतिको नाम दिएको थियौँ हामीले, तर सुरेन्द्र केजरी यस्तो नाम दिएको थियौँ कि, तर अहिले हेर्दाखेरि त महावीर पुनलाई मन्त्री हुन चाहिँ नि फिट चाहिँ होइन भयो, उनी धेरै हाई साइन्टिफिक बुद्धि भएको व्यक्ति, उनले त सल्लाह माथिल्लो तहबाट सल्लाह दिएर त्यो कार्यान्वयन गर्न उनले चाहिँ त्यो पावर दिन पर्थ्यो, मन्त्री बनाएर होइन कि त्यो मन्त्रालयमा उनलाई टप मोस्ट सल्लाहकारको रूपमा कम्प्लिट पावर दिएर राखिदिन पर्थ्यो, मन्त्रीले आफ्नो चाहिँ एडमिनिस्ट्रेसन गर्थे, ब्युरोक्रेसी चलाउँथे, फाइनेन्सहरू हेर्थे, तर माथिल्लो साइन्टिफिक सल्लाह दिएर चाहिँ कारण गर्दा उनलाई त्यो पद दिन पर्थ्यो, अनफर्चुनेट उल्टो भयो चाहिँ उनलाई चाहिँ मन्त्री बनाइदियो, मन्त्री बनाएपछि अब त्यहाँ विजय बाबा त्यहाँ ब्युरोक्रेसी हेर्न पर्छ, फाइनेन्स हेर्न पर्छ, भ्रष्टाचारको कुरा आउँछ, सरुवा बरुवा यो सबै आउँछ, त्यही नै त्यो उनलाई त्यो ठाउँमा चाहिँ नि दिनु गल्ती थियो, उनलाई त्यही नै उनको ल्याकत अनुसार जो उनको खुबी छ त्यो साइन्स हो टेक्नोलोजी हो त्यसमा उनलाई चाहिँ नि कम्प्लिट छुट दिनुपर्छ, मन्त्री भएर त्यो गर्नै सक्दैन, नट पोसिबल,
0: होइन मन्त्रीमा चाहिँ मैले काय पनि गर्छु, अब यो एकदमै छिटो चाहिँ हुँदैन, केशर कुर्मुस भन्नुभएको छ कि उहाँले चाहिँ,
1: होइन उहाँले पनि ठिक हो, तर उहाँले चाहिँ फेरि एउटा पनि भन्नुभएको थियो मैले आफै खोलेको पासोमा म आफै परे भन्नुभएको थियो नि, अब त्यो पासोमा परिपरि भनेपछि आउनु हुँदैन, उहाँले भन्नु पर्थ्यो कि म ब्युरोक्रेसीमा जान्दिनँ, म म्यानेजमेन्ट जान्दिनँ, म यो सर्वबडामा गर्न सक्दिनँ, मेरो काम हो साइन्सलाई अगाडि बढाउने, म कलेज स्कुल एआई कम्प्युटराइजेसन इन्टरनेट त्यसमा सब म लाग्छु, मलाई मन्त्रालयमा माथिल्लो तौर सल्लाहकार पावर साथ मैले देऊ, कुनै पद पनि बरू देऊ, तर मलाई मन्त्री नबनाऊ, मन्त्रीले त्यहाँदेखि जुन डे टु डे काम गर्ने कुरा त्यो त एकदमै गाह्रो काम छ, सचिवको यता सचिवको उता सरुवा बरुवा फाइनान्स भयो, आज यति पैसा यहाँ खर्च भयो, त्यो त्यतापट्टि त्यो बुद्धिजना गयो भने त उनले मेन काम त गर्नै सक्दैन, त्यही महावीर पुण्यले मन्त्री हुनुभन्दा माथिल्लो तहको पावर सहित कुराने सल्लाहकार बाद हुन्थ्यो, अब त उनले अब मन्त्री नै भन्न खोजेछन्, अब पहिले पनि उनी इलेक्सन गराउने हामी भन्दा मन्त्री भए सुजा कार्कीको टाइममा चट्ट मन्त्री छोडेर हामी इलेक्सन लड्न गए, राष्ट्र स्वतन्त्र पार्टी उनलाई एकदम अङ्गलाएर जिताइ पनि दियो, रिजल्ट के भने के बच्चनमा अलिकति ठेगान देखेन के भनेको त्यही हाम्रो काम इलेक्वा बरुवा फाइनान्स भयो, आज यति पैसा यहाँ खर्च भयो, त्यो त्यतापट्टि त्यो बुद्धिजना गयो भने त उनले मेन काम त गर्नै सक्दैन, त्यही महावीर पुण्यले मन्त्री हुनुभन्दा माथिल्लो तहको

0: मा अलिकति अनि पदको लोप पनि देखियो के
1: अनि डाक्टर साहब अहिलेको अवस्थामा बालेन शाह प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच अलिकति कन्ट्राडिक्सन शुरू भएको हो यो मनमतान्तर शुरू भएको हो
0: डेफिनेटली हो किनभनेदेखि यसमा एउटै इन्डिकेसन दिन्छु एउटा चाहिँ जब प्रधानमन्त्री मोदीले बोलाउनु भयो आफै फोन गरेर दुईचोटि फोन गरेर चाहिँ बालनलाई बोलाउनु भयो निम्ता दिनुभयो जबकि नेपालले निम्ता माग्न पर्थ्यो निम्ता दिनुभयो त्यो बालन लत्या ओके ठिक छ नेपाल गए हानि गरे उनले चाहिँ ज्यादै हट मैले घमण्ड गरे बुझ्यो मैले त त्यसले बापत रवि लामिछाने गए हेर्नुहोस् रवि लामिछाने गएर त्यो त्यस्तो चाहिँ अब नेपाल इन्डियासँग जुन एक प्रायोरिटी चिसोपन त आयो नि त्यसमा चाहिँ रवि लामिछाने जाँदाखेरि त्यसमा नेपालको सरकारले भन्नु पर्यो हो हाम्रो प्रधानमन्त्री बालन शाह ज्यादै बिजी आउन सक्नुभएन तर अध्यक्ष हुनुहुन्छ उहाँलाई पूरा समर्थन सरकारको छ उहाँलाई जे गर्नुहुन्छ सरकार तर्फ गर्नुहुन्छ भनेर आखिर रवि लामिछाने भने त पार्टीको अध्यक्ष हो बाबा उसलाई चाहिँ त्यो उसलाई त अफिसियली एकदम हाम्रो नेपालको सरकार तर्फबाट पूरा समर्थन छ भन्नु पर्ने ठाउँमा त हामीलाई थाहा नै छैन यो प्रधानमन्त्री कार्यालय थाहा पनि छैन उहाँको प्राइभेट भिजिट हो कि के हो म त त्यसो भन्ने हो भने यो त अनर्थ होइन र भन्नुहोस् मलाई त्यही पनि भारतले वस्त गरेन रवि लामिछानेलाई दिनुसम्म सम्मान दियो रविले पनि नेपालको हुनुसम्म इज्जत बचाएर आए तर त्यसपछि मेन नेक्स्ट पोइन्ट के छ खनाल पुगे तत्काल दुई दिनपछि खनाल गएका छन् परराष्ट्र मन्त्री उनीहरूले एउटा कुरा फर्किने बित्तिकै के भन्ने थाहा छ त्यो मलाई एकदम इन्ट्रेस्ट लाग्यो हाम्रो यस्तो दुईतर्फ यो उच्च स्तरीय चाहिँ भेटघाट भएको थिएन मेरो यो भेटघाट पछि चाहिँ यो सुरु भयो भने रवि लामिछाने तीन दिन अगाडि गएर उनको त्यो बाटो त्यत्रो खोलिदिएका छन् त्यत्रो चिसिएको भारत सम्बन्ध जोडेर आउने रवि लामिछाने अब यत्रो अध्यक्ष गरेर गएका कुरा त्यो उसले वास्तै गरेर मैले गरेर आउँदाखेरि अब चाहिँ भयो मैले त्यो बुझेँ अब चाहिँ नि डेफिनेटली यतातिर रवि लामिछानेलाई त्यो निस्तेज पार्न खोजे उनको भ्रमणलाई प्रधानमन्त्री कार्यालयबाट यतापट्टि परराष्ट्र मन्त्री भन्छन् रवि लामिछाने वास्तै गरेनन् त्यत्रो उनले रविले गरेर फिल ठिक गरेको हो भने अनि मैले देखि इन्भल्भ डेफिनेट गर्नु भइसकेको छ
1: अनि एउटा कुरा चाहिँ जस्तो रवि लामिछाने त राम्रो सम्मान पाए नि त भारतमा डाक्टर साहब
0: एकदम राम्रो मैले हामीले सोचे मैले आजसम्म यति वर्ष भयो भारत त नजिकै छ मैले हेरेको छु कुनै पनि यहाँबाट कतै पनि संसारको कोही पनि कुनै पार्टीमा अफिसमा जाँदाखेरि त्यत्रो सम्मान कुनै नेताले आजसम्म संसारकै कुनै नेताले पाएको छैन हेर्नुहोस् भयङ्कर र सम्मान जो माने भारतले नेपालसँग यति चिसेको सम्बन्ध ओली देवबार प्रचण्ड बिगारेका थिए त्यसलाई भारतले नेपालसँग सम्बन्ध कति राम्रो गर्न खोजेको छ भन्ने कुरा बिजेपीले पनि त्यत्तिकै सम्मान दियो तत्काल परराष्ट्र मन्त्री तत्काल अमित शाह तत्काल मोदी तनातन भेटियो सबैले राम्रो सम्मान गरेका छन् भने रविले पनि आफ्नो छवि एकदम राम्रो नेपालको बेइज्जत नहुने गरिकन इज्जत नै कमाउने गरिकन गरे त्यो रविलाई बधाई छ किनभने नत्र जो गए पनि आफूलाई बोल्के रविले भने मैले त देशको विकासलाई ढोका खोल्न आएको छु भने त्यो बिल्कुल सत्य कुरा हो मलाई पनि थाहा छ आफ्नो प्रश्न अनुभवबाट जो प्रधानमन्त्रीहरू जान्थे या ठुलो व्यक्ति जान्थे आफूलाई कुरा गरेर आउँथे कि या पार्टीको लागि गर्थे त्यसैले रविले यसपालि इज्जत पनि नेपालको धान्यो सम्मान पनि भयङ्कर पायो नेपाल भारतको सम्बन्धलाई जतिसुकै बालन शाहको सरकारले उनलाई निस्तेज पार्न खोजे पनि त्यो धेरै राम्रो भ्रमण र भारतले त्यो प्रधान हाम्रो यहाँको प्रधानमन्त्रीको हरकतलाई वास्तै गरेन
1: अब अहिलेको अवस्थामा चाहिँ भारत भ्रमण जानु पूर्व रवि लामिछानेजीको अघिल्लो दिन प्रधानमन्त्री बालन शाहले संसदमा दिएको अभिव्यक्तिको पनि निकै ठूलो कडा आलोचना भइरहेको छ डाक्टर साहब तपाईँलाई कस्तो लाग्यो
0: त्यो त हो नि त्यो भन्न पाइन्छ भने अब त्यो बेलामा क्वेसन त्यो लिपुलेख लिम्पिया जुडाको त्यो क्वेसनमा गएर चाहिँ ठ्याक्कै चाहिँ हामीले पनि भारतको मिसाइल चाहिँ भनिदिएपछि त अहिले अरू बोर्डरमा मात्र छैन अब फेरि जहाँ वाद विवाद गरेको ठाउँमा कहिले यता कहिले उता जान्छ त्यो भिन्दै कुरा हो हामीले भारतको भूमि त मिचेकै छैन बाबा हामी भारतले पनि आजसम्म भनेको छैन कि नेपालले भूमि मिच्या छ भनेर भारत सरकारले आजसम्म भनेको छैन कि नेपालले हाम्रो भूमि मिच्या छ भनेर उनले भनेको छैनन् हाम्रो प्रधानमन्त्री चाहिँ त्यो भनेर भने अर्थ के भयो प्रधानमन्त्रीले आधिकारिक रूपमा पार्लियामेन्ट चाहिँ हामीले मिच्या छ भनेपछि त्यो जग्गा त फर्काउनु पर्यो हामी त धर्मको भूमि हौ हामी त बुद्ध भगवान्को भूमि हौ हामी प्राण जाए वचन नजाए त हामी त्यो हामीले यहाँ त भनाइ नै छ सो हामीले त्यो उनको भूमि भनेपछि दिनु पर्यो अब सो कुन चाहिँ भूमि दिने बालन शाहले के विचार गर्यो त्यो हामीले थाहा पाउनु पर्यो नि त
1: यसको मतलब प्रधानमन्त्रीको गलत हो यसमा
0: गलत मात्रै होइन उनले त माफी माग्नु मात्रै होइन यस्तो बोलेका छन्

0: त्यो बोल्ने व्यक्ति नेपालको प्रधान पदमा बस्ने अब लायक छैन, राजीनामा नै दिनुपर्छ। खालि सत्य माफी मागेर हुँदैन, राजीनामा दिनुपर्छ त्यो त।
1: अब जाँदा जाँदै देशमा चाहिँ जुन किसिमको भ्रष्टाचारका काण्डहरू आउँदैछन् होइन, जुनलाई बाहिर ल्याइँदैछ तिनीहरूलाई चाहिँ अब कारवाहीको दायरामा ल्याउने भन्ने कुरा छ। यी सबै कुराहरू अस्तिको सुकुम्बासी बस्तीमा डोजर चल्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै कैयन नेताहरूका र कैयन उनीहरूका नजिकका व्यक्तिका पर्दाखेरि बस्ती हटाउन छोडियो भन्ने कुरा आएको छ। यस्तै यस्तै खालका क्रियाकलाप हुने त होइनन् कतै सुदिन गुरुङको यो दुई पखालीबाट चाहिँ के सन्देश
0: संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको जुन 181 वर्ष छन् तिनमा कुनै सिरियसनेस देखेको छैन, यिनी संसदीय व्यवस्था जानेका पनि छैनन्, पोलिटिसियन पनि यिनी होइनन्। घण्टीको सुनामीमा उनलाई पहिचान नगर्ने व्यक्तिहरूमै घण्टीको सुनामी उसलाई चाहिँ भोट दिए, घण्टीमै हाले, कसलाई व्यक्तिले हाले मात्र थिएन, घण्टीमा दिए। यिनी कुनै बिल्कुल कोरा व्यक्ति आएका छन्। हेर्नुहोस् त्यसमाथि अहिले यो छानबिन गर्ने मलाई डर के छ भनेदेखि बिस्तारै बिस्तारै चाहिँ नि मान्छेको अब हामी भ्रष्टाचार विरुद्ध गर्छ भने पनि बिस्तारै बिस्तारै बिस्तारै भ्रष्टाचार त आउँछ, भयो इन्फ्लुएन्स आउँछ आउँछ। अघि ठुल्ठुला नेताहरू छन्, यता त तीन तीन चार चार चाहिँ प्रधानमन्त्री भएका व्यक्तिहरू, उनले इन्फ्लुएन्स गर्दैन भन्न सकिँदैन। मलाई डर के छ भने मुद्दाहरू अगाडि त लग्लान् र फितलो मुद्दा लगिदियो भने त त्यो त फेरि कोर्टले त फ्याँकिदिन्छ। हेर्नुहोस् त्यहाँ डर चाहिँ नि छ, तर त्यही पनि कमसे कम हामीले देख जो यसपालि बालेन्स उसको सुदन गुरुङको प्रतिवेदन नै मिडियामा दिएनन्, जनतामा दिएनन्, त्यसको गुपचुप गरेर हुँदैन भयो। अब जाने बेला ओट खुल्ने आम पारदर्शी रूपमा चाहिँ नि कडाईको साथमा यी भ्रष्टाचारीहरू 20 वर्ष यहाँ लुटेका भ्रष्टाचारीको तिनको चाहिँ तिनलाई दण्ड दिने व्यवस्थामा जानुपर्छ।
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो नागरिक सचेतक अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगीमा हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवीन ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नेपाली बहस यस नेपाली बहसका साथमा कार्यक्रम तयारी चर्चा ग्लोबल फ्यामिली ब्याङ्क सबैका लागि ब्याङ्क डिसन फ्यामिली ब्याङ्क
1: यतिग्राम बयसमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: हजुर नमस्कार।
1: होइन, नेकपा एमाले भित्रको विवाद अहिले मथर हुँदै गएको हो। हिजो अस्तिसम्म हेर्दाखेरि त अब अपरेसनै गर्नुपर्छ भन्ने खालका आवाजहरू सुनेका थिए, तर अहिले सीतामलले सन्चो भयो होइन।
2: विवाद खासै विवाद त थिएन, अब बाहिर
1: खासै विवाद त थिएन। महासचिव उपाध्यक्ष लगायतका हरूले चाहिँ सचिवालय बैठकमै तपाईँ छोड्नुहोस् भने होइन अस्ति भर्खर अध्यक्षलाई
2: होइन, यो चाहिँ बाहिर प्रचारमा आएको विषय नै हो। बैठकमा चाहिँ जुन ढंगले बाहिर प्रचारमा आयो त्यस्तो बैठकमा त भएको होइन। बैठकको इन्डिङमा अब जुन ढंगले एउटा चाहिँ अब सहमतिका साथ निर्णयहरू गरेर आएको छ र त्यो निर्णय अब कार्यान्वयनको चरणमा छ, अगाडि बढ्दैछ। त्यसो भने बैठकमा जे भइरहेको थियो र त्यो बैठकको विषयलाई लिएर बढ़ाई चढ़ाई जुन प्रचारबाजी बाहिर भयो यति मात्र हो। त्यसका कारणले गर्दा एमाले भित्र धेरै नै गढ़ाएको छ यो अपरेशन गर्नुपर्ने केही अनेक खालका कुराहरू। शब्द त बाहिर बनाइएको शब्द नै हो, त्यो शब्द त होइन। बैठकमा बनेको कुरा थिएन, बैठकमा बनेको विषय थिएन र बैठकमा त अब ठिक छ, आफ्नो दृष्टिकोणहरू राख्छन्। दृष्टिकोणहरू राख्ने सन्दर्भमा आफूलाई लागेको कुरा त खुल्ला खुलस्त राख्न पाइयो। त्यो राख्ने क्रममा राखेका विषयलाई लिएर बढ़ाई चढ़ाई बाहिर चाहिँ अब प्रचारबाजी भए पछाडि एमाले भित्र धेरै नै अब रडाएको भयो कि क्या हो भन्ने जस्तो बुझ्न गएको हो। त्यसैले अब अहिले त
1: पार्टी अध्यक्षले यसको चाहिँ अब मूल्याङ्कन गर्न
2: हामी छिटै केन्द्रीय कमिटिको बैठक पनि बस्छ। लगभग पार्टीले अब असारको दोस्रो हप्ता केन्द्रीय कमिटी बैठक पनि भन्ने छ, त्यहाँ पनि राख्छ कुराहरू, केन्द्रीय कमिटिका सदस्यहरू पनि राख्छन्। अब त्यसपछि पनि एकचोटि चर्चा हुनेवाला छ फेरि होइन, भित्र के हुन लाग्यो भन्ने चर्चा हुनेवाला छ। ठिकै छ, अब चर्चाहरू हुँदै गर्छन् तर एमाले आफ्नो रफ्तारमा अगाडि बढ्दै गर्छ, आफ्नो हिसाबले अगाडि बढ्दै गर्छ। उसका चाहिँ आफ्नो
1: एमाले अब कसरी बढ्छ अगाडि चाहिँ, बिस्तारै हिँड्छ कि रफ्तारमा दौडिन्छ कि होइन एक्सर्साइज गरिरहेको छ कि कस्तो छ अहिले?
2: अनि ठिकै छ, अब हाम्रा आफ्ना संगठनात्मक संरचनाहरू जस्ताको तस्तै छ, त्यसलाई मुभ गर्नुपर्नेछ। अलि मुभ भइरहेको छैन यो सत्य हो, अहिले धेरै राम्रोसँग एकदमै छिटो गतिमा हिँड्न सकिरहेको छैन। त्यसलाई अब अलिकति पूर्ण ताजकी गरेर अब हिँडाउने गरी पार्टीले अब निर्णयहरू गरेको छ र ती निर्णयहरू चाहिँ को आधारमा तल स्थानीय तहमा अब कार्यकर्ताहरू खट्न थाल्नेछन्, हिँड्न थाल्नेछन्। उसका नेताहरू चाहिँ कार्ययोजना बढाएर हिँड्न थाल्नेछन्। बिस्तारै अब प्रदेशका बैठकहरू शुरू भइरहेको छ, क्रमैसँग जिल्लाका कामहरू गरेर वडा तह पालिका तह सबैमा पार्टीका चाहिँ पहिला संगठनात्मक संरचनालाई निर्वाचन पछिको उसलाई एकचोटि पुनः ताजकी गरेर त्यस पछाडि अब पार्टी कामलाई अगाडि बढ्छ।
1: अब नेकपा एमाले चाहिँ अहिले सरकारका कामहरू गतिविधिहरू प्रधानमन्त्रीका अभिव्यक्तिहरू सुदन गुरुङको फिर्तीलाई चाहिँ कसरी हेरिरहेछ?
2: अब यो चाहिँ नेपाली जनताले यही खोजेको अहिले होइन, अब कसरी हेरे भन्नु, जनताले नै खोजेर भोट हालिदिए, अब जनताले नै भोग्छन्, अब भोगिरहेको पनि छ होइन। हामीले त यस्तो नगरौं नखोज्नु, यस्तो चाहिँ हुँदैन र यो बाटो सम्भव छैन। उहाँहरूको जुन खालको क्रियाकलाप जुन ढंगले उहाँहरू उदाउनु भएको छ, अब पूरा तोडफोड आगजनीबाटै उदाएको शक्ति हो। त्यसो भएको हुनाले यसले चाहिँ मुलुकलाई राम्रो गर्दैन भन्ने हाम्रो मत थियो, हामी त्यही आधारमा अब जनताको बीचमा गएका थियौं। तर जनताले हाम्रो कुरालाई त्यतिखेर अलि पत्याएनन्, अलि अब यो अविगत व्यवहार छ, मुलुकले जनताले व्यवहार छ होइन। अब व्यक्ति नै त्यस्तै व्यक्तिहरूलाई त्यस्तै पार्टीलाई त्यस्तै मान्छेहरूलाई चाहिँ जनताले छानिदिएका हुन्, अब यो त यसको सबै उता जनतालाई नै भोग्छ र हामीले कमसेकम त्यसको क्षतिपूर्ति त्यसको नभोगोस्, त्यस्तो नहोस्, उनीहरूलाई सचेत गराउने, नराम्रो नगरोस्, अब जितेर आइसके पछाडि राम्रो गरोस् भन्ने अभिप्रायले हामीले सच्चिन सच्याउनु न, हामीले चाहिँ संसदमा होइन संसद बाहिर हामीले आवाजहरू राख्ने हो, जनताका कुराहरू सुनाउने हो र जहाँसम्म अब जितेर आइसके पछाडि राम्रोसँग चलाओस् भन्ने हाम्रो अभिप्राय हो। त्यसमा हाम्रो सधैँभरि खबरदारी रह
1: होइन। अब 30-35 वर्षदेखि चाहिँ आश्वासनका फोकाहरू जनताले कति सुन्ने भने के तपाईँहरूप्रति
2: होइन, यो पनि फेरि भनाइ नै रह्यो। आश्वासनका फोका भन्यो, के भन्यो, गाली गर्यो, अनेक गर्यो, होइन 30-35 वर्षदेखि मुलुकमा जिरो हो त, केही पनि नभएको हो त. अहिले त हिजो हामीले जे जग बसायौँ त्यही जगमाथि नै साथीहरू अलिअलि यसो लिपोट गर्न कोसिस गर्दैछ. तर लिपोट पनि राम्रोसँग गर्न नसक्ने ढङ्गले देखेको कारणले नै आलोचना बढ्या हो. अहिले हामीले चाहिँ खबरदारी गर्दै गरेको हो. अब त्यो केही पनि भएन, यसो भयो उसो भयो, खालि नेगेटिभ खालि नेगेटिभ खालि नेगेटिभ. तपाईँहरूको प्रश्नमा पनि सधैँभरि नेगेटिभ प्रश्न के
1: आज बिचौलियाले कसरी राष्ट्र देश चलाएको रहेछ.
2: त्यो त
1: दाबी छ अहिले बिचौलियाहरूसँग मात्रै.
2: यस्तो मतलब नेकपा एमाले पनि एमाले हिजो सरकार चलाउँदै गर्दा कोही नेताहरू कोही मतलब भनौँ न कोही सरकारमा जिम्मेवार भएका कुनै पदमा जिम्मेवार भएका कुनै प्रशासकहरू बिचौलियाको चाहिँ फन्दामा परेर बिचौलियाबाटै राज्य सञ्चालन गरेको बिचौलियाबाटै तपाईँको चाहिँ प्रभावित भएर कतिपय जस्तो अहिले देखियो नि त तपाईँको चाहिँ करका दरहरूमा होइन अब अहिलेको अर्थमन्त्रीज्यूले जुन झुटमाथि झुट झुटमाथि झुट बोलिरहेको छ हो त्यस्ता प्रभावहरू त अहिले पनि परिसक्यो भन्ने त देखियो नि त. अब
1: होइन अर्थमन्त्रीले करका दर हेरफेर गर्ने कुरादेखि लिएर चाहिँ जुन 773 बिवाईडीहरू भेटिएका छन् त्यसमा उनको संलग्नता छ त्यसो भए तपाईँ दावी गर्न सक्नुहुन्छ.
2: अब त्यो त तपाईँको चाहिँ संसदीय छानबिन समिति बनाएर अब अगाडि बढोस् होइन, संसदीय छानबिन समितिले चाहिँ त्यसको छानबिन गरोस् हेरोस् त्यस्तो अघोषित सत्ता अथवा बिचौलियाहरू होइन अब सत्तामा प्रभाव गरेर कमाउन खोज्ने सत्तामा प्रभाव गरेर चाहिँ आफ्नो प्रभाव जमाउन खोज्ने आफ्ना हैसियत बढाउन खोज्ने तत्त्वहरू त विश्वव्यापी नै हुन्छन् नेपालमा पनि छ होइन. त्यस्तो चिजबाट प्रभावित भएर हिजो नेकपा एमालेको सरकार वा सत्ता हुँदाखेरि एमालेका मान्छेहरू त्यसमा फसेका त्यसका त्यस त्यो अनुसार गरेका हुन् भने त्यो कारवाहीको प्रोसेस अगाडि बढाउँदा हुन्छ. कसले त्यसो गरे हो हामी पनि त्यो चाहिँ यदि हामी त्यसमा फसेका हौ त्यसमा फसेर कोही मान्छेले चाहिँ कोही नेताले कोही नेतृत्वले कोही पदाधिकारीले त्यस्तो गरेको यदि ठहरियो भने त्यस्ता चिजहरूमा अगाडि बढ़ाऊ हामी एमाले पनि शुद्ध हुन चाहन्छौ एउटा कुरा. अर्को दोस्रो कुरो वर्तमान सरकारका पदाधिकारीहरू मन्त्रीजीहरू उनीहरू पनि त्यसमा नफसोस् होइन, त्यस्तो गर्न खोज्ने अब आफ्नो कमाउन खोज्ने प्रवृत्ति त मैले अघि नै भने विश्वव्यापी नै हुन्छ नेपालमा पनि छ र त्यस्ता मान्छेहरूको प्रभावमा परेर अब सत्तामै तपाईँको चाहिँ त्यस्ता मान्छेको प्रभाव पर्ने कुरा गलत कुरा हो. र हिजो एमालेको सत्ता सरकार हुँदाखेरि कति प्रभाव पर्यो यो कुराको अब छानबिन पार्टीभित्र पनि होस् र पार्टी बाहिर पनि होस् होइन अब सम्बन्धित निकायबाट पनि होस् र त्यस्तोबाट चोखो हुनुपर्छ. तर अब हिजोका ती सबै चिजहरू अहिले वर्तमानमा पनि उही जस्ताको तस्तै दोहोरिएको जस्ताको तस्तै नराम्रा चिजहरू जति चाहिँ जस्ताको तस्तै दोहोरिने होइन अनि राम्रा चिजको
1: चाहिँ भएको छ नि त 2 अर्ब होइन 2 रुपियाँ मात्रै घोटाला भएको देखाऊ म चाहिँ यो राजनीति नै छोडिदिन्छु भन्नुभएको छ नि त होइन.
2: त्यो भनाइ नै हो होइन अब त्यो त अब देखाऊ भन्ने भन्ने अब संसदीय छानबिन समिति बनाउनु त सकिएको नि बाहिर किन बन्दै हिँड्ने संसदीय छानबिन समिति बनाऊ त्यसपछि सकिएको छानबिन समितिले जे देखाउँछ अब त्यही प्रतिवेदन आउँछ त्यही प्रतिवेदनको आधारमा अगाडि
1: बढ किन अवरोध गरेर आयो क्या बारम्बार
2: अनि संसदीय छानबिन समिति बनोस् न त्यस पछाडि चाहिँ अवरोधहरू हक छ सबै हुन्छ निष्पक्ष ढङ्गले अगाडि बढ्छ. अब छानबिन समितिबाट छानबिनमा चाहिँ यदि निर्दोष देखियो भने क्लिन चिट पाउनुहुन्छ स्याबास भनौँला. त्यसैले तपाईँको चाहिँ अब त्यति बनाउन पनि डर लाग्ने अनि छानबिन समिति बनाउनु पर्यो भने आफ्नै मान्छे राखेर अनि आफूलाई नै चोख्याउने खालको चाहिँ राखेर चाहिँ अब गर्ने खालको प्रवृत्ति
1: बढी फर्केर आयो नि त
2: त्यही त सत्ताको प्रभाव भने त्यही नै हो तपाईँको चाहिँ आफैले चाहिँ आदेश गरेर आफ्नै मान्छे राखेर बनाउने अनि त्यस पछाडि चाहिँ क्लिन चिट दिन लाउने प्रतिवेदनमा के छ भन्ने पनि पार्लियामेन्टमा नपुग्ने होइन. पहिलो कुरो त प्रतिवेदन पार्लियामेन्टमा त पुग्नु पर्यो नि त. अब पार्लियामेन्ट चलिरहेछ पार्लियामेन्ट चलेको बेलामा त पार्लियामेन्ट मुख्य कुरा हो नि त. संसद भने त जनताको प्रतिनिधिमूलक संस्था भनेको त संसद हो नि. सबै कुरा संसदमा पारदर्शी हुनु पर्यो संसदमा चाहिँ सर्लङ्ग हुनु पर्यो नि त. संसदमा नहुने बाहिर अनि त्यस पछाडि चाहिँ अब चोख्याउने हिसाबले चाहिँ एउटा समिति बनायो अनि चोख्याइदियो अनि चोख्यारे भन्ने एउटा चाहिँ होइन रहेछ भन्ने त्यतिकै समाचार बनायो त्यस पछाडि होइन भनेर भन्यो त्यो कसले त्यो पुष्टि गर्ने के. त्यसो भएको हुनाले यस्ता चिजले यसले चाहिँ अराजकता बढ्छ यसले सत्ताको स्वेच्छाचारिता बढ्छ यसले चाहिँ तपाईँ जिम्मेवारी पनि घट्छ. त्यसो भएको हुनाले सरकार सत्ता संसद यी सबै चिजहरू जनताप्रति उत्तरदायी र पूर्ण जिम्मेवार बन्नुपर्छ र ऐन जस्तै छर्लङ्ग हुनुपर्छ.
1: अहिलेको अवस्थामा सुनपानीले धुइपखाली गरियो गृहमन्त्रीलाई भन्ने नै हो तपाईँहरूको शंका आशंका? त्यसो भए
2: अब तस्तै देख्यो नि तपाईँको चाहिँ ठिक छ, अहिले चोख्याउनु होला, ओके, यो पनि हामीले सही गरिदियौँ, चोख्याउनु होला, आफ्नो समिति बनाउला, आफूलाई चोख्याउने समिति बनाउला, सम चोखिएला, जसरी अब तपाईँको चाहिँ उहाँ चोखिए भनेर भनिराख्नु भएको छ, अब ठिक छ नि त, कुनै दिन फेरि त्यो त्यो फाइल फेरि खोल्ने दिन पनि त आउँछ नि,
1: अब
2: आउँछ नि, समय त गतिवान छ, अगाडि बढ्दै गर्छ, त्यसो भएको कारणले उहाँलाई चाहिँ म चोखेँ, म चाहिँ फ्री भएँ, मैले चोख्याउने मान्छे राखेर चोख्याएँ भन्ने लाग्यो होला मनमा, तर अब यो चिज त सधैँ रहि नै रहने भयो, सबै फाइलहरू चाहिँ होइन, उहाँ भन्दै हुनुहुन्छ पुराना फाइल सबै खोल्छु, खोल्नुहोस् न, कसले नखोल्नु भने पछाडि यी फाइल पनि त फेरि अब डार्क फाइलको रूपमा रहन्छ नि त, अब होइन, यी फाइल पनि डार्क फाइलको रूपमा रहन्छ र यी फाइल पनि खोल्लान् कुनै दिन, त्यसो भएको हुनाले अहिले चोखे एकदम चाहिँ उन्मुक्ति पाएँ भनेर खुसी नमनाए हुन्छ कसैले।
1: होइन, तपाईँ पनि स्वास्थ्य मन्त्री बन्नुभएको थियो होइन, स्वास्थ्य र शिक्षामा अनि विद्युत लगायतहरूमा चाहिँ कर लगाउनु भएको छ, अर्थमन्त्री स्वर्णिम वाग्लेले कर खाता हेरफेर गरेको कुरा तपाईँले अगाडि नै भनिसक्नु भएको छ, यो बजेट आइसके पछाडिको तपाईँको टिप्पणी के छ?
2: अनि यस्तो अब बजेट चाहिँ कस्तो हुन्छ भने अब नेपालको बजेट वास्तविकता बजेट हुँदै हुँदैन कहिले पनि होइन, बजेट त अब फुलेर बनाउने हो, अब सेलिङ बजेट हो, अब यो यसको कार्यान्वयन त अब एकदमै कम हुन्छ, अब केही विकासका बजेटहरू अब पूर्वाधार क्षेत्रका तपाईँको चाहिँ त्यो भनौँ न साधारण खर्च नगरी नहुने खर्च बाहेक अरू विकास बजेटहरू भनेको ठ्याक्कै अब बजेटले अलिकति चाहिँ पैसा हुँदा टेन्डर हुन्छ, काम हुन्छ, पैसा नहुँदा त अब शीर्षक राखिया हुन्छ, अब काम त हुँदैन, त्यसो भएको हुनाले वर्षौं वर्ष शीर्षक राख्दा पनि काम नहुने क्षेत्रहरू धेरै क्षेत्रहरू छन्। त्यसै स्वास्थ्य शिक्षा जस्ता ठाउँहरूमा कर लगाउने कुरा त यो एकदमै नाजायज भयो, एकदमै यो त ब्लन्डरै भएको छ। अब यस्तो चिजले अब स्वास्थ्य शिक्षा जस्ता क्षेत्रलाई तपाईँको चाहिँ एकदम दूषित बनायो, अब यो एकदमै दूषित बनाएको छ। त्यसो भएको हुनाले अब स्वास्थ्य त मैले जस्तो तपाईँको चाहिँ 100% बिमाको चाहिँ अवधारणा हिजो स्वास्थ्य मन्त्री हुँदै गर्दाखेरि त्यो अवधारणाको बारेमा एउटा अध्ययन गरेर त्यो अगाडि बढाउने कुरा म गर्दैछु गर्दै थिएँ, तर अहिलेको अर्थमन्त्रीज्यू भन्दै हुनुहुन्छ अहिलेको बिमा सिस्टमले अब सिस्टमले धान्दैन भन्ने जस्तो कुरा गर्दै हुनुहुन्छ। अब ठिकै छ त, अब यदि धान्दैन भने नयाँ सिस्टम लिएर आउनु, नयाँ सिस्टम चाहिँ कस्तो हुन्छ भने 100% बिमा पोलिसीलाई अगाडि बढाउँ होइन, युनिभर्सल हेल्थ कभरेज सिस्टमलाई अगाडि बढाउँ, र त्यो सिस्टमलाई अगाडि बढाउने हो भने खर्च पनि कम हुन्छ र धान्न पनि सकिन्छ र नेपाली जनतालाई स्वास्थ्यको ग्यारेन्टी गर्न सकिन्छ, 100% ग्यारेन्टी गर्न सकिन्छ। अब नयाँ एकदम दुई तिहाई सहितको अब जनताले चुनेको अब यति आँट त गर न होइन, हिजो हामी ठिक छ हामी यसो सामान्य बहुमत हुँदा यसो बीचमा केही तलमाथि भएर बनेको सरकारहरू हुँदा त हामीले त्यस्तो चिजहरू आँट गरेर छलफल चलाएका थियौँ होइन, अब अहिलेको बिमा समेत पनि धान्नु नसक्ने भने पछाडि कुन चाहिँ बिमा सिस्टम लिएर आउनुहुन्छ त अब, त्यसो भएको भने अब त अगाडि बढौ अब त, किनभने जनताले त्यसै मत हालेको त होइन होला नि त, जनताले त अब रुचाएरै हालेका छन् होइन, कि त जनताले गल्ती नै गर्यो मिस्टेकै गर्यो भन्नु पर्यो होइन, यसपटकलाई जनताले मिस्टेक गरेरै भोट हाल्यो भन्नु पर्यो, यदि त्यसो होइन भने त जनताले विश्वास गरेर उहाँहरूलाई दिइसके पछाडि त केही न केही पोलिसी त ल्याउनु पर्यो, नयाँ बजेट उही पुरानो ढाँचाको बजेट हो, त्यसमा अलिकति थपथाप गरेर ल्याएको नै हो होइन। अब हिजो हामीले रेलमार्गको कुरा गर्दै गर्दाखेरि अब के गर्ने विरोध गर्ने कहाँ बनेर कहाँ बन्छ भन्दै थियो, उही रेलमार्गको कुरा गर्छ अहिले पनि, हिजो हामी सुरुङ मार्गको कुरा गर्दै सुरुङको प्रवेश मार्गहरू सुरुङ मार्गहरूको अध्ययन गर्दै सुरुङ मार्गहरू खन्दै अगाडि बढ्दा गर्दा हिजो गाली गर्नेहरू आज उही बजेटमा उही कुरा हो। बजेटको प्याटर्न हेर्दाखेरि हामीले 51 सालमा जुन बजेट लिएर आयौं त्यसपछिको बजेट नै वास्तवमा 51 सालको बजेट नै त्यो एउटा चाहिँ त्यतिखेर एउटा भनौँ न टर्निङ पोइन्ट थियो बजेटको, त्यसपछिको बजेटमा खासै तपाईँको चाहिँ भनौँ न कुनै सुधार कुनै अर्को टर्निङ पोइन्ट बजेटमा ल्याउन सकेको छैन, त्यही बजेटको बेसमा अहिलेको बजेटहरू हो, त्यसो भएको हुनाले अब यसमा के न ल्यायो भन्ने ठाउँ छैन, र त्यसैले त पार्लियामेन्टमा मान्यजीहरूले एकदमै अब भनिराख्नु भएको छ बोलिराख्नु भएको छ, फेरि बोल्न पनि पाइराख्नु भएको छैन मान्यजीहरूले पार्लियामेन्टमा।
1: यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
2: हजुर नमस्ते।
1: वामजी नेकपा एमालेका नेता शेरबहादुर तामाङ आज श्रोता नेपाली बसमा छोटो विश्रामछु, विश्रामपछि पुनः उपस्थित गर्नेछु।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: हजारमा तिस वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: हेलो विश्वमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाउ ग्लोबल फ्यामिली ब्याङ्क सबैका लागि ब्याङ्क डिसोन फ्यामिली मिट।
3: यतिखेर नेपाली बहसमा अमेरिकाको बोस्टन शहरबाट वैज्ञानिक जितु उपाध्याय जोडिनु भएको छ। उपाध्यायजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद श्यामजी।
3: अब तपाईँ अमेरिकाको बोस्टनबाट हामीसँग प्रत्यक्ष रूपमा जोडिरहँदाखेरि तपाईँको सेक्टरको नवप्रवर्तन तथा अब यो होइन एउटा नयाँ मन्त्रालय नेपालमा पनि स्थापना भयो, अब विज्ञान र प्रविधिमा चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। के छ तपाईँको फिडब्याक भन्नु?
4: म अहिले घुमाइको सिलसिलामा यता आएको, खास मेरो बसाई नेपाल र पछि क्यानाडा हो, र निश्चित रूपमा विज्ञान र प्रविधिलाई छुट्टै विशिष्टीकृत गर्नको लागि मन्त्रालय गठन गरिएको छ वर्तमान सरकारले। यो स्वागत योग्य छ। यसले नेपालको विकासमा विज्ञान प्रविधि र इनोभेसन को क्षेत्रमा होइन फोकसली काम गर्नको लागि अब विषयगतै मन्त्रालय तोकिसकेपछि यसमा चाहिँ डायस्पोरामा रहेका या नेपालभित्र रहेकाहरू जो नवप्रवर्तनसँग चासो राख्ने र त्यसबाट कन्ट्रिब्युसनबाट देशलाई विकास गर्नका निम्ति आफ्नो कन्ट्रिब्युसन गर्नको लागि ठूलो प्लेटफर्म भएको भनी महसुस गरेका छौँ।
3: अब अहिलेको अवस्थामा डायस्पोरामा बसेका नेपालीहरूको स्थिति के छ? होइन अब देशमा नयाँ सरकारहरू आउँछन्, नयाँ ढंगले चाहिँ अगाडि बढ्ने भनेर चाहिँ होइन विभिन्न किसिमका चाहिँ योजनाहरू ल्याउँछन्, अब देशलाई कायापलट गर्छौं भनेर आउँछन्, तर विदेशमा बसेका नेपालीहरू अझ विशेष गरी तपाईँले जुन ठाउँमा हुनुहुन्छ त्यहाँ बसेका नेपालीहरूको अहिलेको नेपाल प्रतिको धारणा अर्थात नेपाल प्रतिको हेराई चाहिँ कस्तो छ?
4: निश्चित रूपमा अहिले यो सरकार विशेष गरी जेनजी आन्दोलन पश्चात जुन देशभित्र देश कतातिर जाँदैछ भन्ने कुरा एउटा चिन्ताजनक विषय भएको भेटिएको थियो भने जेनजी आन्दोलन पश्चात बनेको सरकार, सरकारले गरेको निर्वाचन पश्चात जुन जनताको म्यान्डेट अलमोस्ट 2/3 मेजोरिटीको सरकार बने पश्चात डायस्पोरामा रहेका नेपालीको धेरैकोमा सकारात्मक सोच भएको भेटिएको छ खेमजी। विशेष गरी लामो समयसम्म हामी व्यवस्था परिवर्तन गर्यौं, अवस्था परिवर्तन भएन, र त्यति मात्र होइन एउटा सरकार फुल फेज 5 वर्ष पनि नचलेको स्थिति थियो लामो समयसम्म, र अहिले स्थिर सरकार स्टेबल गभर्नमेन्ट बनेकोले यसले नेपालको लाई सही दिशामा डोर्याउँछ भन्ने कुरामा धेरै डायस्पोराकाहरू आशावादी छन्।
3: होइन अब नेपालीहरूले एउटा आशाको किरण चाहिँको शुरूआत त गरे फागुन 21 गते, तर अहिले समग्रतामा हेर्दाखेरि चाहिँ विवादमा मुछिँदैछन् धेरै मन्त्रीहरू। होइन मन्त्री विवादमा मुछिने, समिति बन्ने, समिति बनिसके पछाडि चाहिँ दुई पखाली क्लिन चिट दिएर चाहिँ फेरि फिर्ता पठाउने, समितिको प्रतिवेदन बाहिर सार्वजनिक नहुने, बजेटका करका दरमा हेरफेर हुने, होइन सीमानाकाबाट आएका गाड़ीहरू चाहिँ विवादास्पद बन्ने, संसदीय छानबिन समिति चाहिँ गठनै नहुने, नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको छ भनेर पार्लियामेन्टमै प्रधानमन्त्री जस्तो व्यक्ति बोलिदिने, यी यावत कुराले तपाईँहरूलाई छुदैन?
4: अहिले निश्चित रूपमा धेरै डायस्पोरामा बस्ने या भनौँ नेपालभित्र बस्ने पनि ले पनि के सोच गरेको थियो भने भनेको बहुमत 2/3 मेजोरिटीको सरकार यसले लाई कमी कमजोरी र गर्ने छुट छैन यो अर्थमा बुझेका थिए, र अहिले पनि तपाईँले जुन प्रसंग उठाउनुभयो कि ट्याक्सको कुरादेखि लिएर यो आयोग गर्ने कुरा निश्चित रूपमा एउटा चिन्ताको विषय बनेको छ, र यसमा पनि थोरै मत विभाजन भएको पाइएको छ। यसलाई एक थरीले होइन यसलाई सामान्य रूपमा लिएको छ कि संसदको रोस्टममा अहिलेको अर्थमन्त्री व्यक्तिगत रूपमा पनि म उहाँ चिन्दछु, उहाँलाई मेरो व्यक्तिगत रूपमा पनि, तर त्यो करको दायरा हेरफेर भएको भन्ने कुरामा धेरैजनाले भएन होला भन्ने नै बढीको बुझाइ छ मेरो बुझाइअनुसार। रह्यो अर्को तपाईँ गृहमन्त्रीको कुरा उठाउनुभयो, अब त्यो कुरा चाहिँ पारदर्शी रूपमा गरिदिएको भए होइन ल यो यो कार्यवाले क्लिन चिट पाउनुभयो यो संलग्नता छैन भनेर भनिदिएको भए अझ बढी ठिक हुन्थ्यो भन्ने छ। रह्यो अर्को कुरा संसदमा राष्ट्रियताको विषयको लागि गम्भीरमा राज्यसभामा बस्ने नेपालीलाई
3: नै डायस्पोरामा बसेका नेपालीहरू देशप्रति के चाहन्छन्, मुलुक कस्तो भइदियोस् भन्ने चाहन्छन्, लगानीको वातावरण नेपालमा देखिन्छ कि देखिँदैन त्यो क्षेत्रबाट हेर्दा, उनीहरू एउटा विज्ञताको हिसाबले हरेक क्षेत्रमा काम गरेका पनि छन्, विश्वका धेरै ठाउँहरूमा नेपालीहरूले नेपाल फर्किन चाहन्छन्। नेपालीहरू
4: सिप र ज्ञानलाई भौतिक रूपमा आफ उपस्थित भएर नेपाललाई कन्ट्रिब्युसन गर्न चाहने ग्रुप पनि छ भने, जहाँ यदि राम्रो उपयोग इच्छुकहरू पनि हुनुहुन्छ भने, अर्को कुरा निश्चित रूपमा डायस्पोरामा रहेका साथीहरू लिएको ज्ञान सिप र पुँजी रूपमा नेपालमा उपस्थित भएर आफ्नो ज्ञान र सिपलाई चाहिँ नेपालको समृद्धिमा लगाउन चाहने ग्रुप पनि छ भने, अर्को थरीले जुन कुरामा भएको पुँजीलाई नेपालमा लगानी मैत्री वातावरण भएको खण्डमा आफ्नो पुँजीलाई चाहिँ लगानी गरी देश विकास या देशको जुन समृद्धिको बाटोमा चाहिँ आफूलाई समावित गर्नको लागि भन्ने दुई थरी अलिक बढी भेटिन्छ।
3: अब
4: निश्चित रूपमा आफू संसारको जुन कुरामा भए पनि नेपालको प्रगति र समृद्धिको लागि चाहिँ निकै चिन्तित चासो र जिज्ञासु बढी।
3: तपाईँहरूलाई आशा छ अब नेपाल बन्छ, नेपाल कहाँनिर के को कमजोरीले चाहिँ देश समृद्ध बन्न सकेन, देशमा के चाहिँदो रहेछ? तपाईँ त धेरै देशहरूमा घुम्नु पनि भएको छ, डायस्पोराका नेपालीहरूका समस्याहरूलाई पनि बुझ्नु भएको छ। देश अहिले यो विकसनोन्मुख तर्फ नै अहिले रहिरहनुको कारण एउटा राजनीतिक अस्थिरताको त एउटा कारण रह्यो, तर अन्य कारणहरू के हुन् नेपाल चाहिँ समृद्धिको यात्रातर्फ नडोरिएको नजानुको?
4: अब नेपाल किन बन्नेन भन्ने विषयको बस धेरै अगाडिदेखि उठ्दै आएको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रधानमन्त्री बालन शाहको आह्वानमा आज मन्त्री परिषद बैठक बस्दैछ। बैठक आज दिउँसो 2 बजे बस्न लागेको प्रधानमन्त्री बालनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्नेछ। बैठकका एजेण्डा बारे भने जानकारी गराइएको छैन। सिराहाको गोलबजार क्षेत्रमा सिंचाईका लागि प्रयोग हुँदै आएको विद्युत ट्रान्सफर्मर चोरी भएपछि किसानहरू प्रभावित भएका छन्। खेतीपातीको मुख्य समयमा विद्युत आपूर्ति अवरूद्ध हुँदा करिब 300 बिघा खेतीयोग्य जमीन बाँझो रहने जोखिम बढ़ेको स्थानीय किसानहरूले बताएका छन्। गोलबजार नगरपालिकातिर दुर्गापुर स्थित सिमरा चोरमा चढ़ान गरिएको 11,000 भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएको थियो। स्थानीयका अनुसार उक्त ट्रान्सफर्मरबाट सिमरा चौर क्षेत्रका 200 देखि 300 किसानले सिंचाईका लागि विद्युत सेवा लिँदै आएका थिए। वर्षेनी सड़क दुर्घटना र मनसिंचनमा पहिरोका कारण हुने ठूलो मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेटमै व्यवस्था गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रम अनुसार यी दुई महत्वपूर्ण क्षेत्रका लागि मात्रै कुल 5,62 अर्ब रूपियाँभन्दा बढ़ी बजेट विनियोजन गरिएको छ। विगतका वर्षहरूमा सहायक प्राथमिकतामा खुम्चिएका यी क्षेत्रका लागि यसपटक छुट्टै बजेट शीर्षक खड़ा गरी पहिरो नियन्त्रणका लागि 3,17 अर्ब र सड़क तथा ट्राफिक सुरक्षाका लागि 2,45 अर्ब रूपियाँभन्दा बढ़ी बजेट बारफार गरिएको हो। सड़क संचार विस्तारमा मात्रै बजेट खन्याउने परम्परागत प्रवृत्तिलाई परिमार्जन गर्दै सड़कलाई सुरक्षित बनाउनेतर्फ सरकारले चालेको यस कदमलाई सरकारवालाले सकारात्मक रूपमा लिएका छन्।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको शिरसिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानून तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह सहित गरेको छ। उद्योग दर्ता क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गर्दा उद्योगले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली चढ़ान गरी संचालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरण मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही गरिने विज्ञप्तिमा उल्लेख छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 सौ विद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सौ विद्युत शासकीय सुधार कार्य योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको समितिमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामो लाइसेन्स राख्ने प्रवर्धकमाथि उक्त कदम चाल्न सिफारिश गरेको मन्त्री श्रेष्ठको सचिवालयले समितिले शून्य प्रगति रहेका 1,388 मेगावट क्षमताका 38 जल विद्युत आयोजनाको अनुमति पत्र अर्थात लाइसेन्स रद्द गर्न राय दिएको हो। समितिले 2076 सालभन्दा अघि अनुमति लिएर हालसम्म कुनै प्रगति नगरेका 161 मेगावटका अन्य 11 आयोजनालाई पनि विद्युत ऐन 2049 बमोजिम तत्काल खारेज गर्न सिफारिश गरेको छ। काम भइरहेका तर विभिन्न कारणले ढिलाइ भएका 1,124 मेगावटका 38 आयोजनालाई छिटो सम्पन्न गर्न सहजीकरण गर्न भनेको छ। विद्युत आयोजनाको अनुमति र लगानी स्वीकृतिका सम्बन्धमा लगानी बोर्ड उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालय बीच रहेको कार्यक्षेत्रको दोहोरोपन हटाउनुपर्ने सुझाव समितिले दिएको छ। फिफा विश्वकप 2026 अन्तर्गतसम्म एक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध पुनरागमन जित हात पारेको छ। नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै दक्षिण कोरिया 2-1 अन्तरले विजयी बनेको हो। खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो। पहिलो हाफ गोल तर यो अग्रता लामो समय टिक्न सकेन। 67 मिनटमा इन बेरोम हाङले गोल गर्दै खेल बराबरीमा ल्याए। 80 मिनटमा ओवन र किमले अर्को गोल थप्दै दक्षिण कोरियाको पुनरागमन पूरा गरेका थिए। समूहको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले हराएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा रोपेको अधिवेशन भोलि हुने भएको छ। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी यही जेठ 27 गते रोकिएको निर्वाचन जेठ 30 गते काठमाडौँको धुमबराई स्थित पार्टी प्यालेसमा हुन लागेको जानकारी दिएको हो। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण समायोजन सूचीको व्यवस्थापन प्राविधिक परीक्षण लगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेकाले जेठ 30 गते निर्वाचन हुने जानकारी दिनुभयो। हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: web surfer, Abakarkarma fast internet.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन्दै हुनुहुन्छ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आम्दानी सम्पत्तिको
2: बढाउँको
1: नगरपालिका
2: मान्छेहरू पनि पछाडि राख्छन्। जब तक धन सम्पत्ति ऐश्वर्यहरू हुन्छ तबसम्म सबैले सम्मान गर्छन्, प्यारो गर्छन्, सबैले काम हराउँछन्, मुसुक काँस्छन्, ओहो मेरा त संसारमा यिनै होइछन् के रे, यिनी भन्दा त मेरो अरू कोही पनि छैन भने जस्तो लाग्छ। भगवान्लाई त चटकै पो बिर्साउँछ त। जब बुढेसकाल लाग्छ, शरीरले साथ दिन छोड्छ, थर थर थर

0: साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
4: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते मेस्सीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: ए कान्छु यहाँ आइज त।
1: के हो दाई,
0: भोलि तल त्यो गजुरी बिहेमा
1: जे
0: नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो कुरा?
0: गुप्त सूत्रबाट।
1: ए दाई।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: मिस तामाङ निरे नि सबै
1: तामाङहरू उसलाई त भरे म पटाउँछु
0: पत्ता पत्तै हो
1: तपाईँ हेल्प गर्न

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो इट्स 12 PM माग नेपालका लागि अमेरिकी राजदूत र सभामुख अडियालबीच शिष्टाचार भेटवार्ता मन्त्री परिषदको बैठक बस्दै अध्ययन भिसा सिफारिशमा अनियमितता कार्यवाही अघि बढ़ाउन गृहलाई पत्रचार शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका नक्कली फुटारी शरणार्थी प्रकरणमा आज पनि सुनवाई हुँदै कांग्रेसको सदस्यता अध्यावधिका लागि समय थप सदस्य अध्यावधिले डिजिटल तरंग ल्याएको प्रदीप पौडेलको भनाई हुम्ला बाजुरा सीमा विवादले मुगुमा असर पर्यटन क्षेत्र प्रभावित मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 जनाको मृत्यु ड्रोन उडान प्रकरणमा पदस्थ राष्ट्रपति युनलाई थप 30 वर्षको जेल सजाय र फिफा विश्वकपमा दक्षिण कोरियाको विजयी शुरूआत चेक रिपब्लिकमाथि 2-1 रोमाञ्चक जीत आज राति क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच प्रतिस्पर्धा हुनेछ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदको बैठक सम्बन्धी खबरबाट मन्त्री परिषदको बैठक आज अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री पारेन शाहको अध्यक्षतामा आज दिउँसो 2 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयगत निर्णयहरू हुन सक्ने जनाइएको छ। प्रतिनिधि सभा बैठकमा आज पनि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन्। हिजो सुचारू भएको संसद बैठक आज फेरि बिथोलिएको छ। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लीले हिजो दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्रीले थाक थम्किदिएको र वित्तीय अपराध गरेको आरोप लगाउनु भएको छ। उहाँमाथि संसदीय छानबिन गर्नुपर्ने वर्षमान पुनको माग थियो। पुनले भन्नुभयो अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ, थम्क्याउने कोशिश भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ। सातवटा करका दर हेरफेर गरेको खुल्लम खुल्ला स्वीकार्नु हो, यो आर्थिक अपराध हो, उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ, यसले मानहानी भएको छ, सभामुखबाट रूलिङ हुनुपर्छ, संसदीय छानबिन गरिनुपर्छ वर्षमान पुनको भनाई छ। त्यस्तै नेकपा एमालेका सांसद गणेश सिंह ठगुनाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डाक्टर वागले व्यक्तिगत रिसिभीको ढंगले प्रस्तुत भएको बताउनु भएको छ। अर्थमन्त्रीज्यू धेरै नै आकर्षित हुनुभयो, व्यक्तिगत रिसिभीको ढंगले प्रस्तुत हुनुभयो, ठगुनाले भन्नुभयो। जवाबका क्रममा अर्थमन्त्री वागले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर एमाले ठगुनाले यो विषय उठाएका छन्। अर्थमन्त्रीले भनेका कतिपय विषयले दुविधा उत्पन्न भएको ठगुनाको भनाई छ। पन्ना हेरफेर सहितको विषयमा संसदीय छानबिन हुनुपर्ने माग विपक्षीको रहेको छ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट र प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अहियालबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा कार्यवाहक राजदूत स्कटले नेपालसँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सुशासनका लागि निरन्तर सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताउनु भएको छ। सभामुख अहियालले दुई देशबीचको सम्बन्ध सुदृढ़ बनाउन नेपाल अमेरिका संसदीय मैत्री समूह पुनर्गठनको प्रक्रिया अगाडि बढ़ाइरहेको जानकारी दिनुभयो। नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहकात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालसँगको शिष्टाचार भेटमा कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिका बीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहकात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै लोकतान्त्रिक मूल्य सुशासन आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ़ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ। अध्ययन विश्वास सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्रचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन विश्वास सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन पत्रचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाण्डुको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाइएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै क्रममा मन्त्रालयले त्यही विद्यापीठका नामबाट यसअघि प्राप्त अर्को पत्र समेत नक्कली रहेको पाइएको जनाएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएका सिफारिश पत्र समेत खारेज गरिएको छ। मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा त्यस घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउन आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जीवन पनि बचत गरिहाल्यो।
3: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लगाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। जिल्ला अदालत काठमाण्डुमा नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दा हेर्दा हेर्दैमा राखेर आजका लागि पेशी तोकेर सुनवाई शुरू हुँदैछ। काठमाण्डु जिल्ला अदालतमा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा दुई दिनदेखि यो मुद्दामा सुनवाई भइरहेको छ। बिहिबार सरकार वकिल पक्षबाट बहस पूरा भइसकेर आज शुक्रबारबाट प्रतिवादीका कानून व्यवसायका तर्फबाट बहस हुनेछ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरणमा तीन वर्षपछि अन्तिम चरणमा सुनवाई भइरहेको छ। कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएको दावी अभियोग पत्रमा छ। संगठित अपराध सहित पाँच अभियोगमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि जिल्ला अदालतमा पेशी चढ़ेर सुनवाई भएको हो। 2080 जेठ दशमा पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर राय माझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित तीसजना विरूद्ध कृत्य, ठगी र संगठित अपराध र राज्य विरूद्धको अपराधमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर भएको थियो। मुद्दा दायर हुँदा पक्राउ परेका 18 मध्ये दुईजनालाई थरौटी र अरू 16 जनालाई थुनामा पठाएर मुद्दाको पूर्वपक्ष गरिएको थियो। 12 जना फरार थिए। पछि फरार रहेका केही व्यक्ति पक्राउ परे पनि अझै केही अभियुक्त फरार अवस्थामै छन्। 2081 वैशाख 9 पहिले नै प्रतिवादी बनाइएका केशव दुलाल सहित 5 जना र 2081 साउन 4 अर्का सदिग्ध पात्र बेचन झा विरूद्ध 2081 साउन 29 पूरक अभियोग पत्र दायर भएको थियो। थुन्चेक बहस र आदेश सहायक तीनवटै मुद्दालाई लगाउमा राखिएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले सदस्यता अध्यावधिक अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनु भएको छ। विभिन्न राजनीतिक अवरोधका बावजूद पनि छोटो समयमा 80% भन्दा बढ़ी सदस्यताको अध्यावधिक कार्य पूरा भएको उहाँको भनाइ छ। संयोजक पौडेलले यसलाई कांग्रेसको डिजिटल रूपान्तरणको महत्वपूर्ण उपलब्धि भन्नुभएको छ। क्रियाशील सदस्यता अध्यावधिको काम राम्रो भयो। पौडेलले भन्नुभएको छ, छोटो समयमा विभिन्न राजनीतिक अवरोधका बावजूद पनि सदस्यता अध्यावधिक 80% भन्दा बढ़ी भयो। यसले देशैभरि ठूलो तरंग ल्याएको छ उहाँको भनाइ छ। उहाँका अनुसार बिहिबार राति 12 बजेसम्ममा वडा सभापति मार्फत 5,38,622 जनाले एनसीआईडी प्राप्त गरेका छन्। 1,49,309 जनाले वडा सभापति मार्फत अध्यावधिका लागि फारम पेश गरेको र सदस्यता अध्यावधिका लागि पुनः समय थप गरिएको जनाइएको छ। जस अनुसार कांग्रेसका 6,87,931 जना क्रियाशील सदस्यहरूको सदस्यता अध्यावधिक हुने देखिएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार 7,82,209 सदस्यहरू अध्यावधिका लागि योग्य रहेका थिए। छिमेकी मुगुसँग जोड़िएका हुम्ला र बाजुरा जिल्लाको सीमा विवादको अवस्था चर्किँदै जाँदा त्यसको असर मुगुमा परेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरू गाउँपालिका, खतियार गाउँपालिका, स्थानीयलाई सवारी आवत जावत र पूर्वाधार तथा विकास निर्माणका सामग्रीहरू ढुवानी समस्याका साथै रारा र हुम्ला मुगु घुम्न आउने पर्यटकलाई पनि समस्या परेको छ। हिमाली गाउँपालिका 3 लामपाटामा भएको प्रहरी चौकी स्थापना गर्ने घटना सम्बन्धी सहमति कार्यान्वयन भएको भन्दै जेठ 10 गते कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो। वैशाख 8 गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबीच 24 घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो। तर सहमति अनुसार मागहरू कार्यान्वयन नभएको र स्थानीयमाथि भएका चोरी, शिकारी, लुटपाट तथा तोड़फोड़ घटनाको निष्पक्ष छानबिन अघि नबढ़ेको आरोप लगाइएको छ। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना।
2: यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: अब विदेशका खबर मध्य पूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र कोविड-19 महामारी पछिकै सबैभन्दा सुस्थ वृद्धितर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा सन् 2026 लागि विश्व आर्थिक वृद्धि दरको अनुमान 2.9% घटाएर 2.5% सारेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि मुद्रास्फीति चाप र ऋणको लागत बढ़नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व बैंकका अनुसार मध्य पूर्वको द्वन्दले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। त्यस्तै सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स बीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको छ। एएफपीका अनुसार ज्यान गुमाउने मध्ये 2 बालबालिका र 1 महिला रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेको ट्रकसम्म भएका छन्। एल ओबेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डाफर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्रबीचको मुख्य मार्गमा अवस्थित छ। संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। त्यस्तै उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 पोङयाङमाथि ड्रोन उडान गराउन आदेश दिएको अभियोगमा दक्षिण कोरियाका अवदस्थ राष्ट्रपति युन सुक योललाई 30 वर्ष जेल सजाय सुनाइएको छ। सोही प्रकरणमा उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युन पनि दोषी ठहरिएका छन्। यसअघि डिसेम्बर 2024 मार्शल ल लागू गरेको अभियोगमा युनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। शुक्रबार सियोल केन्द्रीय जिल्ला अदालतले ड्रोन उडान सम्बन्धी मुद्दामा 30 वर्ष जेल सजाय सुनाएको फैसलाको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन। अब खेल खबर फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 अन्तरले पराजित गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा चेकियाका कप्तान लेडिस क्लाब केकुचले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत पनि गर्न नसक्दा हार बेहोर्नु परेको छ। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आज राति नेपाली समयअनुसार 12:00 समूह बीमा क्यानाडा र बोस्निया एण्ड हर्स गोविना बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै भोलि बिहान 7:00 समय डी अन्तर्गत अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। अर्थमन्त्रीले ढाक धम्की दिएको भन्दै प्रतिपक्षी दलहरूको आपत्ति। बजेटमा चुवावट भएको भन्दै संसदीय छानबिन समितिको माग। नेपालका लागि अमेरिकी राजदूत र सभामुख अरियादबीच शिष्टाचार भेटवार्ता। मन्त्री परिषदको बैठक बस्दै अध्ययन दिशा सिफारिशमा अनियमितता। कार्यवाही अघि बढ़ाउन गृहलाई पत्राचार। शंकास्पद कागजात र नक्कली रसिद भएको आशंका। नक्कली भूटाने शरणार्थी प्रकरणमा आज पनि सुनवाई हुँदै कांग्रेसको सदस्यता अध्यावधिका लागि समय थप।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैंडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
8: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौँ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो 1 PM
2: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
3: आमा मलाई दुध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: के भयो के को हल्ला खल्ला हो यो
8: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
9: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
9: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
8: हो त है हामीले त ध्यानै नदिएको
9: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
10: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
11: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
11: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुनु नुहा, सुनु नै हुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुईजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: चैते धानमा मेघ ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, कुमल दुई, कुमल पाँच, कुमल छ र कुमल सात लगाउने।
8: खेतमा पानी जमाइ राख्ने,
9: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
10: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

觉得，会觉得。

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले दिउँसो को 2 बज्यो PM
2: चैते धानमा नेक ब्लास्टको समस्या
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
2: रोगको लागि अनुकूल मौसम
3: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
3: खेतमा पानी जमाइ राख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
3: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: नमस्कार स्वयंसेविका दिदी
5: नमस्कार नमस्कार दुई घुँको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
5: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
5: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
8: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
1: नेपाल सरकार विज्ञापन बोर्ड
10: ए के भयो के को हल्ला खल्ला हो यो
11: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
12: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
10: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
12: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
11: हो त है हामीले त ध्यानै नदिएको
12: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
13: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा
5: तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ
14: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: तीन दिन भयो।
15: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: के हुनु सुनु नै हुने होइन कि, सफा गरी भइहाल्यो नि।
15: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
16: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, यहाँ पहिलाको जस्तो छैन अहिले।
17: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
18: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

साथी दोधारमा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु भन्छु रातले

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

बिहार संसदीय समिति अध्यक्ष टर्सीको माग परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको तालिका सार्वजनिक आइतबार बेजिङ जाने निजामती सहित 20 कानून संशोधनको तयारी सर्वसाधारणसँग राय माग बजेट माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलित हातमा कालोपट्टी बाँधेर काम शुरू देशभरका सामुदायिक विद्यालय ठप्प पार्ने चेतावनी भारतीय सुरक्षाकर्मी हतियार सहित सुस्था पसेपछि स्थानीयको प्रतिवाद बाटो बिग्रेर नेपाली आली प्रयोग गरेको प्रशासनको स्पष्टोक्ति खाद्य कम्पनीको सीईओ पदमा खुल्ला प्रतिस्पर्धा दरखास्त आह्वान अफगान प्रहरीले महिलामाथि गरेको दमनप्रति राष्ट्रसंघ विज्ञको निन्दा प्रदर्शनमा 2 मृत्यु दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन थप संकटमा उत्तर कोरियामा ड्रोन उडाउन आदेश दिएको अभियोगमा 30 जेल सजाय र विश्वकप फुटबलमा दक्षिण कोरियाको विजय शुरूआत चेक गणतन्त्र 2-1 पराजित पहिलो जितको लक्ष्यसहित आज राति क्यानाडा र बोस्निया आमने सामने हुँदै

0: नेपाली नेटवर्क डट कम बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको जारी बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र नेकपा एमाले सरकारमाथि गम्भीर प्रश्न उठाउँदै विभिन्न विषयमा संसदीय छानबिनको माग गरेका छन्। नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्काले आकस्मिक समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। नेकपा एमाले आगामी आर्थिक वर्षको बजेटमा करका दरहरू छेडखानी भएको भन्दै संसदीय छानबिन समिति गठनको माग दोहोर्याएको छ। एमाले सांसद गुरू प्रसाद बराल र नेकपा सांसद वर्षमान पुलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको रोस्टमबाटै सातवटा करका दर हेरफेर गरेको स्वीकारेर आर्थिक अपराध गरेको दावी गर्नुभयो।
1: विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दरेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नु भएको छ, यो चीजलाई अन्तिम पाँदैन सभामा गएर यस दिशातर्फ माननीय अर्थमन्त्रीज्यूको अविलम्ब ध्यान सभामा मार्फत आकृष्ट गर्नुहोस् र एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ।
2: अर्थमन्त्रीज्यूले सातवटा करका दरहरू हेरफेर गरे भनेर खुल्लम कुरा स्वीकार्नु भयो, त्यो आर्थिक अपराध हो। हामीले त धाक धम्की प्रयोग गर्ने धम्काउने कोसिस भएको छ, यसमा गम्भीर आपत्ति छ।
0: यता राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणमा सीमा विवादको उच्चारणै नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
3: नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो। काठमाडौँ फर्केपछि एक प्रेस रिपोर्ट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन। पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनु भएन, खालि सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगली पिलरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ। पहिलो पत्र हाम्रो प्रेस नोटबाट यो हटेको छ, यसमा म यहाँको ध्यान आकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो।
0: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई धाक धम्की दिँदा पनि नेपाली सेना मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग माग गर्नुभयो।
4: प्रधानमन्त्रीजी त हुनुहुन्न, रक्षामन्त्रीजी हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौँ उहाँलाई, हाम्रो नेपाली सेना चाहिँ सीमामा नजाने नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सीमामा पठाउनु चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ? कि त त्यो करार पत्र त्यो सन्धि यहाँलाई देखाइदिनु पर्यो। हामीले
0: हाल रक्षा मन्त्रालय प्रधानमन्त्री शाह आफैले सम्हाल्दै आउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आगामी जेठ 31 गतेदेखि असार 3 गतेसम्म चीनको 4 दिने औपचारिक भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मन्त्री खनालको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले बेजिङमा चीनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय जनाएको छ। भ्रमणका क्रममा उहाँले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्नुका साथै नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भए चीनिया व्यापारिक समुदाय र नेपाली नागरिकहरूसँग अन्तर्क्रिया गर्नुहुने कार्यतालिका रहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मसौदा विधान ऐन 2081 सर्वसाधारणसँग राय सुझाव माग गरेको छ। निजामती सेवा ऐन, शिक्षा ऐन, वन ऐन, भूमि सम्बन्धी ऐन र वैदेशिक रोजगार ऐन सहित विभिन्न 20 प्रचलित ऐनहरू संशोधनका लागि यो राय माग गरिएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिनुभएको छ। इच्छुक सर्वसाधारणले एक साताभित्र तोकिएको भाषा र ढाँचामा आफ्ना सुझावहरू उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ। संशोधनका लागि राय माग गरिएका अन्य कानूनहरूमा कर्मचारी संचय कोष ऐन, मालपोत ऐन, नागरिक लगानी कोष ऐन, स्वास्थ्य सेवा ऐन, बीमा ऐन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन लगायत रहेका छन्। कानून निर्माण प्रक्रियालाई थप समावेशी र व्यावहारिक बनाउन मन्त्रालयले जनतासँग सुझाव मागेको जनाएको छ। बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विद्यालयका कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदको समन्वयमा विभिन्न संघ संगठनहरूको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार कर्मचारीहरूले हिजोदेखि आगामी असार 4 गतेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्ने जनाएका छन्। यस अवधिमा पनि माग पूरा नभए आगामी असार 5 गते देशभरका सामुदायिक विद्यालयहरूको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन्। असार 5 गतेसम्म पनि माग सम्बोधन नभए असार 6 गते दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गर्ने आन्दोलित कर्मचारीहरूले चेतावनी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: गयो बाबासँग बैंक गएर जम्मा गरायो समयसँग हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लगायो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो किनकि मेरो खाता थियो मोबाइल बैंकमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नवीन बैंकमा खाता छ कि छैन त

0: DJ Dijo.
1: You are welcome. My body is with you at work. We have my son in the future. My body comes soon.
2: Our back cover. भर्खरै प्राप्त जानकारी अनुसार बीपी राजमार्ग अन्तर्गतका भएको बच्चाकोटमा सवारी दुर्घटनामा परेको छ। दुर्घटनामा परि 7 जनाको मृत्यु भएको काभ्रे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। दुर्घटनामा परि घाइते भएका 15 जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका पाँचमा हतियार सहित भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन्। आज बिहान भारतीय सशस्त्र सीमा बल एसएसबीका करिब 6 जना सुरक्षाकर्मी हतियार सहित नेपाली भूमितर्फ आएका थिए। उनीहरू स्थानीय किसानको हुखेती रहेको क्षेत्रमा पुगेपछि स्थानीयवासीले कारण सोध्ने विरोध जनाएका हुन्। स्थानीयको प्रतिवादपछि केही समय विवाद र तनावको अवस्था सिर्जना भए पनि भारतीय सुरक्षाकर्मी हटे नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले भने भारतीय तर्फको एउटा कलभर्ट भत्किएका कारण नियमित गस्तीमा रहेका सुरक्षाकर्मीले वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आली प्रयोग गर्दा यो विवाद भएको बताउनु भएको छ। प्रशासनले भारतीय पक्षलाई आफ्नो क्षेत्रको बाटो मरमत गरी सोही बाटो मात्र प्रयोग गर्न निर्देशन दिएको छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्य उम्मेद्वारले सूचना प्रकाशित भएको 21 दिनभित्र सिंहदरबार स्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन भनिएको छ। कैलालीका गोदावरी नगरपालिकामा आएको बाढ़ीले बगाउँदा 2 जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा गोदावरी नगरपालिका 4 के 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउद रहेका छन्। आज जंगलमा च्याउ खोज्न गएका उनीहरूलाई नदीमा आएको बाढ़ीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षाफल आगामी असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। परीक्षा नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक कामहरू अहिले अन्तिम चरणमा पुगेका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार देशभरका उत्तर पुस्तिका परीक्षाको काम सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने तथा त्यसलाई रोजो गर्ने कार्य भइरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्य
4: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 MHz।
5: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
6: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10, दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए के भयो, के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआउ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु मुआ, सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको माला मुन्तिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नहुने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षिक नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
8: रोग प्रतिरोधात्मक जाँचहरू जस्तै चैते दुई, भर्तीनाथ एक, कुमल दुई, कुमल पाँच, कुमल छ र कुमल सात लगाउने,
7: खेतमा पानी जमाइराख्ने,
9: विभिन्न प्रकारले यो मैले योगीहरूको कल्याणको निमित्त भनेको छु। यो सुन, एक क्षण पनि जब योगी योगस्थ भएर बस्दछ त्यसका अनन्त जन्मका पुण्यहरू जागृति हुन्छन् र पाप जति छन् सबै पुण्यमा परिणत हुन्छन्। त्यसकारण यो बडा महत्वपूर्ण छ। सुश्वासेन सुयायाम योगम युञ्जीत योगवित दीपम विना अन्धकारे तु प्रजा सुक्ते सुधारयते। हेर्नुहोस् है, अब मुख्य धारमा भगवान शिवले भन्नुहुन्छ, एउटा योगी अँधेरो कोठामा जाने अरे, अन्धकार भएको ठाउँमा, त्यहाँ विभिन्न प्रकारले कहीँबाट पनि केही आवाज नआउने ठाउँ हुन पर्यो। कस्तो आवाज हुने? एकान्तमा जंगलमा किन योगीहरू बस्छन् भन्दा त्यहाँ झ्याउकिरी मात्रै कराउँछ के, च्याउ च्याउ च्याउ च्याउ च्याउ च्याउ कराउँछ, अरू केही आवाज आउँदैन। त्यस्तो एकदम अन्धकार ठाउँमा उत्तम आसनमा विराजमान भएर प्राणायामद्वारा योगको अभ्यास गर्न प्रारम्भ गर्नुपर्दछ। विशेष गरेर त्यो अन्धकारमा गर्नुपर्ने कारण के हो त भन्दाखेरि, आँखाहरूको माध्यमबाट फेरि बाहिरी रस लिन खोज्छ इन्द्रियहरूले। हेर्नुहोस्, अब यी शब्दहरूको पनि हामीलाई आवश्यक हुँदैन, किनभने कान फेरि त्यतै लालायित हुन्छ र कानले फेरि ती सारा शक्तिहरूलाई बाहिर तानेर लान्छ र त्यहाँबाट फेरि रस लिन खोज्छ। यो इन्द्रियको स्वभाव हो। आँखाले पनि यो मौरी जस्ता हुन् कि, हेर्नुहोस्, गुनगुन गुनगुन, फूल देख्यो भने मौरी गएर चुसिहाल्छ, त्यस्तै आवाज गुनगुन गुन सुन्यो भने कान गएर रस लिन खोजिहाल्छ, उज्यालो देख्यो भने आँखा गएर रस लिन खोजिहाल्छ। त्यस कारणले यी इन्द्रियहरूलाई भित्र फर्काउनुको निमित्त सकेसम्म एकान्तमा अन्धकार कोठामा गएर बस्नु भनेर भगवान शिवले सुनाउनु भयो। हेर्नुहोस् है, बडा दिव्य छ। तर्जन्या पिहितौ कर्ण

0: तीन
1: मुहूर्तसम्म
0: समय पनि हुन्छ
1: तर्जनी औंली दुईटा यसरी दबाएर यस्तो दुईटा चोरौला र बुढी औंला यसरी दबाएर विभिन्न प्रकारले यहाँ यसरी दबाएर राख्नु पर्दछ यस्तो प्रकारले यहाँ बताउनुहुन्छ र यहाँ भगवान शिवले त्यो मुद्राको विषयमा त बताउनुभयो र अर्को मुद्रा पनि भगवान शिवले पार्वतीलाई भन्नुहुन्छ सबैभन्दा पहिला पेट गडाङ गुडुङ गर्यो भने ध्यान हुँदैन खाना पनि अल्पाहार गर्नुपर्दछ सुपाच्य खानुपर्दछ सबै ठाउँमा जहाँ पाते जले छोयो त्यसैले दिएको खाना हुँदैन किनभने विचारहरूको माध्यमबाट आज शरीरमा विभिन्न रोगहरू बन्दछ विचार कहाँबाट आउँछ भन्दा भोजनबाट भोजनमा कसरी आउँछ त विचार भन्दा त्यो खाना बनाउनेवाला व्यक्तिको विचार आज भोजनमा प्रवेश भोजन बनाउने बेलामा जस्तो प्रकारले विचार गरेको छ त्यस्तै खानेवालामा त्यो भोजनको माध्यमबाट त्यहाँ गइहाल्छ जसले छोएको छ त्यो दिनेवाला व्यक्तिको विचार भोजनको माध्यमबाट प्रवेश गर्दछ र त्यो विचारहरूलाई दबाएर राख्नु
0: पर्दछ त्यस्तै बन्दछ
1: विचारहरू पनि एकदम भगवान विचारले मुद्राको विषयमा त बताउनु भयो मात्र बनाउँछ अर्को मुद्रा भगवान पार्वतीलाई भन्नुहुन्छ सबैभन्दा पहिला भने ध्यान दिने भित्र नकारात्मक रसायनहरू पनि शरीरमा आँखा पनि डर लाग्दो हुन्छ
0: भोजन बनाउने बेलामा
1: डर लाग्दो भित्र भित्र घाउ निस्केको हाम्रो
0: रसायनहरू
1: त्यस्तै बन्दछ रसायनको विचारहरू पनि एकदम शरीरमा विचारको माध्यमबाट सकारात्मक विचारले र त्यही रसायनले
0: मन पदार्थलाई
1: रोगी र निरोग
0: नकारात्मक विचारले
1: बुद्धि दूषित
0: त्यस कारणले विचारहरूमा
1: खाजा
0: कारणले
1: साँझको बेलामा
0: सकारात्मक
1: र साँझको बेलामा अन्नै नखाएको राम्रो
0: नमुतामा
1: देखिन्छ
0: किनभने
1: कुरा
0: सुनौसी
1: हुन्छ विभिन्न प्रकारको लागि
0: सन्ध्या भएपछि
1: भोजन नगर्नु यता निस्केको यता घाउ निस्केको कस्तो विधि त भन्दाखेरि
0: अब
1: बुढी औंलाले यसरी अब यहाँ
0: यसरी
1: हुन्छ
0: अनि
1: विचारहरू निमित्त
0: शान्तिमा
1: र यहाँ भन्नुहुन्छ
0: दुई
1: घन्टा
0: त्यो गर्नाले
1: आजको बेलामा
0: विभिन्न
1: पेटका
0: किनभने
1: एकदम
0: गर्दा
1: भित्र विभिन्न प्रकारले रोगहरूको उपद्रवबाट बच्नको लागि सन्ध्या भएपछि भोजन नगर्नु नै राम्रो हुन्छ तर खाइहालियो खाइन्छ शरीरलाई आवश्यक पर्दछ त्यसलाई पचाउनको निमित्त एउटा विधि म भन्दछु भन्नुहुन्छ कस्तो विधि त भन्दाखेरि बुढी औंलाले यसरी कान दुईतिरबाट थिच्ने यसरी थिच्ने कान यसरी थिच्ने र हात यसरी यो औंला माथि राख्ने निधारमा चोर औंला माथि राख्ने यो दुईटा आँखाले आँखा दबाउने यो दुईटा औंलाले आँखा दबाउने अनि ओम भनेर भन्ने अनि भित्रको ओम पनि सुन्ने त्यो बडा दिव्य भित्र शब्द गुन्जिन्छ यसलाई दुई घडी भन्दा बढी गर्न ठिक हुँदैन दुई घडीसम्म गर्नुपर्दछ त्यो गर्नाले विभिन्न प्रकारका पेटका रोगहरू निको हुन्छन् किनभने त्यो भित्र जठराग्नि त्यसले एकदम तेजिलो बनाइदिन्छ र नपचेका चिजहरूलाई पचाइदिन्छ र त्यो तेजले गर्दा भित्र ओंकार पनि गुन्जिरहेको हुन्छ, विभिन्न प्रकारले आकाश गर्जना गरे जस्ता आवाजहरू पनि सुन्न पाइन्छन्। यज्ञोपलक्ष्य नित्यमाकारम घटिका द्वयम् जित्वा मृत्युम तथा कामम स्वेच्छया पर्यटेदिह। यस्तो प्रकारले त्यो विधि लगाएर ध्यान गर्नाले यस्तो भस्त्रिका एकचोटि गरेर देखाउनु त गुरु भस्त्रिका भ्रामरी भ्रामरी गरेर यस्तो प्रकारले यहाँ बताउनु भएको छ। अब जान्नुभएको छ, धेरैले जान्नुभएको छ, यो विधि दिनदिनै गर्यो भने बडा राम्रो। यसले खाना पचाउने कामदेखि लिएर सारा कर्महरू गर्दछ र भित्रबाट यसले हामी भित्र रहेको चेतनालाई, मूलाधारमा रहेको चेतनालाई खिचेर आज्ञा चक्रसम्म लिएर आउने पनि सपोर्ट गर्छ। हेर्नुहोस् बडा दिव्यको वर्णन गर्नुहुन्छ। र ध्यान गर्दा विभिन्न प्रकारले योगीहरूले आकारका ध्यानहरू स्वरूपका भ्रामरी भ्रामरी गरेर यस्तो प्रकारले यहाँ बताउनु भएको छ। अब जान्नुभएको छ, धेरैले जान्नुभएको छ, यो विधि दिनदिनै

0: छिटो प्रगति हुन्छ भनेर बताउनु भएको छ. आकारका ध्यानहरूबाट गर्यो भने छिटो छिटो प्रगति हुन्छ. उता उता उता गरेर बोल्नुलाई, यहाँ बीचमा बोल्नु हुँदैन. हेर्नुहोस् यो ब्रह्म ज्ञानको बीचमा बोल्नु भनेको हेर्नु हलुवामा बालुवा मिसाए जस्तै हो क्या. एक करे हलुवा पकाएको एक चम्चा बालुवा त हो, अनि के हुन्छ भनेर खत्ता हालिदियो भने खाइसक्नु होला त हुन्न. त्यस्तै बीचमा बोल्यो भने बडा ठुलो त्यो क्रमभङ्ग कथा भङ्ग गरेको पापको विषयमा फेरि छुट्टै व्याख्या हुन्छ, त्यो धेरै बेर लाग्छ. अब यहाँ धर्म गर्न भनेर आउने फेरि पाप कमाएर गयो भने त बर्बाद भएन. त्यस कारणले धर्म गर्न आउने हो र विभिन्न मर्यादा क्रमहरू हुन्छन्, अनुशासन हुन्छ र अनुशासित भएर गरेका कर्महरू अत्यन्तै फलिभाव हुन्छन्। आज यहाँ योगको विषयमा बताउनुहुन्छ, सर्वज्ञ सर्वदर्शी च सर्वसिद्धि मम आप्नुयात् यथा नदति खेदोही प्राविणी संयतः. आज विभिन्न प्रकारले सर्वज्ञ सर्वदर्शी यस्ता सिद्धि प्राप्त गरेका विभिन्न प्रकारका योगीहरू हुन्छन्, जसले वर्षा कालमा जस्तो प्रकारले गडङ र गुडुङ आवाज सुनेका हुन्छन् त्यस्तै प्रकारले कान बन्द गर्दाखेरि विभिन्न प्रकारका आवाजहरू योगीहरूले श्रवण गर्दछन्। त्यस्ता आवाजहरू पनि संसार बन्धनबाट मुक्त गर्नको लागि पर्याप्त हुन्छ, त्यसलाई शब्द ब्रह्म भनेर जान्नु पर्दछ. तर ती आवाज पनि एउटा भरेङ जस्तो
1: कोलगेट म्याक्सप्रेस कुलिङ क्रिस्टल भएको
2: त्यो त मेरोमा पनि होला.
1: यो कुलिङ क्रिस्टल कहाँ छ?
3: कुलिङ क्रिस्टल मात्र कोलगेट म्याक्सप्रेसमा छ, जसले दिन्छ म्याक्सिमम फ्रेसनेस. कोलगेट म्याक्सप्रेस
0: तम श्रुत्वा मुच्यते योगी सद्यः संसार बन्धनात् ततः स योगी भिर्नित्यम् सूक्ष्मात् सूक्ष्मतरो भवेत्. त्यो शब्द ब्रह्मलाई आज मुक्त हुनुको निमित्त विभिन्न प्रकारले योगीहरूद्वारा प्रतिदिन सुन्नु पर्दछ. योगीहरूले यदि शब्द ब्रह्म त्यो अनहद नादलाई प्रतिदिन सुन्न सकेनन् भने त्यो योगमा प्रवेशै नभएको मान्नु पर्दछ महाराज. योगमा अभिचारा खोजेको छ र इच्छा छ तर प्रवेश पाएको छैन भनेर बुझ्नु पर्दछ. अनहद नाद नाथहरूको मुटु भनेको यही हो गुरुले भन्नुभएको छ र यो अत्यन्तै आवश्यक योगीहरूको प्रारम्भ भनेर यहाँ भगवान शिवले बताइदिनु भयो. भगवान शिव भन्दा ठुलो नाथ को होला? पशुपतिनाथ. भगवान शिवले आज यहाँ बताउनु भयो अनहद नाद श्रवण नगर्दासम्म अनहद नाद श्रवण गर्नका लागि विभिन्न प्रकारका प्रयत्नहरूको विषयमा पनि बताउनु भएको छ. अब मैले त अनहद नाद सुन्नलाई सबैभन्दा सजिलो के उपाय देखे भने यो भित्र बाहिरी कुरा जान दिन भएन के. हेर्नुहोस् अन्धकार अघि सुरुमै भगवान शिवले भनिसक्नुभयो यस्तो कोठामा छिर्नुपर्छ जहाँ बाहिरको आवाजै नआओस्, साउन्ड प्रुफ भएको कोठामा, त्यहाँ जाने बित्तिकै च्याउ च्याउ च्याउ च्याउ च्याउ च्याउ सुरु भइहाल्छ. एकान्तमा कहीँ नभए कोही नभएको ठाउँमा गयो भने च्याउ च्याउ च्याउ च्याउ च्याउ च्याउ ध्यान गरी सुरु भइहाल्छ. त्यसैमा ध्यान केन्द्रित हुन थाल्यो त्यो शब्द ब्रह्म याइयो भनेर प्रेमले सुन्न थाल्यो भने त्यसको भोल्युम बढ्दै जान्छ, आवाज साउन्ड बढ्दै बढ्दै जान्छ र विभिन्न प्रकारले त्यसको विभिन्न प्रकारका आवाजहरू परिवर्तन हुँदै जान्छन् यहाँ बताउनुहुन्छ. अब म प्रमाणको साथमा भन्छु, फेरि आफ्नो मर्जीले केही पनि भन्दिनँ.

हे देवी, आज यहाँ भगवान भोलेनाथले भन्नुहुन्छ, हे पार्वती, मैले जुन शब्द ब्रह्मको विषयमा तिमीलाई बताएँ यो ध्यान विधिको प्रारम्भ हो। त्यसकारणले ध्यानलाई सुन्न र बुझ्न गर्न चाहने व्यक्तिले पहिला शब्द ब्रह्मलाई अनहदनादलाई पक्रिने कोसिस गर्नुपर्दछ। त्यही अनहदना श्रवण गर्न यदि कसैले गर्यो भने त्यो पनि सम्पूर्ण योगीहरूको लागि बन्धन मुक्त गर्ने एउटा विधि हो भनेर बताउनुभयो। सारा बन्धनहरूलाई मुक्त गर्न त्यही एउटा नाच पनि पूर्ण छ, सक्षम छ भनेर आज यहाँ बताउनु भएको छ। र त्यो सुन्न चाहने योगीले सारा बन्धनहरू पूर्ण रूपले त्याग पनि गर्नुपर्दछ। त्याग बिना त्यो प्राप्त हुँदैन। शब्द ब्रह्मविदं प्राप्य ये केचित् अन्यकाङ्क्षिणः ग्रन्थिते मुष्टिका नाशं कामयन्ति सुधां तृषां। पूर्ण रूपले त्यागी भएका, इच्छाहरू त्याग गरेका ती योगीहरूले यो शब्द ब्रह्मलाई

0: राजम र उनीहरूले विभिन्न प्रकारले अमृत पानको विधिको विषयमा पनि बताउनुहुन्छ। जुन अमृत पानको माध्यमबाट आज भोक प्यासको अपेक्षा पनि राख्दैनन् त्यही अमृत पानको विधि पनि यहाँ व्याख्या गर्नुहुन्छ। जसले योगीहरू जीवित रहन्छन् केही खानै पर्दैन, यहाँ बताउनु भएको छ काम यन्ते सुदाम त्रिसाम ज्ञात्वा परमिदम ब्रह्मा सुखदम मुक्ति कारणम अवायवक्षरम चैव सर्वपाधि विवर्जितम। शब्द ब्रह्म नामबाट अत्यन्तै सुख दिनेवाला मुक्तिका कारण स्वरूप भएका अन्तःकरणमा स्थित भएका अविनाशी सम्पूर्ण उपाधिबाट रहित भएका परब्रह्म परमात्मालाई विभिन्न प्रकारले योगीहरूले जान्दछन् महाराज। यो शब्द ब्रह्म यस्तो प्रकारको यहाँ वर्णन गर्नुहुन्छ कि शब्द ब्रह्म नै पूर्ण ब्रह्म हुनुहुन्छ भनेर बताउनुहुन्छ। र कालको पासमा मोहित भएका मृत्युको वशमा परेका पापी कुबुद्धिहरूले यसको मेषै पाउँदैनन्। संसार चक्रमा जबसम्म तिनीहरू भड्किन्छन् जबसम्म उनीहरू भड्किन्छन् तब तक भड्किन्छन् जबसम्म शब्द ब्रह्मको मेसो पाउँदैनन्। जति नै गरे पनि त्यो शब्द ब्रह्मको मेसो नपाएसम्म तिनीहरूको मुक्तिको उपाय छैन। परम तत्वलाई जानेर मात्रै जन्म र मृत्युको बन्धनबाट छुट्न सक्दछ महाराज भनेर यहाँ बताउनु। भगवानलाई नजानेसम्म जन्म र मृत्युको चक्रबाट त छुट्ने कुरै भएन नि। हेर्नुहोस् जन्मिन्छ को मर्छ को, जन्मिनेवाला हामी होइन मर्नेवाला हामी होइन, हामीको त भन्दा यो शरीर पञ्च तत्त्वले भनेको शरीर। अब यो म शरीरै होइन, म भित्र कोही अर्कै छ जुन जन्मनिन्द मर्नेवाला छँदै छैन भनेर जब दृढता दृढ निश्चय आत्मिका बुद्धि हुन्छ त्यस पछाडि जन्म मृत्युको चक्र त छुट्यो त गरे नि। मर्नेवाला नै छैन, मर्नेवाला त शरीर मात्रै हो। जन्मनेर मर्ने केवल पञ्च तत्त्वको शरीर हो, वास्तविक म त कहिले पनि मर्दा पनि मर्दिनँ जन्मिँदा पनि जन्मिन्न भन्ने जब बुद्ध छ त्यस पछाडि जन्म मृत्युको चक्र छुटेको छुटेन। अब म को हो भन्ने विषयमा यहाँ बडा गहिरो कुरा छ महाराज। अब कसरी अब बुझाउन त पर्यो, बुझाउन त पर्यो। पल्ला घरका ती बाजे त गएछन् नि भनेर सुनाइदियो, शङ्ख पनि फुके हेर्नुहोस् होइन, पल्ला घरका बाजे त गएछन् भनेर भने हिजै घटना घट्यो अरे गएछन् बुढा त भने। अब हामी दौडिँदै हेर्न गएको त के को जानियो, तुलसीको मठमा सुतिरहेछन् बुढा त गए भनेको त त्यही छन्। कहाँ गयो त को गयो? हामीले जानेर या नजानेर सही बोलिरहेका छौँ कि हेर्नुहोस् त, त्यही जानेवाला जुन छ नि त्यही हामी हो कि म वास्तविक म त जानिरहने गरिरहन्छ। शरीर संयोग वियोग योग्यम शरीरहरूसँग मिलन र बिछोड भइरहन्छ। अब ती बिचरा ती बुढाको मुख त्यही छ, जति बोलाए पनि बोल्दै बोल्दैनन्, मुख जस्ता तस्तै छ। अब कान जस्ता तस्तै छ, कानागर जति जित्या पनि सुन्ने होइन, आँखा त्यस्तै छ हेर्ने होइन। अब त्यो माटाको कान माटाको आँखो माटाको मुखबाट कसले बोलिरहेको रहेछ त भित्रबाट? को हो त्यो पञ्च तत्त्वको शरीरभित्र बसेर बोल्नेवाला हो? त्यही हो कि म हेर्नुहोस् शरीर म त होइन, बुझ्नुभयो त, यो शरीर म होइन, यो पञ्च तत्त्वबाट बनेको शरीरको माध्यमबाट कसले कर्महरू गरिरहेको छ? अब यो 80 किलोको शरीरलाई सकिन सकि कसले बोकेर हिँड्यो? बडा गाह्रो छ हेर, 10 किलो बोकेर हिँड्नु त थाहा हुन्छ, एकछिन त बोकेर हिँड्नु होला, 1-2 घन्टा बोकेर हिँड्नु त अनि हालत खराब हुन्छ कि हुन्न। अझ 80 किलोको शरीर कोही कोही त कुण्डलका नि हुन्छ, त्यत्रो शरीरलाई दिन रात बलियो त्यही हो म त सामान्य छैन, बडा बलियो छ। मलाई चिन्नुभयो त? आफूलाई चिन्नुभयो कि चिन्नु भएन? आफूलाई खोज भक्त यो देह त माटो हो, आफ्नो स्वरूप जान्यो भने यही मुक्तिको बाटो हो। आफूलाई जबसम्म जानिँदैन तबसम्म जन्म र मृत्युको चक्करमा परिरहन्छ, किनभने यो शरीरलाई नै म भनेर भ्रमित हुन्छ बुद्धि भ्रष्ट भएको। यो शरीर मर्दा म त मरै भन्छ, यो शरीर पाउँदा म त जन्मे भन्छ, अनि जन्म र मृत्यु भएन त। जब यो शरीर म होइन भन्ने दृढ हुन्छ, त्यो धारणालाई जब दृढ निश्चय आत्मिका बुद्धिद्वारा अन्तःकरणमा प्रवेश गराइन्छ। त्यस पछाडि त्यो एकदम सिद्ध हुन्छ धारणा, त्यस पछाडि यो शरीर म होइन भन्ने कुरा दृढ भएपछि त्यो जन्म र मृत्युको चक्करबाट छुटेको छुटेन, छुटिहालन्, अब संसारमा त्यस्तो आउँछ, लीला गर्नको निमित्त, कर्म भोग गर्नको निमित्त आउँछ जान्छ, तर जन्म र मृत्यु त छैन मेरो त भन्छ त्यस्तो योगीहरूले। यस्तो प्रकारले यहाँ भगवान शिवले जन्म मृत्युको चक्कर यसरी छुट्छ भनेर बताउनु भयो महाराज। निद्रालस्यम् विघ्नम् जित्वा शत्रुम् प्रयत्नतः सुखासने स्थितो नित्यम् शब्द ब्रह्माप्य सन्निधि। अब त शब्द ब्रह्मलाई प्राप्त गर्नको निमित्त योगीहरू आलस्य नगरिकन, निद्राहरूलाई त्यागेर विभिन्न प्रकारले यो आलस्य निद्रा भोग प्यास भनेका यी महाविघ्न गर्नेवाला स्वत हुन् भनेर बताउनुहुन्छ योगीहरूको लागि। महाविघ्नम निद्रा लस्य महाविघ्नम जित्वा यिनीहरूलाई जितेर अरे विभिन्न प्रकारले जित्नको लागि अभ्यास गर्नुपर्दछ। पहिला पद्मासनमा बस्न सकिँदैन, खुट्टा कर्कर्ती खान्छ। हेर्नुहोस् म पनि पहिला बडा गाह्रो हुन्थ्यो, बल्ल बल्ल पाँच मिनट बस्यो फेरि उठ्यो फेरि खुट्टा माड्यो फेरि दस मिनट बनायो फेरि उठ्यो फेरि खुट्टा माड्यो फेरि पन्ध्र मिनट बनायो फेरि खुट्टा माड्यो अहिले त पाँच छ घण्टा बसिदिन्छ। त्यसरी आसनलाई जित्नुपर्छ अभ्यासद्वारा विभिन्न प्रकारले, बडा दुःख हुन्छ। त्यसकारणले पहिला आसनलाई जित्नुपर्दछ, निद्रालाई जित्नुपर्छ, आलस्यलाई जित्नुपर्दछ, र पहिला सुरुमै सुखासनहरूमा बस्ने बडा दुःख नदिने शरीरलाई र विभिन्न प्रकारले शब्द ब्रह्माको अभ्यास गर्ने, अनाहत नादलाई प्रकट गर्ने। प्रकट त के गर्ने हो र भित्रै छ त्यसलाई महसुस गर्ने, त्यसलाई गुरु चाहिन्छ है। फेरि यो त अहिले जानकारीको लागि मात्रै भनेको, आफैले गरेर हुन्न। ज्ञानी भित्रै रहेको अनाहत नादलाई उजागर गर्ने ब्रह्म ज्ञान हो यो, सामान्य कुरा होइन, यो सुन्न पाइँदैन जाँदैन। यो उजागर भइसकेपछि विभिन्न प्रकारले आरोग्य दिनेवाला छ, यसको अभ्यास गर्नुपर्छ अत्यन्तै तरिकाबाट। एकदम सुखासने स्थितो नित्यम शब्द ब्रह्माभ्यास सन्निति, एकदम प्रतिदिन अभ्यास गर्नाले त्यो व्यक्तिको रोगहरू सारा नष्ट हुन्छन्, वीर्य वृद्धि हुन्छ र अत्यन्तै तेजस्वी शरीरलाई धारण गर्दछ र मृत्युलाई जित्दछ महाराज। शतवृद्धा पुमान लब्ध्वा यावदायुः समभ्यसेत् मृत्युञ्जय वपुस्तम्ब आरोग्यम वीर्यवर्धनम्। वीर्यलाई बढाउने वाला बडा तेजिलो बनाउने वाला छ। यस प्रकार विभिन्न प्रकारले यहाँ विभिन्न वृद्ध अवस्थाका ऋषि मुनिहरूमा पनि बडा ठूलो तेज हुन्छ, ब्राह्मणहरूमा बडा ठूलो तेज हुन्छ, जसले ब्रह्म ज्ञानलाई बुद्ध छ। अझ युवाहरूको त कुरै छोडौं भनेर आज भगवान शिवले भन्नुहुन्छ। र त्यो अवस्थालाई प्राप्त गर्नुपर्दछ योगीहरूले, कस्तो अवस्थालाई भन्दा त्यो शब्द ब्रह्मलाई पनि पार गर्नुपर्दछ महाराज। नचोङ्कारो न मन्त्रोपि नैप बीजम न चाक्षरम, यस्तो अवस्थामा पुग्नु जहाँ न शब्द ब्रह्म छ, न ओंकार छ, न मन्त्र नै छ, न बीज नै छ, न अक्षर नै छ। अनाहत नाद पनि विभिन्न प्रकारले हराउँदै जान्छ। हे उत्तम बुद्धिवाला भएकी भगवती पार्वती, तिमीले कुरा बुझ भनेर भगवान शिवले यहाँ बताउनुहुन्छ। अनाहत
1: म त अबको वर्षमा के गर्छु गर्छु, नयाँ फोन किन्छु, नयाँ ल्यापटप किन्छु, त्यसपछि नेपाल भरि घुम्छु अनि फ्यामिलीसँग यत्रो सघाउने अनि सेभिङ्स नि, मेरो सेभिङ्स यता छ।
2: Ride for years without worries. No fuel stress, no heavy maintenance costs. And charging stations growing across Nepal with Aether.
0: कानमा इयरफोन लगाएर के हेर्नुहोस्, मैले इयरफोन लगाएर बस्थेँ, गीत नबजाउने इयरफोन मात्रै लगाउने, बाहिरको आवाज नआएपछि भित्र कराउन थाल्छ। अब आफ्ना तरिका हुने अनुसार आधुनिकीकरण भएको छ, साउन्ड प्रुफ अहिले त स्टुडियो बनाउँछन् नि, साउन्ड प्रुफ बनाएका नोइज क्यान्सल गर्नको लागि, साउन्डहरू नजाने त्यस्ता स्टुडियोहरूमा गयो भने पनि च्याउ च्याउ च्याउ च्याउ पराउन थाल्छ ढोका लगाएर। त्यही केन्द्रित गरेर अनाहत नादलाई जब हामी उजागर गर्दै लिएर जान्छौ, त्यस पछाडि अनाहत नादले विभिन्न प्रकारले रूप धारण गर्न थाल्छ। नौ प्रकारका अनाहत नादको विषयमा बताउनु भएको छ, ल हेर्नुहोस् अब ध्यान दिएर सुन्नु होला कुन कुन भन्दा, विभिन्न प्रकारले नव सिद्धिहरू प्राप्त गरेर ती नौ प्रकारका अनाहत नादका सिद्धिहरू यत्नपूर्वक सुन्नु पर्दछ। पहिला घोष गरेर एकदम दिव्य प्रकारले पृथ्वी दौडेको यो अन्तरिक्षमा, पृथ्वी यस्तो स्पिडमा दौडेकी छन् हेर्नुहोस्, एउटा हाम्रो सामान्यबाट एउटा ट्रक गयो भने पनि कत्रो आवाज आउँछ. त्यस्तै यो पृथ्वी बडा तेजसित यो संसारमा युनिभर्समा दौडेकी छन्. आज त्यो दौडिँदा पृथ्वीबाट आवाज कत्रो आयो होला, होस् एकदम हुम गर्ने आवाज आयो. त्यसबाट पनि अगाडि बढिसकेपछि कांस्य काँस बजेका जस्ता मजुराहरू छङ छङ छङ छङ गरेको आवाज. त्यस पछाडि विभिन्न प्रकारले घण्टाहरू बन्न थाल्छन्, शङ्खहरू बन्न थाल्छन् र बीणा बन्न थाल्छ. बीणा, अब यसको विस्तृत व्याख्या गर्ने हो भने चेतना कहाँ पुगेको छ भन्ने नादबाट थाहा हुन्छ. र बाँसुरी जब बन्न थाल्दछ, समाधि लाग्न थाल्दछ. रास सुने हामीले भागवत कहाँ गोपिनीहरूले विभिन्न प्रकारले काम गरिरहेका थिए, कसैले मोही पारेका, कसैले के गरेका, कसैले खाना दिन लागेका. त्यही बेलामा भित्र घनाघोर बाँसुरी बन्न थाल्यो र समाधि लाग्न थाल्यो. त्यही ब्रह्मनाद. अब चन्द्रमाको रात्रि, पूर्णिमाको रात्रि भनिन्छ कि नै, पूर्णिमाको रात्रिको बेलामा भगवान श्रीकृष्णले बाँसुरी बजाउनु भयो. पूर्णिमाको रात्रि भनेको भित्र यहाँ प्रकाशित भयो, ना भ्रिकुटीको मध्यमा बडा ब्रह्म ज्योति प्रकट भयो, लल्ल नपोल्ने खाले प्रकाश जागृत भयो र बाँसुरी जब गुन्जिन थाल्यो. आज ती गोपिनीहरूलाई समाधि लायो र जे काम गरिरहेको थिए त्यही छोडिदिएर उनीहरू लट्ठ परेर अन्तर्मुखी भयो, शरीरको काम सकियो. अब भित्र परमात्मा शिवसँग जीवको मिलन भयो, महाराज सुरु भयो. महाराज त्यही हो रास. अब त रासलाई कसले बुझ्नु, रास भन्ने बित्तिकै पण्डितजीहरू मुख मिठाउन थाल्छन्, नाच गान धुमधाम हुन्छ बाहिर त. रासको रहस्य पनि यही हो. बाँसुरी बज्यो, दुन्दुबीहरू बजे, शङ्ख शब्दहरू र नौ नौमा जब लास्ट हुन्छ अन्तिमवाला नाद जुन छ मेघ गर्जन एकदम गडङ्गडा गुडुङ हुन थाल्छ. त्यस्तो प्रकारले योगीहरूले नौ प्रकारका शब्दहरू सुन्दछन्, तर ती शब्दहरूलाई अतिक्रमण गर्न जान्नु पर्दछ, नत्र त्यही फाँसिन्छ कि नसा हुन्छ. सुनेको सुने लट्ठ पर्यो. जोगीहरू हुन्छन् नि लट्ठिएका जोगीहरू, काम नलाउने कसैले योग गरे संसारमा कहाँ धुम्म सुनेर दङ्ग परेर बसिरहेका हुन्छन्. समाजमा कहीँ केही काम लाग्दैन. किन हो त भन्दा ती नादहरूलाई अतिक्रमण गर्न नसकेर. नव शब्द अनपरित्यज्य, तिनीहरूलाई त्याग्नु पर्यो. त्यागरे त्यागेर के गर्ने त भन्दा तुङ्कारम तु समाभ्यसेत ध्यान एवं सदा योगी पुण्य पापरिण लिप्यते. ती नौ प्रकारका शब्दहरूलाई पनि एकदम अतिक्रमण गरेर तुङ्कार तुङ यस्तो शब्दहरूको अभ्यास गरोस् र त्यो अभ्यासद्वारा विभिन्न प्रकारले तारा नादहरूलाई पनि अतिक्रमण गरेर आज परम नादमा विलीन हुने प्रयत्न गर्नुपर्दछ. न श्रृणोति यदा श्रुणवन् यहाँ गुरुले त्यो सिटी बजाउने त्यही अन्तिम नाद भन्नुभएको छ. र बडा विचित्र छ, योगी हुनलाई पनि त्यति सजिलो छैन.

योगाभ्यास गर्ने योगीले विभिन्न प्रकारले सुनेका विभिन्न प्रकारका ती नादहरू रात दिन प्रयत्न गरेर त्यो नादहरूलाई अतिक्रमण गरेर घोषात्मक नादहरूबाट अगाडि बढ्नु। तर ती नादहरू पनि बडा आनन्द दिनेवाला छन्। मनलाई वशीभूत गर्नको निमित्त सम्पूर्णलाई देवी देवताहरूलाई आकृष्ट गरेर सिद्धि प्राप्त गर्नको निमित्त नादहरू पनि पर्याप्त छन्। तर वास्तवमा त्यो नादहरू पनि व्यवधान हुन् योगीहरूको लागि भनेर बताउनुहुन्छ। द्वितीयम् नदते काङ्क्षम् स्तम्भय प्राणिनाम् गतिम् विधि विदुर्ण चाटेन शत्रुर मारणे च प्रयोजनम्। आज ती नादहरूको माध्यमबाट विभिन्न प्रकारले सिद्धिहरू प्रयोग गर्न सकिन्छ। उच्चाटन मारण आदि प्रयोग गर्नको निमित्त पनि आज यी विभिन्न प्रकारका सिद्धिहरू प्राप्त गर्न सकिन्छ भनेर बताउनु भएको छ। अब त्यो भित्र धेरै नपुसौं। पाँचौँ नाद जुन छ बीडा, जुन योगीहरूले निरन्तर सुनिराख्नु पर्दछ, यस्तो प्रकारले नादको विषयमा बताउनुहुन्छ। वंशी नाद ध्यान गर्नेवाला योगीहरूले सबै तत्वलाई प्राप्त गर्नको निमित्त वंशीको नाद श्रवण गर्नुपर्दछ भनेर बताउनुभयो। र शङ्खनाद अनुसन्धान गर्नको निमित्त विभिन्न प्रकारका इच्छा अनुसार रूप धारण गर्नको निमित्त अन्तर्धान हुनको निमित्त प्रकट हुनको निमित्त शङ्ख नादहरू श्रवण गर्नुपर्दछ। तब मात्र त्यस्ता सिद्धि प्राप्त हुन्छन्। एकाग्र मनले जब नित्य प्रति ब्रह्मरूपी तुङ्कारलाई ध्यान गर्दछ, त्यसका सम्पूर्ण इच्छाहरू वस्तुमा परिणत हुन्छन् महाराज। सम्पूर्ण संकल्पहरू वस्तुमा परिणत हुन्छन्, विभिन्न चमत्कारहरू गर्न सक्दछन् भनेर बताउनुभयो। ती सर्वदर्शी अत्यन्तै सर्वज्ञ सबैका मनलाई पढ्नेवाला, सबैका हृदयमा के चलेको छ, सबैका भाग्य कस्ता छन् सबै जान्नेवाला, विकारहरूबाट युक्त नभएका साक्षात शिवस्वरूप नै हुन्छन् भनेर नौवटा नाद श्रवण गर्ने योगीहरूका विषयमा वर्णन गर्नुभएको छ। र देवी माता दङ्ग परेर सोध्नुहुन्छ।

तम यदि प्रभो हे भगवान एकदम योग आकाश योग आकाशबाट उत्पन्न भएको वायु पद कसरी प्राप्त गर्न सकिन्छ हजुरले बताइबस्छ सुनेर आज माता भगवतीले आज सुन्नु भएको छ आज भगवान शिवले विभिन्न प्रकारले हृदयमा स्थित रहनेवाला वायुलाई अग्नि वायुद्वारा अग्निको प्रदीप्त गर्नको निमित्त विभिन्न प्रकारले प्राणायामको माध्यमबाट गर्न सकिन्छ भनेर बताउनु भयो प्राणायाम गर्ने तरिकाहरू बताउनु भएको छ र यहाँ विभिन्न प्रकारले दसवटा औंलाहरू यसरी अगाडि लिएर आउनु भएको छ देव सहस्रको नेत्र पादस्त सहस्रक पृथ्वी सर्ववावृत्य सोग्रतिष्ठिर सांगुलम प्राणायामको समयमा जसले ध्यान गर्न प्राणायामबाट शुरू गर्दछ त्यस्ताले हजारौं शिर भएका भगवानको याद गर्नु नेत्र आँखाहरू हजारौं खुट्टाहरू हजारौं भएका र विभिन्न प्रकारले हजारौं हजारौं सारा संसारमा व्यापक भएका यस्ता परमात्माको ध्यान गर्नुपर्दछ र विभिन्न प्रकारले नाकहरूबाट बन्द गरेर सूर्य र चन्द्र नाडीबाट पालै पालो श्वासलाई तान्ने पहिला एउटाबाट तान्यो फेरि रोक्ने फेरि अर्कोबाट थाल्ने फेरि एकैछिन रोकिने फेरि तान्ने यस्तो प्रकारले प्राणायाम गर्ने विषयमा यहाँ बताउनु भएको छ र सूर्य नाडी र चन्द्र नाडी जब एकाकार हुन्छन् सुषुम्ना नाडीको उत्पत्ति हुन्छ सुषुम्ना नाडी बीचबाट जसै उत्पत्ति हुन्छ जसै हाम्रो चेतना सुषुम्ना नाडीमा चढ्छ त्यस पछाडि हामीमा चमत्कार हुन थाल्दछ महाराज आज यहाँ बताउनुहुन्छ र एकान्त स्थानमा बस्नुपर्दछ कोलाहल नभएको ठाउँमा बसेर शान्तसँग विभिन्न प्रकारले यस्ता कामहरू आलस्य रहित भएर योगीले बस्नुपर्दछ योगीले विभिन्न प्रकारले आज प्राणायाम गरेर भगवानको चिन्तन गर्यो भने आज ती नादहरूलाई श्रवण गर्न सजिलो हुन्छ भनेर बताउनुभयो तर यहाँ बताउनुहुन्छ ततस्तो तमसी ध्यायन पश्यति ज्योतिरैश्वरम श्वेतम रक्तम तथा पीतम कृष्णम इन्द्र धनुष प्रभम आज नेत्रहरू आज औंलाले अलिअलि दबाउने यो ब्रह्मज्ञानको एउटा विधि हो अहिले यही विधिलाई प्रयोग गरेर विभिन्न प्रकारका चमत्कारहरू योगीहरूले गरेका छन् अहिलेको समयमा पनि छन् यसरी आँखाको अगाडि यहाँ बीचमा तेस्रो नेत्रमा चोर औंला राख्ने र आँखामा दुईटा आँखामा यसरी औंलाहरू राखेर अलिअलि दबाउने मसल्ने के अलिअलि मालिस गर्ने आँखालाई त्यति गरेपछि के हुन्छ त भन्दा तारम पश्चन ध्यायन मुहूर्तम अर्धम तमेक भावोपि त्यहाँभित्र ताराहरू उदय हुन्छन् ताराहरू देखिन्छ झलक र झुलुक हुन थाल्छ यहाँ झलक र यसरी यस्तो गरेर यस्तो गर्ने अनि यहाँ आँखाहरू दबाउने र यो गरेपछि ताराहरू देख्न थाल्दछन् त्यो केही समय एकाग्र चित्त भएर त्यही ताराहरूलाई हेर्नुपर्दछ ततस्तो तमसी ध्यायन पश्यति ज्योतिरैश्वरम श्वेतम रक्तम तथा पीतम कृष्णमिन्द्र धनुष प्रभम यस्तो प्रकारले देखेका अन्धकारमा ती ताराहरू जब प्रकट हुन थाल्दछन् त्यति बेला त्यो तारा राता पहेँला र काला रंगका विभिन्न प्रकारका इन्द्र धनुषहरू बनेका विभिन्न प्रकारले कान्तिमय तेज देखिन थाल्दछन् र भ्रुवर मध्ये दुईटा आँखाको बीचमा जहाँ तिलक लगाइन्छ भ्रुवर मध्ये ललाटस्तम बालार्का समते

0: तिलकलाई त्यही स्थानमा अत्यन्तै साना सूर्य जस्ता तेजीला त्यहाँ प्रकट हुन थाल्दछन्। बडा तेजीला हुन्छन् ती, बडा उज्यालो बनाउँदै बनाउँदै सम्पूर्ण इच्छाहरूलाई तिनले त्यहाँ प्रदान गर्न थाल्दछन्। सारा मनवांछित इच्छाहरू पूरा गर्न थाल्दछन् र त्यहाँ विभिन्न प्रकारले त्यो प्रकाशको मात्रा बढ्दै जान्छ। कारण प्रसमावेशम परकाया प्रवेशनम अनिमादि गुणावाप्तिर मन शान्त अवलोकनम। यसलाई निरन्तर अभ्यास गर्नाले योगीहरूको मन शान्त हुन्छ र विभिन्न प्रकारका कारणहरूको पनि शान्ति हुन्छ। अब त्यसमा फेरि छुट्टै व्याख्या हुन्छ, कति गाह्रो छ कारणहरूको शान्ति हुन्छ र आवेश परकाया प्रवेश अणिमा आदि गरिएका आठवटा सिद्धिहरू पनि प्राप्त गर्नलाई भ्रिकुटीको मध्यमा तेस्रो नेत्र खुल्नै पर्दछ। यही कुरा बताउनुहुन्छ। यो तेस्रो नेत्र खुलेर यहाँबाट जब प्रकाश देखिन थाल्छ त्यस पछाडि विभिन्न प्रकारका सिद्धिहरू आउन थाल्दछन् महाराज। ती सिद्धिहरू त्यहीबाट हामीले ती सिद्धिहरू प्राप्त गर्न सजिलो हुन्छ भनेर बताउनु भएको छ। श्रुत ध्यान सम्पन्न नाना शास्त्र विशारद ज्ञानिनो प्रेमिमुह्यन्ते पूर्व कर्म बसानुगा। वेद अध्ययन विभिन्न प्रकारले सम्पन्न गरेका अनेक शास्त्रमा प्रवीण भएका ज्ञानी विद्वानहरू पनि आफ्नो पूर्वजन्मको कर्महरूद्वारा बसबिर भएर मोहित भइरहेका हुन्छन्। यस्ता सम्पूर्ण कर्मको जालमा बाँधेकाहरू यी अन्धा जस्ता हुन रहे, यिनीहरूले केही पनि मिसो पाउँदैनन्। अहिले यो दुईटा नेत्रहरू छन्, यी नेत्रहरूले बाहिरी संसार मात्रै देखेको छ क्या। जब तेस्रो नेत्र खुल्दछ त्यस पछाडि सूक्ष्म लोक पनि जब दर्शन हुन थाल्छ तब मात्र हाम्रो नेत्र खुलेको मानिन्छ। अहिले त हामीलाई अन्धै भन्नुभयो, यिनीहरू अन्धा जस्ता हुन्, यिनीहरूले बाहिर मात्रै देख्छन्, बाहिर मात्रै सुन्दछन्, यिनीहरू बहिरा हुन रे, भित्र अनाथनाथ सुनेकै छैन र भित्री सूक्ष्म जगतको ज्योति देखेकै छैन, त्यो नदेखन जतिसम्म यिनीहरू अन्धा हुन् बहिरा हुन् यिनीहरूको कामै छैन भन्नुभयो। सूर्यको समान वर्णवाला अन्धकारदेखि पर परम पुरुषलाई आज योगीहरूले जान्दछन् र मृत्युलाई अतिक्रमण गर्दछन्। मुक्त हुनको लागि यही उपाय छ, अरू कुनै पनि उपाय छैन। नान्या पन्था विद्यते प्रायणाय, यहाँ बताउनु भयो, त्वमेव विदित्वाति मृत्युमेति नान्या पन्था विद्यते प्रायणाय, यहाँ पनि भन्दैन भन्नुहुन्छ। भगवानलाई जान्ने र भगवानलाई देखेर साक्षात्कार गरेर मात्र मुक्ति प्राप्त गर्न सक्छ, अरू कुनै पनि बाटो छैन महाराज। अरू सम्पूर्ण बाटोहरू यही प्राप्ति गर्नको निमित्त हो भनेर भनिदिनु भएको छ। जहाँ भन्नु जे कथित सम्यक तेजसो विधि उत्तम कालम जित्वा यथा योगी चामर तम प्रपाद्यते। आज तेज एकदम तेज तत्वको चिन्तन उत्तम विधिले तिमीलाई मैले बताइदिइसके, शब्द ब्रह्मको चिन्तन तिमीलाई मैले बताइदिइसके। विभिन्न प्रकारले योगीहरूले अमृतत्वलाई प्राप्त गर्नको निमित्त अब तिमीहरूलाई मैले अमृत पानको विधि बताउँछु भनेर भन्नुभयो र अमृत पानको विधि बताउँदा के गर्नुभयो त भन्दा सम्पूर्ण प्राणीहरूलाई आज उद्धार गर्न गर्नु त भगवान शिवले पार्वतीलाई भन्नुभयो, हेर पार्वती समाकुञ्जा व्यस्त दोगी रसनाम तालुकम प्रति ल सुन्नुहोस् है नन्देर समय समाकुञ्चा व्यस्य द्योगी रसनाम तालुकम प्रति किञ्चित कालान्तरेणैव क्रमात् प्राप्नोति लम्बिकाम। जिउरोलाई माथि तालुमा ल्याएर सटाउने अरे, एकदम जिउरोलाई माथि ल्याएर एकदम त्यसलाई चाहिँ यसरी दुबारेर माथि ल्याएर अभ्यास गर्ने, जिउरोमा एकदम राम्रो तरिकाबाट माथि सटाउनु पर्दछ। त्यसले विभिन्न प्रकारका सिद्धिहरू प्राप्त गर्छन्। तालुमा सटेको एकदम टाँसिएर अभ्यास गरे निरन्तर लामो समयसम्म गरे भने बडा दिव्य प्रकारको अमृत माथिबाट झर्न थाल्छ, त्यो अमृत माथिबाट चुइन थाल्छ। त्यही अमृतलाई निरन्तर पान गरेर योगीहरू अमरत्वलाई प्राप्त गर्दछन्। हाम्रो शरीरभित्र के छैन त्यही पिबन्नेव सदा योगी सोमरत्वम हि गच्छति, त्यसैलाई पिएर आज योगीहरू अमरत्वलाई प्राप्त गरिरहेका हुन्छन् महाराज। जसरी हातले निचरेर विभिन्न प्रकारले यसरी निचरेर रस निकालिन्छ नि, त्यस्तै प्रकारले आज लम्बिकाग्रको माध्यमबाट निर्मल एकदम कमल बिन्दुको समान देवताहरूलाई पनि आनन्द दिनेवाला अमृतपान आज हामीले यहाँ तालुको माध्यमबाट देव्रोलाई माथि खेचरी मुद्रा पनि भन्छन् कसैले माथि यसरी सटाएर तालुमा सटाएर अभ्यास गरिराख्यो भने आज त्यहाँ अमृतपान हामीले गर्न पाइन्छ। योगीहरूलाई यहाँ यस्तो प्रकारले ब्रह्मज्ञान दिनुभयो र पार्वती बडा आनन्द दिनुभएको छ, बडा आनन्दले सुन्नुभएको छ महाराज। र आज यहाँ आभा मण्डल हेर्ने विधि बताउनु भयो। हेर्नुहोस् छाया पुरुषको दर्शन, छाया पुरुषको दर्शन हेर्न पछाडि सूर्य यता पश्चिमतिर सूर्य जानुभएको छ भने पूर्वतिर फर्किने आफ्नै छाया हेर्ने हेरेको आभा मण्डलको दर्शन। योगीहरूको विषय हो, अब हामी त सुन्ने आनन्द लिने हो कि। योगीहरूले यस्तो गरेका हुन्छन्, यस्तो गर्नाले ब्रह्म प्राप्ति हुन्छ, ब्रह्महत्या जस्ता पापहरू पनि छुट्छन् र यस्ता छाया यस्ता आभा मण्डलबाट आफ्नो भविष्य पनि जान्न सकिन्छ। आभा मण्डल कस्तो कस्तो प्रकारको हुन्छ, शुक्ल वर्णको सेतो आफ्नो छाया देखियो भने धर्मको वृद्धि हुँदैछ भनेर बुझ्नु पर्दछ, कालो आभा मण्डल देखियो भने पापको वृद्धि हुँदैछ भनेर जान्नु पर्दछ, रातो आभा मण्डल देखियो भने अब म बन्धनमा पर्दैछु भनेर जान्नु पर्दछ, पहेँलो आभा मण्डल देखियो भने शत्रु बाधा हुँदैछ भनेर बुझ्नु पर्दछ भनेर यहाँ बताउनु भयो। र यहाँ आभा मण्डल हेर्दाखेरि विभिन्न प्रकारले आभा मण्डल हेर्दा यदि आफ्नो नाक देखिएन कतिलरी भने अब मेरा बन्धुमा कोही न कोही मर्दैछन् भनेर बुझ्नु, यदि मुखै देखिएन भने अब मलाई खानाको समस्या पर्छ भनेर बुझ्नु, कमर देखिएन भने मेरी स्त्री मर्दैछिन् भनेर बुझ्नु, यदि जाँघहरू देखिएनन् भने धनको नाश हुँदैछ भनेर बुझ्नु पर्दछ आभा मण्डल हेर्दा, यदि पाहुहरू देखिएनन् भने अब विदेश गमन हुँदैछ भनेर बुझ्नु पर्दछ। विभिन्न प्रकारले यस्तो आभा मण्डल हेर्नु पर्दछ रानी भनेर आज पार्वती मातालाई बताउनु भयो। र यहाँ के भन्नुहुन्छ भन्दाखेरि आभा मण्डल बडा दिव्य हाम्रो भविष्यलाई बताउनेवाला छ, यदि शिर देखिएन आभा मण्डल हेर्दाखेरि भन्दा छ महिनाभित्र अब मेरो अजानी बेला भयो भनेर बुझ्नु पर्दछ भनेर आज योगीहरूलाई यस्तो प्रकारले बताउनु भएको छ महाराज। र कुण्डलिनीको विषयमा आज वर्णन गर्नुहुन्छ, लिखेते लोके या सर्पी कृत कुण्डली सा मात्र यान संस्थापी दृश्यते न च पठ्यते। यस्तो प्रकारले हाम्रो मूलाधारमा बडा दिव्य प्रकारले कुण्डलिनी सर्प जस्तो स्वरूप धारण गरेर बस्नु भएको छ, सारा जगतलाई त्यो सर्पका आकारमा आज त्यही भगवानको ज्योति त्यो शक्ति स्वरूपमा माता भगवतीले त्यो कुण्डली मारेर यो जगतलाई आफूमा स्थित गर्नुभएको छ। दृश्य अदृश्य अचल नित्य अव्यक्त अव्यक्त सारा सम्पूर्ण चीजहरूलाई कुण्डलिनी त्यो बिन्दुमालिनी माता भगवतीले सर्पको जस्तो आकार गरेर लपेटेर राख्नु भएको, आज हाम्रो शरीरभित्र पनि विभिन्न प्रकारले त्यही कुण्डलिनी शक्ति रहेको कुरा बताउनु भयो। र योगीहरूले कुण्डलिनी जागृति गरेर त्यो शक्तिहरूद्वारा पनि विभिन्न सिद्धिहरू प्राप्त गर्दछन् भनेर बताउनु भएको छ महाराज। अभ्यासले विभिन्न प्रकारका सिद्धि उत्पन्न हुन्छन् र सिद्धिहरूले अगाडि बढ्नबाट रोक्छन् फेरि, त्यसकारणले सावधान हुनुपर्छ योगीहरूलाई भनेर बताउनु भएको छ। र आजको कथाबाट हामी विश्राम लिन्छौं, भोलिको कथामा भगवान शिवका विभिन्न ज्योतिर्लिङ्गहरू कसरी कुन कुन प्रभावले आज प्रकाशित भए, भगवान पशुपतिनाथ, भगवान विश्वनाथ, भगवान केदारनाथ, बद्रीनाथ यस्ता विभिन्न द्वादश ज्योतिर्लिङ्ग त्रयोदश ज्योतिर्लिङ्गहरूको विषयमा भोलि हामीले वर्णन सुन्नेछौ र पर्सिबाट अर्को पुराण श्रवण गर्नेछौ भन्दै आजको कथाबाट विस्तार हुनेछौ। अब सबैजना अगाडि आउनुहोला, अब केही सचिवालयको सूचना हामी सुनेर भजन गाएर आरती गरेर हामी सबै जाने हो। सामस राशि भगवानको, संत भगवानको, गौ माताको, सद्गुरुदेव भगवानको
1: जय हो। कृष्ण प्रसाद बास्तोला, ललित बास्तोला, रत्ननगर 12 1555 प्रदान गर्नुभएको छ। कृष्ण प्रसाद बास्तोलाजी आएर रुद्राक्ष लिनुहोला। म्याटमा बस्नुभएको सबै आमाहरू भक्तहरू उठ्नुहोला, भ्याइन्छ भने आफ्नो आफ्नो म्याट पठाइदिनुहोला, नभ्याए हाम्रो स्वयंसेवक दादाहरू अन्य भक्तहरू लाग्नुभएको छ किनकि पुण्य कमाएर जाने। अनि सबै नाच्ने हाम्रा कर्ताजीहरू अब आरतीको लागि कम्पेयर भएर आइदिनु होला। अब सबै कोही खाली नभइकन नाच्ने, विशेष सक्दै नसक्ने अवस्था छ भने आफ्नो ठाउँमा आओ। अनि अगाडि आएर हाम्रो महेन्द्र प्रधानाङ्ग दादा पनि नाच्नु पर्यो आज। ल दाजी अगाडि आउनु पर्यो।

0: हो।
1: आदरणीय सज्जनवृन्द, भोलि हाम्रो 10 बजे नै कार्यक्रम शुरू हुनेछ भजन प्रतियोगिताको अन्तिम। भोलि हाम्रो अन्तिम प्रतियोगिता छ, जो अहिलेसम्म 16 गतेदेखि भएको भजन प्रतियोगितामा फाइनलमा जानको लागि अन्तिम चरणको लागि छनौट भएका सबै टिम 27-28 वटा टिमको बीचमा भोलि प्रतिस्पर्धा हुँदैछ। 10 बजेदेखि नै कार्यक्रम शुरू हुनेछ। तपाईँहरू पनि त्यो आनन्द लिन चाहनुहुन्छ भने दिनभरि नाच्न पाइन्छ, राम्रा राम्रा भजन सुन्न पाइन्छ। हजुरहरूले प्रचार प्रसार पनि गरिदिनु होला, हजुरहरू पनि बेलैमा आउनु होला।

0: पेट्रोलको चिन्ता छाडिदिनुहोस् जब तपाईँ आफै नै प्रो हुनुहुन्छ। याङ्गो प्रो एपमा 3 ट्रिप पुरा गर्नुहोस्, बोनस पाउनुहोस् र इन्धन खर्च सहजै उठाउनुहोस्। थप आमदानी अब सिधै आफ्नो खल्तीमा। अहिले नै याङ्गो प्रो एप डाउनलोड गर्नुहोस्।
1: बागेश्वरी माताको, गौ माताको, हनुमानजी महाराजको, विघ्नहर्ता गणपति महाराजको, जगज्जननी जगदम्बा नवदुर्गा भवानीको, आजको आनन्दको, कोटि हो महायज्ञको, ओम हर हर हर हर महादेव शम्भो, ओम जय श्री राधे श्याम। अब वल्लभ प्रसादको आधिकारिक भयौं हामी। पढाए पढाए पाठ स्वरदुना आठ, यहाँ आरतीको हुँदैछ, अब प्रसाद लानको हतार। त्यति पनि केस कथा सुन नारायण हरि। ल अब प्रसाद लिएर जानुस्। श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघका अध्यक्ष तथा कोट्यम महायज्ञका संयोजक एवं यस महायज्ञका मूलकर्ता श्री प्रेमनिधि भारद्वाजज्यू, यसै संस्थाका उपाध्यक्ष श्री सीताकुमारी बास्तोलाज्यू, यसै संस्थाका महासचिव तथा कोटियों महायज्ञका धार्मिक सम्पदा तथा आमा समूह समन्वयकर्ता श्री रामप्रसाद गौतमज्यू, श्री सनातन सांस्कृतिक यसै संस्थाका कोषाध्यक्ष श्री राजेन्द्र प्रसाद आचार्यज्यू, सहसचिव श्री सुभाष घिमिरेज्यू, सदस्यहरू श्री हरिशरण तिमिल सेनाज्यू, श्री दिल्ली राम दवाड़ीज्यू, पण्डित श्री सुदर्शन सुवेदीज्यू, श्री महाप्रसाद सिलवालज्यू, श्री शीतल कणिलज्यू, श्री कृष्ण कुमारी बानियाज्यू, श्री होमनाथ सापकोटाज्यू लगायत प्रशस्त श्रद्धालुहरूका अनुपम सहयोग, सद्भाव र सत्प्रयासले यो कोटियम अत्यन्तै निर्विघ्नताको साथमा सुसम्पन्नताको

0: जसले हामीलाई विश्वास लाग्दैन मान्छे पानीमाथि हिँड्थे भन्ने हामीले कथा सुन्यौँ होइन, पानीमाथि हिँड्ने उहाँ हिँडेको देखेको छैन तर पद्मासन लगाएर पानीमा पूर्ण रूपमा काली गण्डकीमा पद्मासन लगाएर अहिले हामीले परीक्षण गर्न सक्छौँ काली यहाँ नारायणीमा लगेर यस्तो सिद्ध पुरुष आउनु भएको छ जसको ज्योतिष विधामा नेपालमा सबैभन्दा बढी बिकेको पुस्तक यस्तो पुस्तक रच्ने आदरणीय योग गुरु अत्यन्तै वरिष्ठ ज्योतिष श्रद्धेय श्री देवमणि बस्याल गुरुदेवलाई मैले माइक्रोफोनमा आमन्त्रण गरे गुरुदेव यहीँ आउनुहोला पाँच सात मिनट गुरुदेवका वाणी सुनौ यो मौका पाइँदैन अनि हामी आरतीमा सोझै आरतीमा प्रवेश गरेर जाउँला विन्ती गर्छु उहाँ नजदिकको होइन टाढाबाट मालुङ्गा स्याङ्जा मालुङ्गाबाट आउनुभएको छ हाम्रो कार्यक्रमको सफलताको कामना गर्दै ल मैले माइक्रोफोनमा बोलाएँ हजुरहरूले श्रद्धाले पाँच सात मिनट सुनिदिनुहोस् अनि हामी आरतीमा प्रवेश गरौंला ओम
1: ओम श्री परमात्मने नमः।

कृष्णं वन्दे जगद्गुरुं कृष्णं वन्दे जगद्गुरुं। हाम्रा अत्यन्तै धार्मिक व्यक्तित्व हजुरहरूलाई मिठासपूर्वक कथा श्रवण गराउनुभएका गुरुदेव र यहाँ मञ्चमा आउनुभएका सम्पूर्ण भक्तजनहरूलाई हृदयता आभार तथा नमन गर्न चाहन्छु। धेरै छोटो समय छ, मैले सधैँ समयलाई भगवान मान्ने गरेको छु, त्यसकारणले उहाँले केही विषयमा योगको विषयमा बोलिदिनुहोस् भनेको कारणले मैले योगको विषयमा बोल्ने प्रयत्न गरेको छु। योग अत्यन्तै विशाल समुद्र भएको कारणले हामीले योगलाई यसरी इन्द्रिय माध्यमबाट हामीले व्यक्त गर्न सक्दैनौ, तर पनि केही प्रयत्न गर्ने प्रयास गर्छु। सरल र सहज तरिकाबाट सबैले बुझिन सक्ने हिसाबले मैले प्रयत्न गर्नेछु। योगी नरहरिनाथ उहाँ पनि योगी भएको कारणले विश्वभरि उहाँको सुवास छरिराखेको छ। उहाँले शरीरलाई छोडेर गए पनि उहाँको सुवास, उहाँको जुन चेतना फैलिराखेको छ, त्यसलाई चेतनालाई फैलाउनको लागि मात्र योगले सम्भव छ। तपाईँ हामीहरूले सुन्ने गरेका छौँ शरीरलाई तोडमोड गर्न सक्ने, बङ्ग्याउन सक्यो भने योग हुन्छ भन्ने विषय, तर त्यति मात्रै योग होइन। त्यो त एक प्रकारको आसन हो, अष्टाङ्ग योग अन्तर्गतको एउटा अङ्ग हो। योग भनेको व्यापक छ, त्यसको बारेमा थोरै हजुरलाई मैले एउटा दृष्टान्त दिएर बुझाउने प्रयास गर्छु। योग भनेको एक समग्र पुष्पित पुष्प हो, फूल हो, त्यहाँ सुगन्ध आएको पुष्प जस्तो फूल हो, बगैँचा हो। अब यस अर्थमा हामीले हेर्ने हो भने सहज रूपमा हामीले बुझ्न सहज पनि हुन्छ। अब एउटा फूलको बगैँचालाई हेरौँ, एउटा त्यहाँ फुलिरहेको पुष्पलाई हेरौँ, त्यसै गरेर हामीले आफ्नो शरीरलाई हेरौँ, के हो त भन्ने कुरा हामीले बुझिन्छ। अष्टाङ्ग योग अन्तर्गत महर्षि पतञ्जलीले जुन प्रतिपादन गर्नुभएको अष्टाङ्ग योग छ, सबैलाई सहज रूपमा बुझ्न सहज होस्, सबैलाई त्यो कैवल्य प्राप्ति होस् भनेर उहाँले प्रतिपादन गरिदिनु भएको जुन पतञ्जल योग सूत्र छ, त्यस अन्तर्गतको अष्टाङ्ग योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरेर आठवटा छन्। अब हामीले यसलाई दृष्टान्तबाट सम्झ्यौं। यम भनेको हाम्रो उर्वर भूमि हो, उर्वर भूमि जस्तो माटो। यम, यम भित्र अहिंसा, सत्य, अस्त्य, ब्रह्मचर्य र अपरिग्रह पाँचवटा हुन्छन्। उर्वर भूमि, यिनी माध्यमबाट मात्रै केही त्यहाँ रोपेका बीजहरू उम्रन सक्छन्, राम्रो हुन सक्छन्। यदि त्यो केमिकल युक्त भयो, दोष युक्त भयो भने त्यसले कैवल्य प्राप्ति गर्न दिँदैन, बीउलाई अङ्कुरित हुन दिँदैन। यम अन्तर्गत पहिलो अष्टाङ्ग योगको दोस्रोमा पर्छ नियम। नियम भनेको दिव्य बीज हो, दिव्य बीज जुन माटो, मलिलो माटो

उर्वरित माटोमा जुन बीजलाई हामीले रोप्छौ त्यो बीज पनि यदि राम्रो भएन भने, माटो त राम्रो छ तर बीज राम्रो भएन भने त्यसले पनि राम्ररी प्रतिफल दिन सक्दैन। नियमभित्र शौच सन्तोष तप स्वाध्याय र ईश्वर परिधान पाँच प्रकारका हुन्छन् यसभित्र पनि। यसले गर्दा बीजलाई अत्यन्तै दिव्य बनाइदिन्छ, दोष मुक्त गराइदिन्छ। यदि दोष युक्त थियो भने पनि त्यसलाई दोष मुक्त गराइदिन्छ नियमले। तपाईँ हामीले बुझेको योग अब आउँछ तेस्रोमा आसन। त्यो आसन भनेको के हो भने हामीले शरीरलाई तोडमोड गर्ने अनेक छ नि आसनहरू, 84 लाख आसन छन्। 84 लाख आसन मध्येमा ऋषि महर्षिहरूले 84 वटा सिद्ध आसन बताउनु भएको छ, 84 वटा सिद्ध आसन। तर हामीले आसन कुन गर्नुपर्छ भन्ने विषयमा हामीले जान्नुपर्छ। प्रत्येक व्यक्तिलाई सहज रूपमा कुन आसन उसलाई सजिलो छ, जीवनमा एउटा मात्रै आसन सिद्धि गरे पनि उसले कैवल्य प्राप्त गर्न सक्छ। आसनलाई हामीले के मान्नुपर्छ भने यदि त्यो बगैँचामा फुलिरहेको फूलको जरा हो, त्यो फूलको वृक्षको जरा हो, यदि जरा स्थिर भएर बस्न सकेन भने वृक्ष अडिन सक्दैन। शरीरलाई पुष्ट गर्नलाई, प्राणलाई दृढ गर्नको लागि, मनलाई स्थिर गर्नको लागि हामीलाई आसनको आवश्यक पर्छ। त्यस कारणले वृक्षको जरा नै आसन हो, सहज रूपमा बताएको छु हजुरहरूलाई दृष्टान्त दिएर। अब हाम्रो प्राणायाम भन्ने हुन्छ, चौथो अङ्ग हो। अझै पनि हामीहरू समाधिको अवस्थामा आउन सक्दैनौ, यति गर्दाखेरि पनि हामीले त एकै दिना बसेर हामीलाई समाधि घटित हुनुपर्नेछ। तपाईँहरूले रोपेको बीज त कति टाइम लागेर फल्ने फुल्ने गर्छ भने हामीलाई एकै दिनमा प्रकृतिले कसैलाई पनि तत्काल दिँदैन, संयोगवश दिँदैन, ऊ प्रक्रियागत रूपमा पुरै गणितको हिसाबमा चलेको हुन्छ। त्यस कारणले प्राणायाममा आउँछ। प्राणायाम भनेको रस प्रवाह हो। जराबाट जसरी रसहरू पृथ्वीबाट लिन्छ त्यो रस प्रत्येक हाँगा बिगाहरूमा फैलाउँछ। त्यस्तै चाहिँ प्राणायामले शरीरलाई पुष्ट गर्छ, प्राणलाई दृढ गर्छ, चेतनालाई, मनलाई शक्ति प्रदान गर्छ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनु यो हो रेडियो साहिनु 99.8 मेगाहर्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुँदैन नुवा, सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि मौसम अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, हुमल दुई, हुमल पाँच, हुमल छ र हुमल सात लगाउने।
8: खेतमा पानी जमाइ राख्ने।
9: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: शिक्षा कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।
5: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
1: रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट, अग्रवाल र गोल्छा सहित 39 जना विरूद्ध मुद्दा दर्ता। काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु। स्टेयरिङको सन्तुलन गुम्दा दुर्घटना।
2: चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खिस्केपछि उसले चाहिँ स्टेयरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
0: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन। आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग। विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई

0: बसाउन खोजेको आरोप।
1: प्रश्न गर्ने सांसदलाई तपाईँको कानको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
0: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य

0: किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशले पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
1: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका आठ जना मध्ये चार जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका दुई बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित आठ जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य सोह्र जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षा कर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
2: आठ जना मृतक मध्ये चार जना आइडेन्टिफाई भएको छ। एकजना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अर्को इन्द्र बहादुर झाकी हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउन्ड। अनि अर्को प्यारीमाया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका, एउटा नम्बर 8 घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बमबहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा दुईजना गम्भीर घाइतेको एसएसयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइ अनुसार चाहिँ अहिलेको त्यो थायराइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
1: तीन दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
3: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याप थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
1: सरकारको यो निर्णयसँगै रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाण्डु महानगरका 35 वटै वडाभित्र अतिक्रमणमा परेका करिब 1859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
4: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छु सभा महोदय।
1: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस, नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
0: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको कानको फाइल खोल्छु भन्नु संसदीय मर्यादा

0: माथिको अपमान हो. संसदमा धम्की नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस नीति विमर्शको थलो हो. यतातिर हामी सबै गम्भीर बनौ. राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो. सभामा
1: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो. पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो.
2: विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हो, घटाएकै हो भन्नुहुन्छ. त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन, त्यसो पाइँदैन. जति पेज हो त्यति पेज हो. संसदले सुनाइ क्याबिनेटले सुनाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारेपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त ऊ हुन्छ त. प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्.
1: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ. सभामुख डोल प्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो. आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ. अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ. मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो. समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्. समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ. साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ. मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो. सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो. मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26.63 अर्ब रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ. यस्तै सुलभ अग्रवाल विरूद्ध 25.59 अर्ब रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52.50 करोड़ रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो.
3: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा मुद्दा दायर भयो. अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका दुईजना प्रतिवादीलाई चाहिँ बयान कार्य शुरू भएको छ आजदेखि. अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा उपस्थित गराउने, बयान गराउने, दकाउन पुर्याएर अब फैसला गर्ने प्रक्रिया हुन्छ. बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ. जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26.63 करोड़ 27,71,59 रूपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ.
1: साझा खबरमा अब विदेशको खबर. भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ. एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ. र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ. तालिका अनुसार खेल पाउने 1 बजे शुरू हुनेछ. भोलि बिहान भने 7 बजे अमेरिका र पाराग्वे बीच खेल हुनेछ. यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ. मेक्सिको ग्वाडा लजा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो. सुशीला.
0: श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
4: वर्ग खमा छन् ऊ उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँ पनि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
0: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो, सरोकारवाला निकायको भनाई रिपोर्ट सँगै प्रत्येक 10 बाल बालिकामा 8 जना कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
10: सिन्धुपाल्चोकको चौतारा साँगाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
11: राम्रै भएको छ, 300 जति केजी मिलेको छ।
10: चौतारा साँगाचोगढीतिर ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढ़ेको छ। गत वर्ष 1 टनलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
4: वर्ग खमा छन् ऊ उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँ पनि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाल्ने हिजो मात्रै, त्यही अनुसारले एउटा टनलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
10: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेर करिब 60,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
12: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्,
11: मल्चिङ प्लास्टिकका कुराहरू छन्, पाइडे ड्युरेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
10: दुई वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगडी नगरपालिका उपप्रमुख सीता थापा:
12: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौँ। यो किरा जन्ने रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
10: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेल भित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक।
14: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
13: कृषिमा बालबालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बालबालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बालबालिका मध्ये 8 जना बालबालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाश चन्दले छलफल गर्नुभएको छ।
14: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
16: कति उमेर अथवा कुन उमेर समूहका बाल बालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
14: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकाले अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने, ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आयोगको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अहिले पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
16: स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरोस् भन्नको लागि चाहिँ के काम गरिराख्नुभएको छ?
12: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हामीले चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मरुसले भन्नुभएको
16: 87%
12: कुराकानी गर्दा बाल श्रम र बालकामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बाल बालिकालाई कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषालीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ। दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ। हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ, कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ, त्यसले पनि डिटर्माइन गर्छ कि बाल बालिकाहरू कति जोखिमदामा रहेको छ।
16: त्यो काम गरे बापत उसले ज्याला पाउँछ मतलब त्यसरी दिने लिने हुन्छ भने चाहिँ
12: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, तर त्यहाँनिर चाहिँ त्यो बालबालिकाले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ। तर हाम्रो कानूनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानून रूपमा ल्याउने नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बालकामको रूपमा डिफाइन गरेको, त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छु बालकाम के बाल श्रम के हो। त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
16: 12-14 वर्ष उमेरसम्मका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो। अब यसले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइरहनु भएको छ यो बारेको जानकारीको लागि?
14: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ, त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ, दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू, स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने, कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ। कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ, त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि, त्यो
16: शारीरिक
14: काम एकदमै, उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ, तर पनि हजुरहरूले कहीँ
16: भने
14: यस्ता खाले प्रविधिहरू सामान्य प्रतिनिधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सहयोग
16: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेछ त्यो भयो यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकले हुन सक्छ किसान स्वयंले हुन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै अगाडि बढ्छ
14: पक्कै छ यो दुईटै साइडमा डिमान्ड साइड र सप्लाई साइड सो दुवैमा हामी काम
16: गर्दैछौँ
14: हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषि बल कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ त्यो अहिले कार्यान्वयनको चरणमा छ विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनु हुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर छ
13: काभ्रेको बनेपाबाट रोसी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकबस दुर्घटना हुँदा मृत्यु भएका आठजना मध्ये चारजनाको शनाखत भएको छ तीन दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन् अध्ययन विशा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोमिनिया बीच प्रतिस्पर्धा हुने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि जेठ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: हेलो हेलो 1 2 3 चेक
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
3: 89.8 मेगाहर्ज 8 मेगाहर्ज

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004447 छोयो कि छोड्यो
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा सरकारको आवाज घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
2: होइन दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
3: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
2: यहाँ दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइल का चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
3: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845009486
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855-52454 9855-20454 इमेल log.logic2@gmail.com
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
6: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9875082997,
7: 9855010997।
10: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
11: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
11: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
12: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
13: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
12: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
13: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
12: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
13: सञ्चालक
12: सूर्य श्रेष्ठ,
13: एसएमपी कम्पनीको कार्यालय,
12: बाइपास रोड, भरतपुर, चितवन।
13: मोबाइल नम्बर
12: 9855060359,
13: 9855026959।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: हेलो हेलो वन टू थ्री चेक
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Why I live Sunday Muncha, Radio Sinus 89.8 MHz.
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज।
3: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्ससमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोक्का इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रम बारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लण्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइट सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चीनी सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनी समकक्षी वाङ यीसँग बेजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 वटा सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्, छन्?
2: मुख्यतः यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर तिनीहरूसित पनि त्यही कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
1: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे, परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
3: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले के केमा चाहिँ प्राथमिकता दिने भनेको छ त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
1: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेक पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
2: हाम्रो अतिक्रमण भयो, हाम्रो यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भने किन हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
1: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनु पर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौं।
4: बिहान करिब 8:30 बजेतिरको समयमा भारतीय एसएसबीको 6 जनाको टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा केही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसबीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हवल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसबी र नेपाली जनताको बीचमा अलिकति तर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साफको कमान्डमा 10 जनाको टोली गएर भारतीय एसएसबी र स्थानीय जनतालाई सतर्की हो भन्ने हिसाबले दिन गरिसकेपछि भारतीय पक्षबाट एसएसबी भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी सरसम्म चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
1: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
4: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसबीको बोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिरबाट सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसपी सरले 26 नम्बर गणको एसएसपी सरले पनि जानकारी गराइसकेपछि अहिले भन्ने छ स्थिति।
1: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन,
4: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फको पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति चाहिँ आउन सक्छ, तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ याद भएको
1: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाइ
4: हामीले त्यो उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले यता सशस्त्र प्रयोग गर्ने सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोध गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
1: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
4: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ हिजाहरू चाहिँ गराइरहेको विषय हो, सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नु जस्ने विषय हो, तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब यता डिएम साहब र यता हाम्रो प्रमुख जिल्लाधिकारीजी पनि कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान छ कुटनीतिक तहबाटै सीमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
1: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
4: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याएको छ।
1: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणेन्द्र दाहालबाट।
5: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
1: अवस्था यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 9 PM।

0: शनिबार ज्येष्ठ कृष्ण त्रयोदशी 13 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: एक अर्ब भन्दा बढ़ीको वित्तीय अपराध, 31 वर्षपछि कार्यान्वयन हुँदै रावल प्रतिवेदन, सुस्तामा फेरि तनाव, परराष्ट्र मन्त्री खनाल चीन पनि जाँदै, राष्ट्रपा महाधिवेशनको तयारी तीव्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको चीन पुग्छ कडालीको चुत्रो र गुज्रो शीर्षकको शुभ समाचार।
0: औषधीय गुण मानिने चुत्रो र गुर्जोले बजार पाएपछि अहिले स्थानीयका लागि आमदानीको राम्रो स्रोत बनेको छ। सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि वन जंगल र घर वरपर सजिलै पाइने चुत्रो र गुर्जोको संकलन गर्न यति बेला किसानहरूलाई भ्याई नभ्याई भएको छ। महत्व नबुझेर खेर गइरहेको चुत्रो र गुर्जो चिनिया कम्पनीले स्थानीयसँग खरिद गर्ने भएपछि किसानका लागि यस्ता वनस्पतिको संकलन मनज्ञ आमदानीको स्रोत बनेको छ। किसानले बिक्री गरेका यस्ता वनस्पति प्रशोधन गरी धुलो बनाएर औषधिका रूपमा चीन लैजाने गरिएको स्थानीयको भनाई छ। पूर्वी सुर्खेतको गुरूभाकोट गाउँपालिका वडा नगरपालिका वडा नम्बर 10 खरायो चौरमा संचालनमा आएको चिनिया कम्पनी युवियान बायोटेक्नोलोजी प्रणालीले किसानसँग चुत्रोको डाँठ जरालाई प्रति किलो 55 रूपियाँ र गुर्जोलाई प्रति किलो 25 रूपियाँमा किन्ने गरेको छ। 55 रोपनी जमीन भाड़ामा लिएर संचालन गरिएको प्रशोधन कम्पनीमा 3 चिनिया र 60 नेपालीले काम गर्दै आइरहेका छन्। कम मेहनत र लगानी नगरी पर्याप्त आमदानी गर्न सकिने भएपछि किसान पनि उत्साहित देखिएका छन्। दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 3 का छत्र थापा यति बेला किसानलाई आफ्नो बारीको चुत्रो संकलन गर्न दाई नभई भएको बताउनुहुन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले स्थानीय स्तरमा आय आर्जनलाई प्रवर्धन गरिरहेको छ। अहिले कर्णालीका 10 वटै जिल्लाबाट चुत्रो र गुर्जो संकलन गरेर प्रशोधन गरी चीन पठाउने गरिएको कम्पनीका व्यवस्थापक हरि कुमार श्रेष्ठले जानकारी दिनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सहकारी बैंक गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँकी नै एकनास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवीन बैंकमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन बैंकमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एक खर्ब बढ़ीको वित्तीय अपराध शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरूपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारी खरानाले पनि अरबौं रूपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ, धितोपत्र बजार, चलखेल, बीमा कम्पनीहरूको कोष दुरूपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी, ब्रोकर, बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिलको कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरूद्ध करिब 1 खर्ब 15 अर्ब रूपियाँ भन्दा बढ़ी रकम बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यवसायिक घराना शंकर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनीतिक बहस र सत्ताको दुरूपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। भट्ट र ठूला व्यापारी खराना जोड़िएको नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको यो मुद्दा अब अदालतमा प्रवेश गरेको छ। विशेष अदालतमा बिहिबार अबेर दायर यो मुद्दाको अभियोग पत्र शुक्रबार मात्र सार्वजनिक भएको छ। अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल, साहिल अग्रवाल, ब्रिकुटी, स्टक ब्रोकिङ हिमालयन रि इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स र अन्य वित्तीय संस्थासँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा बीमा कम्पनीहरूको कोष दुरूपयोग, शेयर बजारमा कृत्रिम चल खेल, निषेधित कारोबार र डिभेन्चर कारोबार मार्फत रकमको स्रोत लुकाउने तथा गैर कानूनी रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउने उद्देश्यले जटिल वित्तीय संरचना प्रयोग गरिएको निष्कर्ष सहित मुद्दा दायर गरिएको हो। पत्र अनुसार सबैभन्दा ठूलो बिगो नागदाबी भट्ट विरूद्ध गरिएको छ। भट्टसँग 26 अर्ब 63 करोड़ 27 लाख रूपियाँ बिगो नागदाबी गरिएको छ। उनीमाथि नेपाल रि इन्सुरेन्स, हिमालय रि इन्सुरेन्स, हिमालयन क्यापिटल सर्भिसेस तथा अन्य संस्थाको रकम दुरूपयोग गरी धितोपत्र बजारमा चलखेल गरेको, डिभेन्चर कारोबार मार्फत रकम शुद्धिकरण गरेको तथा गैर कानूनी स्रोतबाट प्राप्त रकमलाई वैध देखाएको आरोप छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिहिबार प्रतिनिधि सभाको रोस्टमबाटै 7 वटा करका दर हेरफेर गरेको स्वीकार गरे, तर उनले बजेट विधेयकमाथि छलफलका क्रममा प्रश्नकर्ता सांसदलाई पुराना काण्डहरू सार्वजनिक गर्ने चेतावनी पनि दिए। वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै भनेका थिए, तपाईका काण्डका बारेमा पनि हामी अनभिज्ञ छैनौ, ती पनि खुल्नेछन्। अर्थमन्त्री बनेपछि उनी पटक पटक धम्की र अहंकारपूर्ण अभिव्यक्ति दिँदै आइरहेका छन्। विगत 35 वर्षदेखिको मुलुकको असफलता भत्काउने नयाँ पुस्ता भन्ने ब्राण्ड बोकेर आएका वाग्लेलाई विज्ञ अर्थमन्त्रीका रूपमा हेरिएको छ, तर उनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। आम नागरिकहरूले अर्थतन्त्र सुधार, सुशासन र पारदर्शिताको अपेक्षा राखेका अर्थमन्त्रीले नै अहिले सबैभन्दा बढ़ी विवादित बन्दा प्रश्नहरूले घेरिएका छन्। आफूलाई अर्थतन्त्रका विज्ञ, सुधारक, नैतिकवान, सुशासनवादी, पुरानो राजनीतिक भन्दा फरक भन्ने दावी गर्ने वाग्लेको पछिल्लो कार्यशैलीमा दम्भ र अहंकार देखिन थालेको छ। वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमा करका दर हेरफेर गर्नेदेखि अर्थ विधेयक आउनु पूर्व व्यापारीलाई सूचना चुहाएर बजेटको 2 दिन अघि नै सयौं गाड़ी भित्राउन सहयोग गरेको र अरबौं राजस्व घाटा गराएको आरोप लागेको छ। प्री बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावहरू युक्त टिप्पणीका सम्बन्धमा तपाईहरूले भने जस्तै बजेट तथा कार्यक्रम ल्याउन त 5 वर्ष पर्खनै पर्ला भनेर विपक्षी सांसदहरूलाई ओठे जवाब दिएका थिए। आफू जस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमत जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहंकारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरेका छन्। अर्थमन्त्री जीमा खुब अहंकार देखियो। एमालेकी सांसद पद्मा अर्यालले भनिन्, संसदमा सबै चुनाव जितेरै आउनु भएको हो। अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावहरूलाई व्यवस्था गर्नुभयो। तपाईहरूले भने जस्तै कार्यक्रम राख्न पाँच वर्ष पर्खनुहोस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ। विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार आजको मध्याह दैनिकमा खबर छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार सातदेखि नौ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय रासपाले गरेसँगै जिल्ला स्थित नेता कार्यकर्ता उत्साह साथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुंगो भने लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले जानकारी दिनुभयो। मूल आयोजक समिति अन्तर्गत 18 उपसमिति बनेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन पनि

0: नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। केही बेर विवादको अवस्था बनेपछि पनि भारतीय सुरक्षाकर्मीहरू फर्किएका हुन्। बिहान करिब 7 बजे सुस्ता गाउँपालिका वडा नम्बर 5 स्थित थारू टोल नजिक हतियार सहित 5 जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन्। खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई आफ्नै भूमिमा फर्किन आग्रह गरेका थिए। त्यस क्रममा केही बेर भनाभन समेत भएको थियो। सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य आदम हुसेनका अनुसार एसएसबी नेपाल स्थित सशस्त्र प्रहरीको क्याम्प भन्दा पूर्वतर्फ प्रवेश गरेको थियो। स्थानीयले विरोध जनाएपछि उनीहरू फर्किएका हुन्। सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मीहरू नेपाल भूमितर्फ आएको भन्दै सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आपत्ति जनाए। जानकारी बेगर अनधिकृत रूपमा नेपाल छिरेपछि विरूद्ध हुने नै भयो। केही बेर विवादपछि दुवै देशका सुरक्षाकर्मीहरूको पहलमा अवस्था सामान्य बनाइयो, उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गल्तीका रूपमा उत्पन्न परिस्थिति भन्दै भिन्न ढंगले व्याख्या गरेको छ। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपक राज घिमिरेले सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएका भारतीय टोलीले बताएको जनाएका छन्। गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो। नेपाली सुरक्षाकर्मी तत्काल पुगेका स्थितिलाई सामान्य बनाए। उनले भने सुस्ता क्षेत्रमा केही साता यता तनाव बढ़ेको छ। सुस्तामा फेरि पनि तनाव, एसएसबी विरूद्ध प्रतिकार शीर्षकमा मध्याह दैनिकमा खबर छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वानीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा आइतबार बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ।
0: आजको कान्तपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 1.25 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा ठूलो समाचार धेरै स्पेस दिएर समाचार छापेको छ। 21 मसिर 2080 रूकुम पश्चिमको मुसिकोट एकका राजेन्द्र खड्काको मोबाइलमा बजेको घण्टीले एउटा फरक खबर ल्यायो। अमेरिका जाने बेला भयो, तुरन्त काठमाडौँ आउनु। फार्मेसी पढ़ेर रूकुमको सदरमुकाम मुसिकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुंग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली कुम्लो बोकेर आफन्त अनि कुलदेवतालाई ढोगेर घरबाट निस्किए। खबरमा यो पनि भनिएको थियो, हप्ता 10 दिनमा फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ। राजेन्द्रले यसका लागि रूकुमकै एकजनालाई केही समय अघि पासपोर्ट बुझाएका थिए। त्यसैको खबर सुखद खबर थियो उनका जानकारीका लागि। काठमाडौँ पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुवै लैजाने भनेर होटलमा पुर्याएर राखे। चौथो दिन बिहानै उनी दलालले भने अनुसार अन्य 4 जनासँग काठमाडौँबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे। त्यहाँबाट जहाजमा मुम्बई पुगे। त्यहाँ अमेरिका जान हिँडेका उनी जस्तै 80-85 जना नेपाली भेटिए। मुम्बईमा उनीहरूलाई 4 दिन राखियो। दलालले दुवै लैजाने भनेको थियो, तर के कुरा नमिलेर हो फेरि काठमाडौँ फर्काइदिए। त्यसको केही दिनपछि दलालले भने अनुसार राजेन्द्र काठमाडौँबाट सिधै यूएईको दुबई पुगे। त्यसपछि शुरू भयो दलालको पैसा माग्ने क्रम। शुरूमा 5 लाख मागियो। उनले घरमा खबर गरेर दलालले भने अनुसार गरे, तर दुबईबाट अगाडि बढ़ने कुनै सुरसार मिलेको थिएन। त्यहाँ पुगेको 1 महिनापछि दलालले अब चाँडै अगाडि बढ़ने हो भन्दै एकैचोटि 40 लाख रूपियाँ माग गरे। शुरूमा त उनी आत्तिए, तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हाहार गुहार गरेर भने जति रकम बुझाए, त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अगाडि बढ़ेन। पर्खाईको समय बित्दै गयो। दुई महिना बितेपछि पो उनले थाहा पाए उनी सहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालो सूचीमा परेका रहेछन्। त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्किए। उस्तै आश्वासनका बीच उनले त्यहाँ 4 साता गुजारे। राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, दलालले मिलाउँदैछु जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो, हामीले पत्यायौं। एक दिन दलालले भने